0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू: भुटेकोशी नदीमा तत्काल ठूलो बाढ़ी आउने सम्भावना नदेखिएको बाढ़ी पूर्वान महाशाखाले जनाएको छ। सेन्या समकक्ष निकायहरूले उपलब्ध गराइएको सूचना अनुसार बाढ़ीको सम्भावना नरहेको महाशाखाले जनाएको छ। फेरि बाढ़ी आउने सम्भावनाबारे जानकारी माग गर्दै विभिन्न माध्यमबाट धेरै फोन सम्पर्कहरू प्राप्त भएको र सेन्या समकक्ष निकायहरूसँग नियमित सम्पर्कमा रही प्राप्त सूचनाहरूको निरन्तर अनुगमन गर्दा तत्काल ठूलो बाढ़ी आउन नसक्ने सम्भावना बाढ़ी आउन सक्ने सम्भावना नदेखिएको महाशाखाले स्पष्ट पारेको छ। अहिले हल्लाको पछि लागेर नआतिन पनि महाशाखाले अनुरोध गरेको छ। पुष्टि नभएका सूचना तथा हल्लाको आधारमा नआतिन तथा समयमित रहन भन्दै महाशाखाले बाढ़ीको सम्भावना देखिएमा एसएमएस मार्फत पूर्व सूचना पठाउने पनि जनाएको छ। अन्तर्राष्ट्रिय समाचार: इटली प्रधानमन्त्री जर्जिया मेलोनीले दोस्रो विश्वयुद्धपछिको इतिहासमा सबभन्दा लामो समय टिक्ने सरकारको नेतृत्व गर्ने कीर्तिमानी बनाउनु भएको छ। मेलोनीको सरकारको आज हिजो 1413 दिन पूरा गर्दै पूर्व प्रधानमन्त्री सिल्भियो बुर्लुस्कोनीको कीर्तिमानी तोडेको हो। पछिल्लो 80 वर्षमा 68 सरकार बनेको इटलीमा गठबन्धनभित्रका विवादका बावजुद मेलोनीले सत्ता टिकाउनु भएको हो। यसैबीच सरकारले कीर्तिमान बनाएको अवसरमा मेलोनीको ब्रदर्स अफ इटाली पार्टीले दक्षिण शहर बारीमा राजनीतिक र्याली आयोजना गरेको समाचार संस्था एफपीले जनाएको छ। सबैभन्दा स्थिर सरकार सबैभन्दा बलियो इटली नारा सहितको कार्यक्रममा मेलोनीले सन् 2022 यता रोजगारमा 10 लाख भन्दा धेरै वृद्धि र व्यक्तिगत आयकरमा 21 अर्ब युरो कटौतीलाई प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गर्नुहुने खबरमा उल्लेख छ। खेल समाचार: जापानमा आयोजना हुने विश्व एसियाली खेलकुदमा सहभागी हुने नेपाली कराते टोलीको विदाई गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहितका पदाधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर हिजो नेपाली टोलीलाई विदाई गरेका हुन्। विदाईका क्रममा मन्त्री पोखरेलले खेलाड़ीहरूलाई पद तथा नतिजाको अनावश्यक दवाब नलिई उत्कृष्ट प्रदर्शन गर्न सुझाव दिनुभयो। मन्त्री पोखरेलले खेलाड़ीहरूले प्रतियोगितामा हासिल गर्ने नतिजाको आधारमा राज्यको सम्मान र दृष्टिकोण परिवर्तन नहुने स्पष्ट पार्नुभयो। खेलाड़ीहरूको सम्मानका सरकारले केही सुधारका कामहरू अघि बढ़ाएको उहाँले जानकारी दिनुभयो। देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाड़ीहरूलाई विमानस्थलमा भीआईपी एक्सेस उपलब्ध गराउने व्यवस्था त्यसैको एउटा शुरूआत भएको उहाँको भनाई छ। भुटेकोशी बारीमा मृत्यु हुने 1293 जना पुगे। त्रिस्तरी 3A दुईजनाको जीवित उद्धार। राष्ट्रसंघद्वारा 7 अर्ब 54 करोड़ बराबरको आकस्मिक अपील। पहिरो खसेपछि दार्चुलाको चमेलिया नदी आंशिक थुनियो। बस्ती जोखिममा पोखराको फेवातालमा भारतीय कार खस्दा दुईजनाको मृत्यु, दुईजना घाइते। 1413 दिनको सरकारको नेतृत्व गर्दै इटलीकी प्रधानमन्त्री मेलोनीको कीर्तिमानी र जापानमा आयोजना हुने विश्व एसियाली खेलकुदमा सहभागी हुने नेपाली राते टोलीको विदा।

0: हवस् तामलाडिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै सुन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै मरिमा पनि बिदा हुने आएका चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ बिहान 6 बजेको काया कैरन शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDEKI@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: ल, नातिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
4: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
3: नातिको व्रतबन्ध गरेर उम्काइदिउ कि भनेर जुटेको।
4: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
5: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
6: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67-645।
7: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
8: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
9: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
8: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
10: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
9: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
10: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
9: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62-827 र 98644-35-031।
11: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
12: ए तिमी पो बस्ती गर है, म तिमी लागि चिया बनाएर ल्याउँछु।
11: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाउ, अहिले हतार छ, पछि आउँदै गरौला है।
13: दीर्घायु फर्निचर सोरुम,
11: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
13: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
14: एभरेज स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
11: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ,
13: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0765-70-9-4, मोबाइल नम्बर 98460-61-268।
11: 98560-60-268।
9: प्रसन्न, होमवर्क देखाउ त।
15: हस् टिचर।
9: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
15: टिचर, मेरो मम्मीले त सधैँ जाँदा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
9: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
16: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स
6: कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेशनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेशनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0965414484 मोबाइल 9856033384 र 9856067988।
16: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमास्तिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
17: तर महँगो होला नि
16: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका
18: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
19: बाराही अल्मुनियम अब यूपीवीसी को साथमा
18: अल्मुनियम का झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
19: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0965414411 मोबाइल 9562938 र 9908222938।
20: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
21: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
20: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
22: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
20: पुराना गरगहना सँग नयाँ साथ फेर,
22: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
20: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856062099।

0: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुला पिच गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम
1: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
1: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
0: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
1: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
0: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
1: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
0: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
1: टिम दर्ता शुल्क 500 रुपियाँ।
0: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 डोलेगौंडा बिपी चोक।
1: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
0: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
1: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
0: थप जानकारीको लागि सम्पर्क 98-066-81-166, 98-461-49-304 र 98-462-26-743।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला बिहानको ठिक 6 बज्यो.
4: सँगै मिलन तिमिल सिन्हाको स्वागत छ. काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ.
5: आज 2083 साल भदौ 20 गते शनिबार, सन् 2026 सेप्टेम्बर 5 तारीक भदौ कृष्ण पक्षको नवमी तिथि.
6: काया कैरनका साथमा
7: किसान पाइप प्रोडक्ट प्राली
6: राष्ट्रको शान किसान
7: अ कम्प्लिट पाइपिङ सोल्युसन्स.
4: आज वार्षिक उत्सव मनाउँदै गरेको धादिङको कृषि रेडियो 101.5 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं. मुख्य खबरका शीर्षकहरूबाट:
5: बाढ़ी पीड़ित मानसिक तनावमा मनोपरामर्शको खाँचो, आश्रय स्थलमा न्यूनतम मानवीय आवश्यकता सँगै दीर्घकालीन पुनर्स्थापनाको पर्खाई,
8: नागरिकहरूलाई उभिन सक्ने आधार बनाउने गरेर पुनर्स्थापनाको प्याकेज घोषणा गर्नुपर्छ.
4: 44 अति कम विकसित देशद्वारा नेपाललाई क्षतिपूर्ति दिन माग, जोखिममा रहेका 4 हिमतालको पानी घटाइँदै,
5: भेटौँडा काठमाडौँ वैकल्पिक सड़कमा अत्याधिक चाप, आज दिनभर गाड़ी आवागमन बन्द गरेर धादिङको परेवा भीरमा सड़क मरमत गरिँदै,
4: इरानमाथि अमेरिकी दबावमा ईयू पनि सहभागी, ईयूको सहभागिता महत्वपूर्ण रहेको अर्थमन्त्री बेसेन्टको प्रतिक्रिया,
5: र एनबीएलमा सगरमाथा र कर्णालीको विजयी शुरूआत.
9: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना.
10: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ.
9: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते.
10: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ.
9: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं.
10: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 0564212165966917,
9: मोबाइल 9855607068, 9855607069, 9511625494, 9510544.

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामशाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: काया कैरनमा अब खबरको सिलसिला। भोटेकोशी त्रिशुली बाढ़ीमा परिवारदेखि घरबारसम्म गुमाएकाहरू अत्यधिक मानसिक तनावमा छन्। उनीहरूलाई मनोपरामर्शको आवश्यकता छ, तर स्थानीयदेखि केन्द्र सरकारसम्मले यसतर्फ अझै ध्यान पुर्याउन सकेका छैनन्। होल्डिङ सेन्टरमा राखिएका पीड़ितहरूमा एकहोरिने, ननिदाउने, खान नमान्ने, परिवारका मृतक तथा बेपत्ता सदस्यहरूको नाम लिएर बरबराउने समस्या देखिएका छन्। आफ्नै घरमा बसिरहेका, ज्यान गुमाउने र सम्पर्क विहीनका परिवारका सदस्यहरूमा पनि यस्तो समस्या देखिएको छ। रसुवा, नुवाकोट, काठमाडौँ र धादिङका 32 ठाउँका होल्डिङ सेन्टरमा बाढ़ी प्रभावितलाई राखिएको छ, तर कुनै पनि होल्डिङ सेन्टरमा सरकारी मनोपरामर्शदाता छैनन्। स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले यस्तो अवस्थामा पीड़ितहरूको मानसिक स्वास्थ्य निकै कमजोर बनेको र यसमा सरकारले चासो दिएको बताउनु भएको खबर नयाँ पत्रिकाले लेखेको छ।
3: बाढ़ीपछि विस्थापित भएका नागरिक अस्थायी होल्डिङ सेन्टरहरूमा आश्रय लिइरहेका छन्। खाद्यान्न, खानेपानी, शौचालय लगायत आधारभूत सुविधाको अभावका बीच उनीहरूको दिनचर्या कस्तो छ त? थप जानकारी साथी महेश गेवालीबाट।
4: अघिल्लो हप्ता बुधबार गएको बाढ़ीपछि प्रभावितलाई राख्न रसुवा, नुवाकोट र धादिङमा 30 वटा अस्थायी होल्डिङ सेन्टर सञ्चालनमा छन्। नुवाकोटमा 13 वटा होल्डिङ सेन्टरमा 3,181, रसुवाका 10 वटा होल्डिङ सेन्टरमा 1,141 र धादिङका 4 होल्डिङ सेन्टरमा 199 जना गरी जम्मा 4,521 बाढ़ी प्रभावित बसेका छन्। अहिलेसम्म पुग नपुग राहत लगभग सबै होल्डिङ सेन्टरहरूमा पुगिसकेको छ, तर खानपिन, शौचालय, स्वास्थ्य उपचार तथा सरसफाई सम्बन्धी न्यूनतम मापदण्ड पूरा हुन नसकेको गुनासो छ। यो समस्या सबैभन्दा प्रभावित रसुवाका होल्डिङ सेन्टरमा पनि देखिएको बाढ़ी प्रभावित क्षेत्र र विभिन्न होल्डिङ सेन्टरमा खटिएका स्वयंसेवक साजन योन्जन बताउनुहुन्छ।
5: महिलालाई गरिनुपर्ने व्यवस्था, बाल बालिकाको लागि गरिनुपर्ने व्यवस्था वा एउटा वृद्धहरूको निम्ति गरिनुपर्ने सेग्रिगेट ढंगले गरिनुपर्ने व्यवस्था, त्यो कुनै पनि एउटा स्पष्ट व्यवस्थित रूपमा भएको छैन र एउटा सगलमा सबैलाई राखेको कारणले गर्दाखेरि जुन मानवीय दृष्टिकोणको होल्डिङ सेन्टर रहनुपर्ने हो, हामीले मिट गर्न सकेका छैनौँ कि जस्तो लाग्छ।
4: रसुवाको उत्तर गया, आमा छोदिङमो, गोसाईकुण्ड र कालिका गाउँपालिकामा बाढ़ीले धेरै क्षति गरेको छ। होल्डिङ सेन्टरमा हाल स्थानीय बासिन्दा नै अत्याधिक संख्यामा रहेका छन् र बाटोको पहुँच नहुँदा, खाद्य सामग्री सकिँदा र संचार सम्पर्क विच्छेद हुँदा सिंगो जिल्ला नै एउटा ठूलो होल्डिङ सेन्टर जस्तो बनेको छ। स्वास्थ्य क्षेत्रमा उत्तर गया, कालिका र गोसाईकुण्डका झण्डै 20,000 जनसंख्यालाई सेवा दिने अस्पतालमा औषधि अभाव, दीर्घरोगी बिरामीको उपचार असम्भव र त्रिशुली अस्पतालसम्मको सम्पर्क विच्छेदका कारण थप जोखिम बढ़ेको छ। रसुवाको कालिका गाउँपालिकाका प्रवक्ता सन्दीप पौडेल।
6: सबै घरै प्यारालाइज जस्तो छ कि अहिले, किनभने कमाउने मान्छे त्यो पुनर्स्थापना राम्रो सक्छ सकियो भने चाहिँ हुन्छ। अब तिर्व रोगीहरू हुनुहुन्छ कि गाउँमा सर्न ठुलो कुरा, तिनीहरूलाई चाहिँ अब मेन समस्या भनेको बित्ने त बितिहाल्यो, नयाँ मान्छे पनि अब अहिले 100 मान्छे बिराम भयो भने काठमाडौँ 20 घण्टा लाग्छ।
4: नुवाकोट र धादिङका होल्डिङ सेन्टरहरूमा राखिएका पीड़ितहरूको व्यवस्थापन सन्तोषजनक रहेको र खाद्यान्न, लत्ता कपड़ा, औषधि लगायतका राहत सामग्री प्रशस्त मात्रामा पुगेको छ। वृद्ध वृद्धा लगायत बाल बालिका र अशक्तलाई पनि हाल राम्ररी नै व्यवस्थापन गरिएको छ। अब दीर्घकालमा स्थायी आवास व्यवस्थापनतर्फ ध्यान दिनुपर्ने स्वयंसेवक मनोज भण्डारी बताउनुहुन्छ।
7: हामीले लगेको केही राहतहरू पनि त्यहाँको होल्डिङ सेन्टरले यो हामीसँग इनफ राहतहरू छ, तपाईँहरूले अब चाहिँ राहतहरू भन्दा पनि यहाँ आएर खटिएर सहयोग गर्नु पर्यो भन्ने खालको त्यहाँका पीड़ितहरूको कुरा हामीले सुनिरहेछौँ। हजुर,
4: हाल होल्डिङ सेन्टरहरूमा सामूहिक आवास र खानपिनको व्यवस्था भइरहेको भए पनि दीर्घकालमा प्रभावितहरूलाई पारिवारिक वातावरण मिल्ने गरी छुट्याउन आवश्यक छ। यसका लागि नगरपालिकाले सार्वजनिक जग्गा पहिचान गरी प्राविधिक प्रमाणीकरण सहित संघीय सरकार समक्ष पुनर्स्थापनाको प्रस्ताव पठाइसकेको छ। अब तीनै तहको सरकार यसमै केन्द्रित हुनुपर्ने विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटी बताउनुहुन्छ।
8: सरकारको तर्फबाट त नागरिकहरूलाई उभिन सक्ने आधार बनाउने गरेर पुनर्स्थापनाको प्याकेज घोषणा गर्नुपर्छ। जस्तै हामीले भूकम्प गइसकेपछि 3 लाख सरकारले दिने अनि त्यसमा चाहिँ व्यक्ति आफ्नो सामर्थ्य अनुसार थपेर बस्ने भन्ने खालको थियो नि, त्यस्तै खालको योजनाहरूको फेरि आवश्यकता हुन्छ। त्यो भयो भने चाहिँ सहज हुन्छ भन्ने लाग्छ।
2: भदौ 10 गते रसुवाको भोटेको सीमा बाढ़ीमा परी जलविद्युत आयोजनाको सुरुङमा फसेका दुईजनाको जीवितै उद्धार गरिएको छ। त्रिशुली 3 जलविद्युत आयोजनाको सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धार टोलीले हिजो बिहान उनीहरूलाई उद्धार गरेको हो। उद्धार हुनेमा सञ्जय शाह र कवीर महर्जन हुनुहुन्छ। सञ्जय शाह आयोजनाको कन्ट्रोल रूममा काम गर्नुहुन्थ्यो भने महर्जन आयोजनाका सुपरभाइजर हुनुहुन्छ। विभिन्न जलविद्युत आयोजनाबाट कर्मचारी सहित 936 जना अझै सम्पर्क विहीन छन्। केहीमा उद्धारको काम भइरहेको पनि केहीमा उपकरण पुर्याउन सकिएको छैन। 20 मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनाबाट नेपाली सेना र सशस्त्र प्रहरी बलको उद्धार टोली फर्किएको छ। 22 मेगावाटको चिनिमे जलविद्युत आयोजनामा हिलो फाल्ने सहितका उपकरण र उद्धार कर्मीको टोली हिजो हेलिकप्टर मार्फत पावर हाउस पोर्टलमा लगिएको छ। यसै गरी रसुवागढ़ी हाइड्रो पावर कम्पनीका सचिव नरनाथ नेवानेले उद्धारका लागि आवश्यक एक्जाभेटर, पानी तान्ने पम्प, जेनेरेटर लगायतको उपकरण आयोजना स्थलमा पुर्याउने प्रयास भइरहेको बताउनु भएको छ। 37 मेगावाटको माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजनामा नेपाली सेना र कम्पनी सम्बद्ध 3 जनाको उद्धार टोलीले खोजतलाश गरिरहेको छ। निर्माणाधीन 216 मेगावाटको माथिल्लो त्रिशुली 1 खोजी कार्य भइरहेको छ। मैलुङ खोलामा 7 जना सम्पर्कविहीन भए पनि कोही नभेटिएको लगानीकर्ता समेत रहेका गोरे शेर्पाले बताउनुभयो भने 14.1 मेगावाटको देवीगाड़ जलविद्युत आयोजनाबाट 1 जना सम्पर्कविहीन छन्। कान्तिपुरमा खबर छ। काया कैरनमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924, 5670-925।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढ़ी पीड़ितहरू मानसिक तनावमा मनोपरामर्शको खाँचो, आश्रय स्थलमा न्यूनतम मानवीय आवश्यकतासँगै दीर्घकालीन पुनर्स्थापनाको पर्खाई, बाढ़ीको 10 दिनपछि जलविद्युत सुरुङबाट दुईजनाको जीवित उद्धार, अरू ठाउँमा पनि उद्धारको प्रयास चल्दै लगायतका खबर प्रस्तुत गर्यो।
5: अब बाँकी खबर। रसुवाको भोटेकोशी नदीमा यही भदौ 10 गते आएको विनाशकारी बाढ़ीपछि अहिलेसम्म 1,294 जनाको शव भेटिएको छ भने 5,093 जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार 13,095 जनाको उद्धार गरिएको छ। खोजी तथा उद्धारको कामलाई थप प्रभावकारी बनाइरहेको प्राधिकरणले जनाएको प्राधिकरणका अनुसार बाढ़ीपछि घाइते तथा प्रभावित गरी अहिलेसम्म 5,663 जनाको उपचार गरिएको छ। रोसुवा, नुवाकोट र धादिङमा स्थापना गरिएका होल्डिङ सेन्टरमा 4,627 जनाले सुरक्षित आश्रय लिइरहेका छन्।
4: भोटेकोशी नदीमा तत्काल ठूलो बाढ़ी आउने सम्भावना नदेखिएको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। चिनिया समकक्षी निकायहरूले उपलब्ध गराएको सूचना अनुसार बाढ़ीको सम्भावना नरहेको महाशाखाको भनाइ छ। फेरि बाढ़ी आउने सम्भावनाबारे जानकारी माग गर्दै विभिन्न माध्यमबाट धेरै फोन सम्पर्कहरू प्राप्त भएको र चिनिया समकक्षी निकायहरूसँग नियमित सम्पर्कमा रही प्राप्त सूचनाहरूको निरन्तर अनुगमन गर्दा तत्काल ठूलो बाढ़ी आउन सक्ने सम्भावना नदेखिएको महाशाखाले स्पष्ट पारेको छ। अहिले हल्लाको पछि लागेर नआतिन पनि महाशाखाको अनुरोध छ। पुष्टि नभएका सूचना तथा हल्लाको आधारमा नआतिन तथा संयमित रहन भन्दै महाशाखाले बाढ़ीको सम्भावना देखिएमा एसएमएस मार्फत पूर्व सूचना पठाउने पनि जनाएको छ।
5: दार्चुलाको अपिहिमाल गाउँपालिका एक भट्टारमा हिजो पहिरोले थुनिएको चौलानी चमलिया नदीमा तत्काल जोखिम नरहे पनि सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले उज्यालोलाई दिनुभएको जानकारी अनुसार पहिरोले आधा थुनिएको नदीको भागबाट निरन्तर पानी बगिरहेको छ। तर थप पहिरो खसेमा नदी पूरै थुनिन सक्ने भएकोले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहिरहन उहाँको आग्रह छ। अहिले आत्तिन नपर्ने तर सावधानी भने अपनाउनुपर्ने उहाँको भनाइ छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि हिजो सूचना निकालेर महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाई सुरक्षित रहन आग्रह गरेको छ। चौलानी नदीमा माथिबाट आएको पहिरोका कारण नदी आधा थुनिएको र थप पहिरो आएर पूरै थुनिन सक्ने सम्भावना रहेकोले सम्भावित जोखिमबाट बच्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको हो।
4: अति कम विकसित देशहरूको समूह एलडीसीले भोटेकोशी बाढ़ीप्रति धनी एवं विकसित देशहरूको गम्भीर ध्यान आकर्षण गराउँदै हानी नोक्सानी बापत नेपाललाई क्षतिपूर्ति दिन माग गरेको छ। जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि यूएनएफसीसीमा आबद्ध 44 देशहरूको मन्त्री स्तरीय बैठकले नेपाललाई क्षतिपूर्ति दिन माग गरेको हो। पूर्वी टिमोरको डिलीमा 26 मुद्दा सहितको घोषणा पत्र जारी गर्दै बैठकले नेपाललाई क्षतिपूर्ति दिने विषयमा मुख्य जोड़ दिएको छ। एलडीसी ग्रुपको मन्त्री स्तरीय बैठकमा सहभागी 44 देशका मन्त्रीहरूले नेपालमा जलवायु परिवर्तनका कारण निम्तिएको हिमचट्टान पहिरोका कारण भोग्नु परेको विपत्तिको गम्भीरताप्रति धनी एवं विकसित देशहरूको ध्यान खिचेका हुन्। विश्वव्यापी तापमान वृद्धिमा अत्यन्त न्यून भूमिका भए पनि एलडीसी राष्ट्रहरूमा गम्भीर जलवायु संकट बढ़िसकेको कुरा भोटेकोशीको घटनाले संकेत गरेको निष्कर्ष बैठकले निकालेको छ। एलडीसीको मन्त्री स्तरीय बैठकमा सहभागी हुन पुग्नुभएकी कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले हाल घटेको घटना जलवायु परिवर्तन कारण भएको भन्दै हानी नोक्सानी बापत क्षतिपूर्तिको माग गर्नुभएको खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ। यसैबीच नेपालको हिमाली क्षेत्र जलवायु परिवर्तन, भूकम्प र भूगर्भीय अस्थिरताका कारण बहुआयामिक जोखिममा रहेको वैज्ञानिकहरू बताउँछन्। हिमनदी पग्लदै जाँदा विस्तार भइरहेका हिमताल र तीनबाट हुन सक्ने हिमताल विस्फोट जन्य बाढ़ी ग्लोफ भविष्यका लागि थप गम्भीर चुनौती भएको उनीहरूको भनाइ छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वती विकास केन्द्र इसिमोड र संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम यूएनडीपीले सन् 2020 सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल चीनको तिब्बत र भारतका गरी 47 हिमताल विस्फोटको उच्च जोखिममा रहेको उल्लेख छ। इसिमोड र यूएनडीपीको अध्ययनपछि सरकारले विस्फोटको उच्च जोखिममा रहेका कोशी र गण्डकी जलाधार क्षेत्रका चारवटा हिमतालको पानीको सतह घटाउँदैछ। राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी खाका संरचना महासन्धि यूएनएफसीसीसीको हरित जलवायु कोष जीसीएफबाट प्राप्त हुने अनुदानबाट सोलुखुम्बुका चुम्दिङ छोर होङद्रु संखुवा सभाको तल्लो वरूण र मनाङको ठुलागी डोना हिमतालको पानीको सतह घटाउन लागि खबर कान्तिपुरले लेखेको छ।
5: धादिङको कृष्णवीर क्षेत्रमा पृथ्वी राजमार्ग भाँचिएर पूर्ण अवरूद्ध भएपछि काठमाण्डौसँग देशका विभिन्न जिल्लाको सड़क सम्पर्कको विकल्पका रूपमा मकवानपुरको सड़कलाई प्रयोग गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्टका अनुसार पृथ्वी राजमार्ग बन्द भएसँगै चितवन पोखरा बुटवल वीरगंज जनकपुर तथा मधेश र गण्डकी प्रदेशका जिल्लाबाट काठमाण्डौ आउने जाने गाड़ीहरू मकवानपुरका वैकल्पिक मार्गमा केन्द्रित भएका छन् जसका कारण त्रिवन राजपथ भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकाली तथा फाखेल मार्गमा अत्याधिक चाप बढ़ेको छ। पृथ्वी राजमार्ग लामो समय खुल्ने सम्भावना नदेखिएपछि बागमती प्रदेश सरकारले अल्को वैकल्पिक सड़क सञ्चालनको तयारी थालेको छ। भीमफेदी कोगटे इपा सिस्नेरी सड़क तत्काल मरमत गरी एक हप्ताभित्र साना यात्रुवाहक गाड़ी सञ्चालन गर्ने लक्ष्यसहित काम शुरू भएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। यसैबीच पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका दुई परेवावीर सड़क खण्डमा मरमत आज 12 घण्टा गाड़ी पूर्ण रूपमा बन्द गरिएको छ। अहिले बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्म एम्बुलेन्स र सब वाहन बाहेकहरू सबै गाड़ी सञ्चालनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। त्रिशुली नदीमा आएको बाढ़ीका कारण परेवावीरको सड़कमा क्षति पुगेपछि अहिले यो खण्डबाट एकतर्फी रूपमा गाड़ी सञ्चालन हुँदै आएका छन्। क्षतिग्रस्त सड़कको आवश्यक मरमत गर्न गाड़ी आवागमन रोक्नुपर्ने अवस्था आएको प्रशासनले जनाएको छ। बाढ़ीका कारण धादिङको बेनीघाट रोडाङ गाउँपालिकाको कृष्णवीरमा पूर्ण रूपमा सड़क अवरूद्ध भएको छ भने बेनीघाट 10 जवान खोला र थाक्रे दुईको कमेरे भीरमा एकतर्फी सड़क सञ्चालनमा रहेको छ। कृष्णवीरमा पनि सड़क खुलाउने गरी काम भइरहेको छ।
4: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: बाढी र डुबानबाट बच्न के गर्ने?
6: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
1: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
6: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
1: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
6: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डीटीएच सेवा डिश होम खुशीको कनेक्शन।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा,
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। नवयुवा आन्दोलनको क्रममा भएको आगजनीका कारण कागज पत्र जलेपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको पुरानो आर्थिक विवरण हराएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालका अनुसार पुरानो भवनमा आगलागी भएका कारण कागज पत्र जलेका हुन्। त्यसैता कोषमा जम्मा भएको रकम र खर्चको यकिन विवरण समेत अहिलेसम्म उपलब्ध छैन। यसैबीच रसुवा नुवाकोट लगायत क्षेत्रमा बाढ़ी र पहिरोले पुर्याएको क्षतिपछि सञ्चालन गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झण्डै 9.5 अर्ब रूपियाँ सहयोग रकम संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको तथ्याङ्क अनुसार स्वदेशी बैंकहरूमा झण्डै 7.89 अर्ब रूपियाँ र डलर खातामा थप 61,04,000 अमेरिकी डलर संकलन तथा प्रतिबद्धता प्राप्त भएको छ। भौतिक संरचनाको विनाश र बस्ती पुनर्स्थापनाका लागि दीर्घकालीन पुनर्निर्माणको अनुमानित लागत झण्डै 10 अर्ब अमेरिकी डलर 10 बिलियन लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। अहिलेसम्म उपलब्ध पुनर्निर्माण कोषमा आवश्यक कुल रकमको 69 मिलियन डलर मात्र संकलन भएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको पुरानो हिसाब हराएको र अहिले 10 दिनमा 9.5 अर्ब रूपियाँ संकलन भएको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
3: अब विदेशको खबर। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानमाथि आर्थिक दबाव बढ़ाउने अमेरिकी अभियान अपरेशन इकोनोमिक आउटकास्टमा युरोपेली संघ यू पनि औपचारिक रूपमा सहभागी भएको बताउनु भएको छ। मध्यपूर्वमा द्वन्द्व चलिरहेका बेला इरानमाथि दबाव बढ़ाउन यूको सहभागिता महत्वपूर्ण भएको उहाँले बताउनु भएको छ। बेसेन्टले यूको निर्णयको स्वागत गर्दै इरानको आणविक तथा हतियार कार्यक्रम र क्षेत्रीय सहयोगी समूहलाई उनी आर्थिक सहयोग रोक्न अमेरिका सहयोगीसँग मिलेर अघि बढ़ने बताएको समाचार संस्था एएनआईले जनाएको छ। यूले इरानलाई आणविक तथा ब्यालिस्टिक क्षेपयात्र कार्यक्रम रोक्न, क्षेत्रीय अस्थिर गतिविधि अन्त्य गर्न तथा आफ्ना नागरिकमाथिको हिंसा र दमन रोक्न आग्रह गर्दै आएको छ। इरानमाथि थप आर्थिक दबावका उपायमा सहकार्य गर्ने भए पनि शान्ति, तनाव न्यूनीकरण र क्षेत्रीय स्थिरताका लागि कूटनीतिक प्रयासलाई प्राथमिकता दिनुपर्नेमा यूको जोड़ रहेको छ।
4: अब खेल खबर। नेपाल भलिबल लीग एनबीएलमा सगरमाथा स्म्याकर्स र कर्णाली शिवराजले विजय शुरूआत गरेका छन्। काठमाण्डौ त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा हिजो भएको उद्घाटन खेलमा सगरमाथाले मधेस वारियर्सलाई 25-21, 25-21, 23-25 र 25-21 सेटमा पराजित गर्यो। सगरमाथाका अमल खान म्यान अफ द म्याच हुँदै 20,000 नगद पुरस्कार पाए। उनले यो रकम बाढ़ी पीड़ितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन्। त्यस्तै अर्को खेलमा कर्णाली शिवराजले अन्नपूर्ण स्पाइकर्स किङ्सलाई 25-22, 19-25, 26-24 र 25-22 सेटमा हरायो। कर्णालीका मार्की खेलाड़ी पहल गहतराज म्यान अफ द म्याच बने। उनले पनि नगद 20,000 रूपियाँ प्राप्त गरेका छन्। आज पनि दुईवटा खेल हुँदैछन्। एनबीएलमा 6 टोली सहभागी छन्। नेपाली पुरूष भलिबलमा पहिलो पटक आयोजना गरिएको फ्रेन्चाइज लीगको विजेताले 20 लाख रूपियाँ प्राप्त गर्नेछ। यो नेपाली भलिबलमा अहिलेसम्म सर्वाधिक पुरस्कार रकम हो।
3: काया कैरनमा अब केही खबर संक्षेपमा। यति बेला गण्डकी प्रदेश र सुदूरपश्चिमका केही ठाउँमा पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखा अनुसार त्रिशुलीको कालीखोला क्षेत्रमा पछिल्लो एक घण्टामा 16.2 मिलिमिटर पानी परेको छ। बाढ़ी पूर्वानुमान महाशाखाले लमजुङको मर्स्याङदी नदी भकुण्डे बेसी जलमापन केन्द्रमा जल सतह सतर्कता तह पार गरेको र बढ़दो क्रममा रहेकोले नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई अहिले बिहानसम्म सतर्कता अपनाउन भनेको छ। गैराती कोशी बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा मधेस र लुम्बिनी प्रदेशका थोरै ठाउँमा मध्यमसम्मको पानी परेको छ। आज कोशी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका धेरै तथा मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका तराई भागका केही ठाउँमा मध्यमसम्मको पानी पर्ने सम्भावना छ। कोशी बागमती गण्डकी प्रदेशको हिमाली र पहाड़ी भेग कर्णाली प्रदेशको पहाड़ी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भेगको एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाको भनाइ छ।
4: बाढ़ीका कारण कृष्णवीरमा गएको पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध भएपछि तराईका उद्योगमा ग्यास भरेर काठमाण्डौ ल्याउन थालिएको छ। नेपाल आयल निगमका अनुसार तराईका 15 उद्योगमा काठमाण्डौमा बजारीकरण गरिरहेका 26 ब्राण्डका सिलिण्डरमा ग्यास भर्न शुरू गरिएको हो। नयाँ पत्रिका दैनिकमा खबर छ।
3: भोटेकोशी बाढ़ीपछि रसुवा र नुवाकोटका करिब 600 विद्यार्थी सम्पर्कविहीन छन्। जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई पालिका र विद्यालयहरूका अनुसार रसुवामा 280 र नुवाकोटमा 300 देखि 350 बाल बालिका सम्पर्कविहीन रहेको अनुमान छ। बाढ़ीले धादिङ सहित 3 जिल्लाका 22 विद्यालयमा क्षति र प्रभावित भएको शिक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयले 3 जिल्लामा क्षति मूल्यांकन टोली खटाएको छ। शिक्षा विभागका निर्देशक निम प्रकाश राठौरलाई धादिङ, जीवन भण्डारीलाई नुवाकोट र श्याम प्रसाद आचार्यलाई रसुवा पठाइएको हो, जसमा प्राविधिक टोली समेत सहभागी छ। टोलीले 7 दिनभित्र क्षतिको विवरण पेश गर्ने र त्यस अनुसार नै शैक्षिक गतिविधि अघि बढ़ाउन योजना बनाउने मन्त्रालयले जनाएको छ।
4: भोटेकोशी नदीको उग्र भेलले नुवाकोटमा छाड़ेको घाउ केवल बगेका घर पुल र सड़कमा सीमित छैन। यो विपत्तिले हजारौं किसानको जीविकोपार्जनको आधार बनेका पशुपक्षीलाई समेत बगाएको छ। बाढ़ी गएको एक हप्तापछि पनि प्रभावित क्षेत्रका किसान पशुधन गुमाएको पीड़ा, अनिश्चित भविष्य र पुनर्स्थापनाको चिन्तामा रहेका छन्। यस्तै भोटेकोशी नदीमा आएको आकस्मिक हिमबाढ़ीले हजारौं जीवनसँगै युगसाक्षी बनेका ऐतिहासिक स्थल, स्तम्भ, आस्थाका केन्द्र, धार्मिक स्थल लगायत पर्यटकीय स्थल, होटल, पदमार्गमा पनि क्षति पुर्याएको छ। गोर्खापत्रमा खबर छ।
3: सरकारका अति विशिष्ट तथा विशिष्ट श्रेणीका पदाधिकारीले विदेश भ्रमण तथा भोजमा सहभागी हुँदा प्राप्त गर्ने उपहार राज्यकै हुने फैसला सर्वोच्च अदालतले गरेको छ। त्यस्ता उपहारको एकीकृत विवरण सार्वजनिक गर्न समेत अदालतले सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ।
4: देश संघीयतामा गएको एक दशक पूरा भइसक्दा समेत सरकारले सबै स्थानीय तहमा विद्युतको राष्ट्रिय प्रसारण लाइन पुर्याउन सकिरहेको छैन। अन्तर्देशीय विद्युत व्यापार मार्फत देशको बिजुली भारत र बंगलादेश पुगिसक्दा स्वदेशकै 18 पालिकामा भने अझै केन्द्रीय प्रसारण लाइन पुग्न नसकेको हो। नेपालका 753 मध्ये 18 पालिकामा अझै पनि केन्द्रीय विद्युत पुग्न नसकेको नेपाल विद्युत प्राधिकरणकै प्रतिवेदनले देखाएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। दिएर भ्याइने पनि होइन, लिएर पुग्ने पनि होइन।
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: बाढ़ी पीड़ित मानसिक तनावमा मनोपरामर्शको खाँचो, आश्रय स्थलमा न्यूनतम मानवीय आवश्यकतासँगै दीर्घकालीन पुनर्स्थापनाको पर्खाई।
3: 44 अति कम विकसित देशद्वारा नेपाललाई क्षतिपूर्ति दिन माग, जोखिममा रहेका 4 हिमतालको पानी घटाइँदै।
4: हेटौँडा काठमाण्डौ वैकल्पिक सड़कमा अत्याधिक चाप, आज दिनभर गाड़ी आवागमन बन्द गरेर धादिङको परेवा भीरमा सड़क मरमत गरिँदै।
3: इरानमाथि अमेरिकी दबावमा यू पनि सहभागी, यूको सहभागिता महत्वपूर्ण रहेको अर्थमन्त्री बेसेन्टको प्रतिक्रिया।
4: र एनबीएलमा सगरमाथा र कर्णालीको विजय शुरूआत।
3: र अन्त्यमा आजको कार्टुन। आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौ। पहिलेको सरकारले विपदको बेला उद्धारमा भिजिबिलिटी पुगेन भन्थ्यो, यसपालिको सरकारले चाहिँ प्रविधि छैन भन्यो। कार्टुनले यही कुरालाई व्यङ्ग्य गरेको छ। यहाँ एकजना नेपाली र एकजना विदेशी बाटोमा भेट भएका छन् अनि 3 क्रममा नेपालीले भन्दैछ, म विपदको बेला कहिले भिजिबिलिटी नहुने, कहिले प्रविधि नहुने सरकार भएको देशबाट आएको क्या। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। आधिकारिक र पुष्टि भएका सूचनामा मात्र विश्वास गरौं।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल डीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर लेयर्स गिरिराजका चल्ला तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा दाना मल विषादि पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोपाइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98660-86925, 98560-34881 र 98460-47580।
2: ए बुढा, गहना किनिन्छ भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
3: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि,
5: अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यहीँ जाने हो हामी पनि।
3: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
5: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
3: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
5: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
3: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
5: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा, मोबाइल नम्बर 98261-52067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्, सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
6: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
7: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
6: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
7: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
6: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
7: फोन गर्नुहोस् 0635905011। पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल।
6: होइन, कति पुन मोबाइल भन्दै कराएको?
7: दुलेगौडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
6: कहाँ छ पुन मोबाइल?
7: यही दुलेगौडामा तरकारी पसलको आदैमा छ।
6: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्, 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
7: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलेगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
6: प्रोपाइटर हेमराज पुन, मोबाइल 98191-74888 र 98448-48000।
8: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
9: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन?
8: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
10: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6, खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोपाइटर कुल कुमार कुमाल, मोबाइल 9947।

0: दीर्घायु फर्निचर शोरूम
1: हामी कहाँ स्टील तथा काठ का सम्पूर्ण सामानहरू दराज पलङ डाइनिंग टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर बेड र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ
0: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ
2: एभरेस्ट स्टील र नेपालको नम्बर वन कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
1: दीर्घायु फर्निचर शोरूम दिलगढ़ का नहीं
0: प्रोप्राइटर लक्ष्मी राज वाग्ली फोन नम्बर 0 मोबाइल नम्बर 98 4 60 61 68
1: 98 5 60 60 268
3: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बानियाला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमास्तिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
4: तर महँगो होला नि
3: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका
5: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
6: बाराही एल्मुनियम अब यूपीवीसी को साथमा
5: एल्मुनियम का झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
6: सम्पर्क बाराही यूपीवीसी एल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0 65 4 14 4 11 मोबाइल 98 5 60 22 938 र 98 028 22 938
7: हेप्पी एनिभर्सरी डार्लिङ यो तिम्रो लागि उपहार
8: वाउ कस्तो राम्रो गहना कहाँ बनाएको
7: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि
8: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना
7: पुराना गरगहना सँग नयाँ साथ फेर
8: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ
7: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौं रातन हो प्रोप्राइटर प्रेम घिमिरे मोबाइल 98 5 60 62 09 9
9: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको यता हेरिने उस्तै उता हेरिने उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परेमा त
10: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
9: सपिङका लागि भनेर दुलेगौंडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउनु मन लाग्ने
10: ल तिमी ढुक्क हौ न दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
9: त्यसो भए सँगै जाउन त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौंडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 98 4 61 94 378 98 1 71 96 902
11: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौंडा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौंडा प्राइम बैंक संगे शुक्ला गण्डकी एफएम को पारिपट्टी मोबाइल नंबर 98 5 60 30 982 र 97 065 20 209
12: साथ छ हाम्रो
13: कता हिँडेको आइफोन हातमा लिएर
14: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
13: लौ तँलाई थाहा छैन दुलेगौंडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ
14: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
13: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा

0: उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल शान्ति पौडेल। सम्पर्क 0635414050 मोबाइल 98463231।
1: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
2: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
1: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
3: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
4: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
0: विगत लामो समयदेखि दुलेगौंडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार।
4: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0635414194 मोबाइल 98560206630।
3: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
5: शुक्ला गण्डकी FM 97.6।

0: चियाग रोटीको उत्पादन
1: यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईडी बैंक सबैका लागि बैंक
2: डिस होम इन्टरनेट
3: यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका युवा नेता मनोज मणि आचार्य हुनुहुन्छ। उहाँ चाहिँ बाढ़ी प्रभावित क्षेत्रमा पुगेर फर्किनु भएको छ। आचार्यजी, नेपालीले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
4: हस्, धन्यवाद।
3: अब आचार्य सर, तपाईँ रसुवामा पुग्नुभयो, नुवाकोट कता कता जानु भएको छ, त्यहाँ चाहिँ होइन निकै बितण्डा मचाएको छ, महामारीले प्रलय ल्याएको छ, त्यहाँ गएर त्यहाँको वस्तुस्थितिलाई हेर्ने हो भने त्यहाँको अहिलेको दयनीय अवस्था कस्तो छ?
4: एकदमै भाद्र 10 गतेको बाढीका कारण ठूलो मात्रामा मानवीय क्षति, भौतिक संरचनाहरू नष्ट भएको छ। थुप्रै मानिसहरू अहिले पनि बेपत्ता छन्। सुरुङभित्र ठूलो मात्रामा चाहिँ मान्छेहरू रहेको कुराहरू पछिल्लो अपडेट पनि देखिन्छ। त्यहाँ पुग्दै गर्दा जो बित्नुभयो, जो हराइरहनु भएको छ, तर जो बाँचिरहनु भएको छ, घरबार विहीन भइरहनु भएको छ, सिङ्गो बजार, सिङ्गो गाउँ चाहिँ के अरे अहिले बगर बनेको छ, त्यो अवस्था हेर्दै गर्दा अत्यन्त भाव्यल भएर हामी त्यहाँबाट फर्क्यौं र हामीले आफ्नो तर्फबाट गर्ने राहतहरू त्यहाँ विभिन्न होल्डिङ सेन्टरहरूमा बसिरहनु भएकोहरू, आफ्नो परिवार हराएर नआएको खोजीमा आशामा बसिरहनु भएको छ, आफ्नो घर चाहिँ के अरे घरविहीन भन्नुभएकाहरूको पीड़ा, त्यहाँको अवस्था हेर्दै गर्दा एकदमै चिन्ताजनक अवस्थामा छ। आज चाहिँ 11 दिन भइसक्यो, यो 11 दिनसम्म पनि जाँदै गर्दा त्यहाँको अवस्थाले अत्यन्त चिन्तित बने देखिएको छ र राहतको कुराहरू पुगेको छ। तर सरकारले जति मात्रामा जति छिटो खोजी गर्नुपर्ने, जति छिटो मान्छे बचाउनु पर्नेतिर लाग्नु पर्ने कुरामा केही सरकारी कमी कमजोरीहरू कता कता देखिएको चाहिँ हामीले आवास चाहिँ हामीले त्यहाँ पुगेर
3: होइन, अब त्यहाँ चाहिँ निकै गाह्रो स्थिति पनि छ। राहत वितरणको कुराहरू, संघ प्रदेश र स्थानीय तहको समन्वयका विषयहरूमा पनि केही आलोचनाहरू आइरहेका छन् र उद्धार गर्ने ठाउँमा पनि सरकारी मन्त्रीहरूदेखि लिएर अब केही भीआईपीहरू गइदिएर चाहिँ त्यहाँ निकै ठूलो अवरोध पनि हुने, अप्ठ्यारो परिस्थिति पनि सिर्जना हुने गरेको भन्ने खालका पनि कुराहरू सुनिन्छन्। तपाईँले के देख्नुभयो?
4: त्यो अब माथि त्यो चाहिँ देखियो। अब यो बढी मिडियाबाजी गर्ने, स्टन्टबाज गर्नेहरूको देखियो। अब यो अहिले यो बेलामा काम गर्ने बेला हो। यो बेलामा चाहे हामी अनुसार जो जाँदा पनि हामीले आफ्नो न्यूज बनाउनलाई हामी त्यहाँ जाने होइन, साँच्चीकै मलमपट्टी लगाउन जाने हो त्यहाँ। तर अब त्यहाँ के भइरहेको छ भने अब त्यहाँ पुग्नुपर्छ भनेर सबै नेपालीको मन मनमा उठेको छ, पुग्नुपर्छ, के गर्न पाए हुन्थ्यो, के पुर्याउनु पाए हुन्थ्यो भन्ने आकांक्षा त्यसैभरिका आम नेपालीको देखिन्छ। आम नेपाली मात्र होइन, विदेशी मित्र राष्ट्रहरू, त्यहाँका आम नागरिकले पनि यो जुन यसपटकको बाढी जो अकल्पनीय छ, जुन मात्रामा जुन भाव आएर त्यत्रोको बस्ती नै उजाड बनाएको छ, यो नेपालको मात्रै विषय नरहेर यो अहिले संसारकै एउटा जलवायु परिवर्तनसँग जोडिएको विषय छ। यो हिमालय को रेन्जमा रहेको यो नेपाल को यसका कारण कार्बन उत्पादन गर्ने देशहरूले यसको बारेमा क्षतिपूर्ति दिनुपर्ने, यसको आवाज उठाउनु पर्ने, विश्व मञ्चमा उठाउनु पर्ने अवस्था एकातर्फ छ भने अर्कोतर्फबाट हामीले आम नेपाली नागरिकले प्रत्येक वर्ष प्राकृतिक विपदका कारण झेलिरहेको यो अवस्थाको दीर्घकालीन उपाय के हो त? यसमा हामी पनि कहीँ न कहीँ हाम्रा पनि कमी मानवीय कमी कमजोरी भए कि अब नदीले आफ्नो लय पकड्छ, त्यो नदीले पकडेको लयमा हामीले त्यहाँ चाहिँ आफ्ना मानवीय बस्तीहरू त्यहाँ रोड लगेर त्यहाँ हाइड्रो पावरहरू उत्पादन गरेर त्यसको त वैज्ञानिक त्यो वस्तुति प्राविधिक कुराहरू नजोडिकन यस्तो भयो कि यी यस्ता कुराहरूले आम समीक्षा, आम चिन्ता र यसको चाहिँ मिठो चिरफार गरेर जानुपर्ने लेसनको रूपमा चाहिँ यो पछिल्लो बाढी पहिरोले पनि देखाएको मैले चाहिँ महसुस गरेको छु।
3: हामीसँग अब 47 हिम बमहरूमाथि खुकुरीको तरवार झुण्डिए जस्तै छन्, सिरानीमै छन् होइन, हामीले अलिकति प्रभावकारी पूर्व तयारीका कुराहरूदेखि लिएर अलिकति राज्य संयन्त्रले पनि पटक पटक रूपमा विपत्ति आइसके पछाडि चाहिँ सबैका चेत खुल्छन् तर विपत्ति बिस्तारै शान्त भइसके पछाडि कसैको पनि चेत नहुँदो रहेछ। यो सब व्यवस्थापनका निम्ति हामीसँग त्यो प्लास्टिक बेर्ने पनि पनि रहेनछ। त्यसपछि अब यो व्यवस्थापनको पाटोमा पनि विभिन्न किसिमका आलोचनाहरू त भएका छन्, त्यो सामर्थ्य हामीसँग रहेनछ। यी यावत कुराहरूलाई हेर्ने हो भने यो महाविपत्तिबाट हामीले सिक्नुपर्ने पाठ, समग्र दलहरूले, राज्य सञ्चालकहरूले सिक्नुपर्ने पाठ के लाग्छ?
4: यो यो प्राकृतिक विपत्ति कुनै पनि व्यक्ति विशेष, कुनै पनि पार्टी विशेषको नभएर आम नागरिकको विषय रह्यो। त्यसैले हामीले, हाम्रो नेपाली कंग्रेस पार्टीले यो विपदको बेलामा हामी सरकारसँग साथ साथै छौं भनेर हाम्रो सर्वदलीय सभापति गगन थापाले यो सर्वदलीय बैठकहरूमा पनि भनिरहनु भएको छ, बोलिरहनु भएको छ। उहाँ आफै पनि केही दिन अगाडि धादिङ र नुवाकोट पुग्नुभयो भने हिजो मात्रै पनि रसुवा पुगेर राज्यले गरिरहेको कामहरू, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, आम भोलिन्टियर रूपमा काम गरिरहनु आउनुभएकाहरू र अहिले पछिल्लो पटक त विदेशबाट पनि प्राविधिक टोलीहरू आउनु भएको छ। अहिलेको रेस्क्यू हेर्दा हामीले दीर्घकालीन रूपमा यो नहोस् र यसको बेलाको लागि पूर्व तयारीको अवस्थामा चाहिँ नेपालले त्यति धेरै तयारी नभएको अवस्था चाहिँ देखियो। तपाईँले भन्न, तपाईँले जोड्न खोज्नुभएको मिठो लाग्यो मलाई कि यस्ता प्राकृतिक विपदहरू पर्दै गर्दा यससँग जोडिएका हाम्रा इक्विपमेन्टहरू के कति छन् त, हाम्रो होल्ड के अरे स्टोरेज कति गरेका रहेछौँ त, सामान्य लास चाहिँ के अरे बेर्ने चाहिँ के अरे हामीसँग प्लास्टिक पनि नआउनु भनेपछि त हाम्रो त के छ भने एउटा गाउँघरको भनाइन्छ, जब पऱ्यो राति तब बढी ताती भने जस्तो। अब समस्या भइसकेपछि अनि के लौन है कि गरौँ है, यो सामान छैन त्यो सामान छैन भनेर भनिरहेको यो नेपाली कल्चरलाई अब हामीले यो घटनाबाट चाहिँ हामीले सुत्नुपर्छ र समयमै जे पनि हुनसक्छ। यो पछिल्लो दिनमा हामीले 2072 भूकम्पमा हामीले त्यस्तो अथाह पीड़ा भोगेर भर्खरै उठ्न लागेको नेपाल, कोविडले अलिकति हल्ला आयो र फेरि यो पटक चाहिँ रसुवा, नुवाकोट र धादिङको हुँदै गयो होला यो बाढी भयो बाढी, तर देशैभरिका मान्छेहरू त्यहाँ चाहिँ के अरे धर्म गर्न मानसरोवर जाने यात्रुहरू, गोसाईकुण्ड धर्म गर्न जाने यात्रुहरू, त्यहाँ चाहिँ नाकामा चाहिँ सामान लिन जाने मान्छेहरू, त्यसरी हाइड्रो पावरमा काम गर्न जाने प्राविधिकदेखि लेबरदेखि देशैभरिका मान्छेहरू हताहत हुनुभएको छ, चाहिँ त्योबाट चाहिँ त्यसले आक्रान्त हुनुभएको छ। कुनै जिल्ला छैन कि जहाँ त्यो घटना नपरेको। त्यसैले योले योबाट हामी देशैभरि आज देश रोएको छ, आज देशभरका नागरिकले यो चाडबाड नजिकैको चाडबाडलाई चाहिँ खुसी साथ नमनाइकन पनि त्यो दुःखमा आँसुको चाहिँ के अरे सीमा नै छैन, चाहे परिवारभित्रका होस् वा परिवारभित्र नपरे पनि त्यो प्रत्यक्ष देखेर अनुभूति भएको यसपल्ट आम नागरिकले त्यो देखिरहेको अवस्था छ। यो बेलामा हामीले अब यो वा त्यो नभनिकन, यो दल वा त्यो दल नभनिकन चुनावमा प्रतिस्पर्धा गरेर छोडिदिनुहोस्, त्यो 5 वर्षमा एकपटक आउने चुनाव, तर देशलाई समृद्धि बनाउने, देशलाई यस्ता आपद विपद परेको बेलामा सँगसँगै जाने, राज्यले पनि सबैले जोडेर लैजाने, राज्यका संरचनाहरू पनि दलीयको छायामा नपरिकन काम के अरे सहज ढंगले गर्ने वातावरणको जो हामीले सिस्टम बसाल्यो भने आगामी दिनको लागि सहज हुन्छ भन्ने चाहिँ मलाई लाग्दछ।
3: अब एउटा कुरा चाहिँ अब जाँदा जाँदा के बताइदिनुहोस् भने, अब राष्ट्रिय एकता, दलहरूको एकता र यो संघ प्रदेश र स्थानीय तहको ऐक्यबद्धतादेखि लिएर चाहिँ यो संयन्त्र कतिको चुस्त रूपमा चाहिँ परिचालित बन्यो यो यो बीचमा?
4: अब यसलाई चाहिँ हामीले प्रारम्भिक यति मात्रै भनौँ कि एकद्वार प्रणाली मार्फत काम गर्न कामहरू सुरु भएको देखिँदै गर्दा स्थानीय तहमा अलिअलि कामहरू, अलिअलि झन्झिलो कामहरू स्थानीय तहलाई काम गर्न गाह्रो भएको छ। स्थानीय तहलाई नै यस्तो बेलामा अधिकार अलिक धेरै दियो भने छिटो रेस्क्यु हुने, छिटो चाहिँ पत्ता के अरे त्यसको चाहिँ निदान हुने र त्यसले चाहिँ के अरे छिटो पीड़कहरूले छिटो चाहिँ राहतको महसुस हुने हुन्छ जस्तो लाग्छ। अब संघले चाहिँ धेरै हस्तक्षेप गरेर योगदान प्रणाली मार्फत भइरहँदै गर्दा अब मैले हेरेँ, म आफै जाँदै गर्दा विदुर चाहिँ आर्मी क्याम्पभित्र हेलीहरू बसेका छन्, निश्चित चाहिँ के अरे निश्चित व्यक्तिको निश्चित परिचालित भएका छन्, आम नागरिकहरू बाहिर आफ्नो आफ्नो चाहिँ गुमाएका नागरिकको फोटो समाएर त्यहाँ भित्तामा टाँसेर बसेका छन्, त्यसको एक्सिसी त्यहाँ मैले धेरै देखेन। अब यसले के हुन्छ भने यो त आम नागरिकको, कुनै पनि नागरिकको सेवाको लागि योलाई स्थापित भएका संरचनाहरू नै, चाहे नेपाली सेना बनाउ, चाहे नेपाली प्रहरी बनाउ, चाहे सशस्त्र प्रहरी बनाउ, चाहे जननिर्वाचित जनप्रतिनिधिहरू नै नागरिक प्रति उत्तरदायी हो नि, तर नागरिकहरूले त्यो पीड़ा, त्यो छटपटावट, त्यो चाहिँ देखिएको अवस्था छ। यसलाई योबाट हामीले सिक्नुपर्छ। यो आम प्रहरीहरू, आम सेनाहरू नभएका देशहरू पनि छन् नि त, त्यसले पनि त त्यसले त्यहाँका नागरिकहरूको पनि गतिविधिहरू भइरहेको छ नि। त्यसले यो नागरिक यो त्यो तपाईँलाई अलिकति बढी टाइट गरेर अलिकति त्यो चाहिँ त्यो कुराले पनि अलिकति कता कता अप्ठ्यारो अल्झनहरू पनि देखिरहेका छन्। त्यसैले अब गरिरहेका आम नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी जे गरिरहनु भएको छ त्यो एकदमै सम्मानयोग्य छ, एकदमै उहाँहरूले गरिरहनु भएकोमा अझ हामीले हौसला दिन जरुरी छ। त्यो उहाँहरूले लडिरहनु भएको छ, फिल्डमा खटिरहनु भएको छ, उहाँहरूले अझै पनि हौसला दिनुपर्ने बेला हो, टिका टिप्पणी गरिहाल्नु पर्ने बेला चाहिँ होइन। तर के चाहियो भने तल्लो तहका मान्छेहरूले सेवा र सुरक्षा दिने नाममा चाहिँ नागरिकलाई चाहिँ अलिकति चाहिँ अलिक निषेध, अनि नागरिकले अलिकति अप्ठ्यारो महसुस भएको चाहिँ हामीले देखिरहेका छौँ। यसमा चाहिँ हामीले करेक्सन गराउन चाहिँ जरुरी छ।
3: हस् आचार्यजी, यहाँको महत्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
4: धन्यवाद।
3: उहाँ हुन्छ नेपाली कंग्रेसका युवा नेता मनोज बन्दे आचार्य। आज स्वतन्त्र नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ, काठमाडौँ।

0: को एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: यो हो नेपाली रेडियो नेटवर्क।
3: खरो विषयमा सरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ।
4: ग्लोबल आईएनबी बैंक, सबैका लागि बैंक।
5: डिश होम इन्टरनेट।
6: यतिखेर हाम्रो बीचमा गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ हुनुहुन्छ। कैसाङजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। अध्यक्षज्यू, के छ त्यहाँको अवस्था? भयावह अवस्थाको बारेमा त हामी बुझ्दैछौँ, होइन? तपाईँ त अब त्यही ठाउँमा हुनुहुन्छ, त्यही आँखै अगाडिबाट हेर्नुभयो यो विनाशकारी प्रलयलाई, होइन? कस्तो छ अहिलेको अवस्था, बताइदिनुहोस् न।
7: अवस्था अब के भन्ने, अब अहिले अझै पनि केही जीवित साथीहरू चाहिँ उद्धार भइरहेको छ, फेरि पनि थप त्यो क्षेत्रहरूमा चाहिँ उद्धार कार्य जारी छ र केही राहतको कार्यक्रमहरूलाई पनि निरन्तरता दिइरहेछौँ। अवस्था त अब तपाईँहरू सबैले हेरिहाल्नु भएको छ, भयावह नै छ, होइन? यसलाई के भन्ने के नभन्ने भन्ने र बयान गर्ने ठाउँै छैन हजुर।
6: अब अहिले चाहिँ जस्तो त्यहाँ कति जतिको क्षति अर्थात विपत्ति, तपाईँको गाउँपालिकाभित्रको मात्र स्थितिको बारेमा कुरा गरौँ न, कति जति क्षति बिहोर्नु पर्यो? मानवीय क्षति, धनजनको क्षति, होइन, गोरेटोको, बाटोको, घाटोको अवस्था कस्तो छ अहिले?
7: अब मेरो सबैभन्दा बढी असर गरेकै पालिका हो गोसाईकुण्ड गाउँपालिका। त्यसमा पनि वार्ड नम्बर 2 जो रसवागढी लगायतका धेरै व्यावसायिक क्षेत्र भएको स्थान हो, त्यहाँ लगभग 250 घरहरू थियो। ती घरहरू मलाई लाग्छ तपाईँको चाहिँ हामी 2-3% बाँकी होला, अरू केही छैन। त्यहाँको जनसङ्ख्या 550 थियो लोकलहरू मात्रै, त्यसमा लगभग 203 अस्तिसम्मको डाटामा 203 चाहिँ मिसिङ छ, सबै फेला परिसक्यो। केही काठमाडौँ थियो, केही विदेशमा थियो, अब कतिवटा त मिसिङै छ भने पछाडि अब त्यसको मानवीय क्षतिको हामीले कल्पना गर्न पनि सकिँदैन। अब यो पूर्वाधारको हिसाबले यो रसवागढी नाका, यो बोर्डरको नाका थियो, त्यहाँ तपाईँको चाहिँ धेरै ठुला ठुला संरचनाहरू निर्माण गरिएको थियो नेपाल सरकारबाट पनि र निजी क्षेत्रहरूबाट पनि, ठिक निकै ठुलो तपाईँको चाहिँ लगानी भएको थियो। अब त्यसको त अहिले हामीले डाटाहरू निकाल्दैछौँ कति के क्षति भयो भन्ने कुरा, र त्यहाँ कैलाश मानसरोवरको मुख्य प्रवेशद्वार भएको कारणले कयौं तपाईँको चाहिँ कैलाश मानसरोवर जाने विभिन्न नेपाल लगायत विभिन्न विदेशी मुलुकका नागरिकहरू हुनुहुन्थ्यो, उहाँहरूले गरेको कारोबारलाई मात्रै कुरा गर्ने हो भने एउटै मात्रै होटेलमा तपाईँको चाहिँ लाखौंको दिनमा कारोबार हुन्थ्यो ती कुराहरू। त्यसै गरी बैंकहरू थियो तपाईँको चाहिँ 7-8 बैंकहरू, शाखा बैंकहरू, जो एकदमै अब भन्सारको चाहिँ कार्य गर्नको लागि चाहिँ लागि पर्या बैंकहरू थियो, भन्सार कार्यालय थियो, इमिग्रेसन नै त्यही थियो। अब सड़कको कुरा गर्नुपर्दा अब चाइना सरकारले भर्खरै उन्नतिको लागि तयारी गरिराखेको पूर्वाधार निर्माणहरू थियो, अब त्यो सब

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800813424 र 9850614157। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 7 बज्यो।
3: घटना दुर्घटना,
4: कला संस्कृति,
3: स्थानीय राष्ट्रिय
5: अन्तर्राष्ट्रिय खेलकुद,
4: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607554।

नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। भदौ 10 गते आएको भोटिकोशी बाढीमा परेर अहिलेसम्म मृत्यु हुनेको संख्या 1325 पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार अझै 4898 जना हराइरहेका छन्। उनीहरूको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ। 1030 शव जमीनमा व्यवस्थापन गरिसकिएको छ। विवरण अनुसार 13095 जनाको उद्धार गरिएको छ। खोजी तथा उद्धार कामलाई थप प्रभावकारी बनाइएको प्राधिकरणले बताएको छ। प्राधिकरणका अनुसार बाढीपछि घाइते तथा प्रभावित गरी अहिलेसम्म 5663 जनाको उपचार गरिएको छ। रसुवा, नुवाकोट र धादिङमा स्थापना गरिएका 37 होल्डिङ सेन्टरमा 4627 जनाले सुरक्षित आश्रय लिइरहेका छन्। विस्थापित तथा प्रभावितलाई सुरक्षित ठाउँमा राख्दै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राज्यका निकायले राहत तथा व्यवस्थापन काम अघि बढाइरहेका पनि प्राधिकरणले जनाएको छ। भोटिकोशी नदीमा आएको बाढीले एकैपल्ट ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सरकारी र गैर सरकारी निकाय खोजी, उद्धार, उपचार, राहत व्यवस्थापनमा निरन्तर सक्रिय छन्। दार्चुलाको अपि हिमाल गाउँपालिका एक भट्टारमा हिजो पहिरोले थुनिएको चौलानी चमलिया नदीमा तत्काल जोखिम नरहे पनि सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले दिनुभएको जानकारी अनुसार पहिरोले आधा थुनिएको नदीको भागबाट निरन्तर पानी बगिरहेको छ। तर थप पहिरो खसेमा नदी पूरै थुनिन सक्ने भएकोले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहिरहन आग्रह छ। अहिले आत्तिन नपर्ने तर सावधानी भने अप्नाउनु पर्ने उहाँको भनाइ छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि हिजो सूचना निकालेर महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अप्नाई सुरक्षित रहन आग्रह गरेको छ। रसुवा, नुवाकोट लगायतका क्षेत्रमा बाढ़ी र पहिरोले पुर्याएको क्षतिपछि सञ्चालन गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब 9.5 अर्ब रूपियाँ सहयोग रकम संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको तथ्याङ्क अनुसार स्वदेशी बैंकहरूमा करिब 7.8 अर्ब रूपियाँ र डलर खातामा थप 61.4 लाख अमेरिकी डलर करिब 84.1 करोड़ रूपियाँ संकलन तथा प्रतिबद्धता प्राप्त भएको छ। बाढ़ी आउनु अघि कोषमा करिब 2.17 अर्ब रूपियाँ मौजात रहेकोमा गत 26 अगस्त 2026 संकलन अभियान जारी राखिएको हो। संकलित रकममध्ये राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई तत्काल उद्धार तथा राहतका लागि 1 अर्ब रूपियाँ निकासा गरिसकिएको छ भने कोषमा हाल 6.85 अर्ब रूपियाँ बाँकी रहेको छ। कोषमा विभिन्न स्वदेशी तथा विदेशी संस्था, बैंक तथा निजी क्षेत्रबाट ठूलो परिमाणमा सहयोग प्राप्त भएको छ। अन्तर्राष्ट्रिय टेक कम्पनी एनभिडियाले 10 मिलियन अमेरिकी डलर करिब 1 अर्ब 52 करोड़ रूपियाँ सहयोगको घोषणा गरेको छ भने एप्पलले पनि राहतमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। निजी क्षेत्रतर्फ सूर्य नेपालले 15 करोड़, चौधरी फाउण्डेशन र नबिल बैंकले संयुक्त रूपमा 15 करोड़, इपानले 13 करोड़, आईएमए ग्रुपले 10 करोड़ र गोर्खा ब्रुअरीले 10 करोड़ रूपियाँ योगदान गरेका छन्। यस्तै सिमेक्स, बीवाईडी नेपालले 7 करोड़, सीएनआईका सदस्यहरूले 5.29 करोड़ र निर्जीवन बीमक संघका सदस्यले 3.47 करोड़ रूपियाँ सहयोग उपलब्ध गराएका छन्। वित्तीय क्षेत्रबाट राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, प्रभु बैंक, कृषि विकास बैंक र नेपाल बैंकले करिब 3-3 करोड़ रूपियाँ सहयोग गरेका छन्। सरकारी कर्मचारीहरू मार्फत करिब 36 करोड़ रूपियाँ तलब योगदान भएको जनाइएको छ। भौतिक संरचनाको विनाश र बस्ती पुनर्स्थापनका लागि दीर्घकालीन पुननिर्माणको अनुमानित लागत करिब 10 अर्ब अमेरिकी डलर 10 बिलियन लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। हालसम्म उपलब्ध पुननिर्माण कोषमा आवश्यक कुल रकमको 0.69% मात्र संकलन भएको छ। सरकारले राहत र उद्धारमा एकद्वार प्रणाली लागू गर्दै आधिकारिक बैंक खाता मार्फत मात्र सहयोग पठाउन र कुनै पनि व्यक्तिगत वा राजनैतिक दलका खातामा रकम जम्मा नगर्न सर्वसाधारणमा आग्रह गरेको छ। जिल्ला कारागार मोरङमा कैदीबन्दीबीच झडप भएको छ। विराटनगर आठमा रहेको कारागारमा हिजो दिउँसो 2 पछिबीच झडप भएको हो।
झडपपछि 19 जना कैदीबन्दीलाई बाहिर निकालिएको मोरङ प्रहरी प्रमुख कविता कटुवाले जानकारी दिनुभयो। उहाँका अनुसार बी ब्लक 19 जनालाई निकालिएको हो। कैदीबन्दीलाई यातना दिएको रकम असुल गरेको भन्दै अर्को पछिले चौकीदार विशाल नेहरूलाई पछिल्लो आरोप लगाएपछि झडप भएको थियो। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका 2 परिवार भीर सड़क खण्डमा मरमत गर्न आज 12 घण्टा गाड़ी पूर्ण रूपमा बन्द गरिएको छ। बिहान 6 बजेदेखि बेलुकी 6 बजेसम्म एम्बुलेन्स र सब वाहन बाहेक अरू सबै गाड़ी सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। त्रिशुली नदीमा आएको बाढ़ी कारण परिवार भीरको सड़कमा क्षति पुगेपछि यो सड़क खण्डबाट एकतर्फी रूपमा गाड़ी सञ्चालन हुँदै आएका थिए। क्षतिग्रस्त सड़कको आवश्यक मरमत गर्न गाड़ी आवागमन रोक्नुपर्ने अवस्था आएको प्रशासनले जनाएको छ। बाढ़ी कारण धादिङको बेनीघाट रोराङ गाउँपालिकाको कृष्ण भीरमा पूर्ण रूपमा सड़क अवरूद्ध छ भने बेनीघाट 10 जवान खोला र थाक्रे 2 को कमेरी भीरमा एकतर्फी सड़क सञ्चालनमा रहेको छ। पछिल्लो 6 घण्टामा पाल्पाको अर्चलेमा 70.6 मिलिमिटर पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गैराती लुम्बिनी गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा कोशी बागमती र मधेस प्रदेशका 1-2 ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। आज बिहान चितवनको त्रिशुली कालीखोला क्षेत्र पर्वत लमजुङ लगायतका 1-2 ठाउँमा पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार त्रिशुलीको कालीखोला क्षेत्रमा पछिल्लो 1 घण्टामा 16.2 मिलिमिटर वर्षा मापन भएको छ। बाढ़ी पूर्वानुमान महाशाखाले लमजुङको मर्सैदी नदी भकुण्डेबेसी जल मापन केन्द्रमा जल सतह सतर्कता तह पार गरेको र बढ़दो क्रममा रहेकाले नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई बिहानसम्म उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। आज दिउँसो कोशी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका धेरै तथा मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका तराई भागका केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भाग कर्णाली प्रदेशको पहाड़ी भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भागको 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ। भोटेकोशी नदीमा तत्काल ठूलो बाढ़ी आउने सम्भावना नदेखिएको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। चिनिया समकक्षी निकायहरूले उपलब्ध गराएको सूचना अनुसार बाढ़ीको सम्भावना नरहेको महाशाखाको भनाइ छ। फेरि बाढ़ी आउने सम्भावनाबारे जानकारी माग गर्दै विभिन्न माध्यमबाट धेरै फोनहरू सम्पर्कहरू प्राप्त भएको र चिनिया समकक्षी निकायसँग नियमित सम्पर्कमा रही प्राप्त सूचनाहरूको निरन्तर अनुगमन गर्दा तत्काल ठूलो बाढ़ी आउन सक्ने सम्भावना नदेखिएको महाशाखाले स्पष्ट पारेको छ। अहिले हल्लाको पछि लागेर नआत्तिन पनि महाशाखाले अनुरोध गरेको छ। झिलबहादुर आली प्रतिष्ठान रेसिङ साथ घेरिङ थोकले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा 40,000 रूपियाँ सहयोग गरेको छ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ी तथा विभिन्न स्थानमा आएको बाढ़ी पहिरोबाट प्रभावित नागरिकको उद्धार राहत र पुनर्स्थापनका लागि सो रकम प्रदान गरिएको अध्यक्ष कमलबहादुर आलीले जानकारी दिनुभयो। सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएको प्रतिष्ठानले आगामी दिनमा पनि आवश्यक परेको स्थानमा सहयोग गर्ने आलीले बताउनुभयो। विपदको समयमा सबै एक भएर सामना गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। शुक्लागण्डकी युवा क्लबले भोटेकोशीबाट पीड़ित र प्रभावितको लागि राहत संकलन अभियान सञ्चालन गरेको छ। क्लबले बजारमा गएर खाद्यान्न लत्ता कपड़ा भाँडा बर्तन संकलन गरेको छ। साथै दिलिङमा स्थित हेल्पपोस्ट परिसरमा रहेको ज्येष्ठ नागरिक भवनमा संकलन केन्द्र पुगेर पनि सहयोग गरेका थिए। उनीहरूले हिजो राहत लिएर नुवाकोट रसुवातर्फ प्रस्थान गरेका छन्। यसैबीच लायन्स क्लब अफ शुक्लागण्डकी सिस्टर्सकी प्रथम उपाध्यक्ष निर्मला अधिकारी निरूले खाद्यान्न भाँडा बर्तन र लत्ता कपड़ा सहयोग गर्नुभएको छ। शुक्लागण्डकी युवा क्लबले संकलन गरेको राहत अभियानमा पुगेर उहाँले सो सहयोग हस्तान्तरण गर्नुभयो। क्लब अध्यक्ष जोशीला थापा जोन चेयरपर्सन तुलसी कुमारी श्रेष्ठको उपस्थितिमा करिब 50,000 बराबरको सामग्री सहयोग गर्नुभएको हो। शुक्लागण्डकी नगर उद्योग वाणी संघ ओडा व्यवस्थापन समिति भवनमा 4 श्रद्धांजलि तथा दीप प्रज्वलन कार्यक्रम गरेको छ। हिजो शुक्लागण्डकी 4 दुलिगुडाको मध्यभागमा भदौ 10 को बाढ़ीबाट मृत्यु भएकाको दिवंगत आत्माको चिर शान्ति कामना गर्दै श्रद्धांजलि तथा दीप प्रज्वलन कार्यक्रम गरिएको ओडा व्यवस्थापन समिति सभापति बालकृष्ण विकाले जानकारी दिनुभयो। ओडा व्यवस्थापन कार्यालय अगाडि साँझ भएको कार्यक्रममा स्थानीयको उत्साहजनक सहभागिता थियो। पोखराको फेवतालमा भारतीय कार खस्दा 2 जनाको ज्यान गएको छ। कारमा सवार अन्य 2 जना भने जीवितै उद्धार गरिएको छ। हिजो बिहान करिब 4:50 बजे पोखराको गैरी चौतारा घुम्तीमा भारतीय कार दुर्घटना परेको हो। सिधीबाट लेकसाइडतर्फ
आउँदै गरेको BR05BB6759 नम्बरको कार अनियन्त्रित भई सड़कबाट 20 मिटर तल तालमा खसेको थियो। दुर्घटनामा मृत्यु हुनेमा भारतको बिहार प्रदेशका 26 वर्षका नवदीप कुमार यादव हुनुहुन्छ। उहाँको पहिचान आधार कार्डको आधारमा खुलेको हो। अर्का एक अन्दाजी 40-45 वर्षको पुरूषको पनि मृत्यु भएको छ। चिकित्सकले बिहान 6:21 बजे उनीहरू दुवैलाई मृत घोषणा गरेको प्रहरीले बताएको छ। यसअघि नै नेपाल प्रहरी र स्थानीयको सहयोगमा दुईजनालाई सकुशल बाहिर निकालिएको थियो। उद्धार गरिएका 27 वर्षका अनमोल कुमार यादव र 33 वर्षका सूरज यादवको अवस्था मध्यम छ। उहाँहरू दुवै भारतको बिहारको रक्सोलको बासिन्दा हुनुहुन्छ। उहाँहरू बोल्न सक्ने अवस्थामा रहेको र जेएनसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीको गोतागत टोलीले तालको 20 फिट गहिराईबाट दुईजनालाई अचेत अवस्थामा फेला पारेको थियो। बिहान 6:10 बजे सशस्त्र प्रहरी जवान जनक बुढा र देवराज खनालले उनीहरूलाई पानीभित्रबाट निकालेको जनाएको छ। तत्कालै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याएको थियो, तर अस्पताल पुर्याए लगतै चिकित्सकले मृत घोषित गरे। दुर्घटना खबर पाए लगतै वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायब उपरीक्षक सूर्यबहादुर भोगटीको नेतृत्वमा 15 जनाको टोली खटिएको थियो। गोर्खापत्र संस्थानका पूर्व महाप्रबन्धक वसन्त प्रकाश उपाध्यायको हिजो तनहुँको भानु नगरपालिका स्थित सतीघाटमा हिन्दू धार्मिक परम्परा अनुसार दाह संस्कार गरिएको छ। उहाँको निधनप्रति भानु नगरपालिकाले गहिरो दुःख व्यक्त गर्दै हिजो बिहान भानु एक भन्सारमा श्रद्धाञ्जली सभा गरेको थियो। नगर प्रमुख आनन्दराज त्रिपाठीले जारी गर्नुभएको विज्ञप्तिमा भानुको माटोमा जन्मिएर पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनुभएका उपाध्यायको निधनले सिंगू नगरवासी स्तब्ध भएको उल्लेख गरिएको छ। अन्त्येष्टि तथा श्रद्धाञ्जली सभामा नगर प्रमुख त्रिपाठी, गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार विमला भण्डारी, पत्रकार महासंघ तनहुँ अध्यक्ष डीपी अधिकारी लगायतको उपस्थिति थियो। स्याङ्जाको पुतल बजार नगरपालिका 4 नौडाँडामा मोटरसाइकल र ट्याक्सी एकापसमा ठक्कर खाँदा एकजनाको ज्यान गएको छ। नौडाँडाबाट सेती दोभानतर्फ जाँदै गरेको G25P9624 नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको G1J2493 नम्बरको ट्याक्सी हिजो एकापसमा ठोकिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक 24 वर्षीय घनश्याम ढकालको मृत्यु भएको हो। घटनामा गम्भीर घाइते हुनुभएका ढकालको गण्डकी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभयो। तनहुँमा बोतलमा प्याक गरेर बिक्री गर्न थालिएको ब्राण्डेड महीको माग उत्पादन क्षमताभन्दा झण्डै दोब्बर पुगेको छ। परम्परागत रूपमा घरमै बनाइने महीलाई बजारमा व्यावसायिक रूपमा बिक्री गर्न थालेपछि यसको माग तीव्र रूपमा बढ़ेको हो। तनहुँ दुग्ध उत्पादक सहकारी संस्थाले गत वर्ष चैतदेखि 1 लिटरको बोतलमा मही प्याक गरेर बिक्री गर्न थालेको हो। परिश्रमका रूपमा दैनिक 60 लिटरबाट शुरू गरिएको महीको उत्पादन अहिले दैनिक 600 लिटर पुगेको छ, तर बजारबाट दैनिक करिब 1000 लिटरको माग आउने गरेको सहकारीले जनाएको छ। सहकारीका अध्यक्ष तुलसीराम सापकोटाका अनुसार सरकारी कार्यालय, स्थानीय तह तथा विभिन्न संघ संस्थाले आयोजन गर्ने तालिम गोष्ठी, सेमिनार र अन्य कार्यक्रममा महीको माग बढ़ेको छ। शुरूमा 60 लिटर उत्पादन गरेर बजारमा परीक्षण गरिएको थियो। नेवार समुदायले शुक्रबार बागलुङ बजारमा 300 वर्ष पुरानो जोगी नाच प्रदर्शन गरेका छन्। साक्य कल्याण समाजको अगुवाईमा बागलुङ बजारका विभिन्न चोकमा जोगी नाच प्रदर्शन गरिएको हो। साक्य कल्याण समाजका अध्यक्ष बाबुलाल साकेका अनुसार काठमाडौँ उपत्यकाबाट बसाई सरेर बागलुङ पुग्दा नेवार समुदायले जोगी नाच पनि सँगै लिएर गएका थिए। जोगी नाचलाई हामीलाई हाम्रो पुर्खाको सम्पत्ति मानेर जगेर्ना गरेका छौं, साक्यले भन्नुभयो। सांस्कृतिक महत्व बोकेको 300 वर्ष पुरानो जोगी नाच बागलुङमा मात्र अस्तित्वमा छ, अन्यथा खासै नाचेको पाइँदैन। जोगी नाचमा ताण्डव र हिँडाउने गरी दुई तालमा कलाकारलाई नचाहिने समाजका सल्लाहकार मुकुन्द साक्य बताउनुहुन्छ। पहिले जोगी नाच 4 ताल रहे पनि 2 ताल हराइसकेका छन्। जोगी नाचमा जोगीको भेष धारण गरेर मृदंग र झ्यालीको विभिन्न तालमा लश्कर लागेर कलाकारहरूले नृत्य प्रस्तुत गर्ने गर्दछन्।

0: पोखराको निजी क्षेत्रको छाता संगठन पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशन तथा 72 साधारण सभा आजदेखि शुरू हुँदैछ। भदौ 20 र 21 गते गरी दुई दिनसम्म चल्ने अधिवेशनको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले गर्नुहुनेछ। गैरपाटन स्थित संघको सभाहालमा बिहान 11 बजे आयोजन हुने उद्घाटन सत्रपछि संघको नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अघि बढ्नेछ। महाधिवेशन मार्फत नयाँ कार्य समिति चयनका लागि अध्यक्षमा 4 बीच प्रतिस्पर्धा हुने निश्चित छ। अध्यक्ष पदका लागि अर्जुन पोखरेल, उत्तम मान बुद्धाचार्य, बलराम आचार्य र शोभा गौतम चुनावी मैदानमा उत्रिनु भएको छ। उहाँहरूमध्ये गौतम र आचार्य प्यानल सहित प्रतिस्पर्धामा हुनुहुन्छ। 7 लामो यात्रामा पोखरा उद्योग वाणिज्य संघले पोखराको शहरीकरण र आर्थिक विकासको नेतृत्व गरेको छ। 2731 भन्दा बढ़ी व्यवसायहरू आबद्ध रहेको संघको नेतृत्व चयनले गण्डकी प्रदेशको समग्र व्यावसायिक वातावरणमा गहिरो प्रभाव पार्दछ। समयक्रमसँगै नयाँ व्यावसायिक चुनौतीहरू थपिएको संघको ओज र गरिमा भने क्रमशः कमजोर बनेको भन्ने चिन्ता निजी क्षेत्रभित्रमा हुने गरेको छ। अब निर्वाचित हुनेलाई संस्थाको गौरवमय इतिहास फर्काउँदै अझै उचाइमा पुर्याउने चुनौती छ। पोखरा उद्योग वाणिज्य संघ पोखरा र समग्र गण्डकी प्रदेशकै सबभन्दा पुरानो तथा अग्रणी संस्था पनि हो। 2011 सालमा अमृत प्रसाद शेरचन्दको अध्यक्षतामा संघको स्थापना भएको थियो। 2007 सालको प्रजातान्त्रिक परिवर्तनपछि पोखरा क्षेत्रमा व्यापार व्यवसायलाई संगठित बनाउन स्थानीय उद्योगिक व्यवसायका समस्यालाई सरकार समक्ष पुर्याउने उद्देश्यले यो संस्था खड़ा गरिएको थियो। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानमाथि आर्थिक दबाव बढ़ाउने अमेरिकी अभियान अपरेशन इकोनोमिक आउटकास्टमा युरोपियन संघ यू पनि औपचारिक रूपमा सहभागी भएको बताउनु भएको छ। मध्य पूर्वमा द्वन्द जारी रहेको बेला इरानमाथि दबाव बढ़ाउन यूको सहभागिता महत्वपूर्ण भएको उहाँले बताउनु भएको हो। बेसेन्टले यूको निर्णयको स्वागत गर्दै इरानको आणविक तथा हतियार कार्यक्रम र क्षेत्रीय सहयोगी समूहलाई हुने आर्थिक सहयोग रोक्न अमेरिका सहयोगीसँग मिलेर अघि बढ़ने बताएको समाचार संस्था एएनआईले जनाएको छ। यूले इरानलाई आणविक तथा ब्यालिस्टिक क्षेपास्त्र कार्यक्रम रोक्न, क्षेत्रीय अस्थिर गतिविधि अन्त्य गर्न तथा आफ्ना नागरिकमाथिको हिंसा र दमन रोक्न आग्रह गर्दै आइरहेको छ। बिहान 10 शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि बिदा हुन चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143378, इमेल NEWSSUKLAGANDEKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ। सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ। ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
4: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
3: सुखी सदस्य दिगो सहकारी, 25 सदस्यको सहयात्री।
5: दाजु बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्लागन्ध क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 9841080 29। दमौली शाखाको लागि सम्पर्क 9807613425।
9: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
10: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
9: हो त नि, अब चाहिँ राम्रो भयो।
11: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
9: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
12: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
7: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, पन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
13: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
7: प्रोपाइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 9856620630।
12: विगत लामो समयदेखि तपाईँहरूको मनसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
14: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
15: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
14: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
16: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा,
7: मोबाइल 9856605770।
17: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
18: किन आमा, के भएर?
17: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
18: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
17: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
13: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर सरोज पौडेल सम्भ,
7: मोबाइल 9856043952 र 9806।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4, दुलेगौडा। शुक्ला कृषि

0: सेवा पुरानो तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
1: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
0: पोखरा जाने बाटोतिर
2: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
0: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268 र 9864453031।
3: आज पनि खाना काँचै होइन, कहाँ जान्छ कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
4: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
3: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
4: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
5: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेयर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
6: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।

0: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला तीज गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम
1: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रू 25,000 रुपियाँ र प्रमाण पत्र,
1: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
0: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
1: सान्त्वन पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
0: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोर प्रस्तुति।
1: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
0: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
1: टिम दर्ता शुल्क 500 रुपियाँ।
0: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौंडा बिपी चोक।
1: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
0: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
1: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
0: थप जानकारीको लागि सम्पर्क 98061166 98461349304 र 98462026।

0: साथीना बा साथीना यो चम्चेरी घरका फर्निचरका सामान कति राम्रा हुन्? डरा हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
0: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिंग का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
2: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0965702625, मोबाइल 9856033878, 9841656558।
4: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
5: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड

0: कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
1: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टिल आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग सुत्ला गण्डकी चार दुलेगौडा तनहुँ प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0965414142 मोबाइल 9850623128 र 9462614726।
2: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
3: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ
4: सम्पर्क 0654142121 मोबाइल 9850635921
3: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
5: यस यमा
6: हजुर दान गरौ।
7: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं।
8: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
6: त्यसैले दान गरौं सकेको गरौं सबैले गरौं।
7: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आस्थान हो।

0: शुक्लागन्ध केएफएम 97.6
1: तपाईको आजको राशिफल
2: शुक्लागन्ध केएफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा।
3: तपाईको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना।
4: तपाईको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी।
3: यी सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी।
5: नमस्कार, कार्यक्रम सुखद बिहानीमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुत रिमा। कार्यक्रम सुखद बिहानीमा आज दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, तपाईँहरूको राशिफल, तपाईँको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ। आज मिति 2083 साल भाद्र महिनाको 20 गते शनिबार, इस्वीसम्म 2026 सेप्टेम्बर 5 तारीक सकेसम्म 1948 नेपालसम्म 1146 सूर्यदेव बिहान 5:45 भगवान सूर्यास्त साँझ 6:22 हुनेछ। आज भाद्र कृष्ण पक्षको नवमी तिथि। कार्यक्रम शुरूआत गरौं। आज दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट अभियान 4:55 तपाईँले राष्ट्रिय ध्वनसँग विभिन्न मंगल धुनहरू सुन्नुभयो। 5:00 5:25 विभिन्न भक्तिगीत संगीतहरू, 5:25 5:50 शुक्लानन्दकी समाचार, 6:36 कार्यक्रम 6:30 नेपाली भ, 7:00 शुक्लागण्डकी समाचार, 7:30 राष्ट्रगीत संगीतहरू, 7:45 कार्यक्रम सुखद बिहानी, 8:15-9:00 विभिन्न राष्ट्रगीत संगीतहरू, 9:15 नेपाल खबर, 9:15-10:00 गाम्बेसीको भाका, 10:10 शुक्लागण्डकी समाचार, 10:12 अहिले शुक्लागण्डकी, 12:12-15 नेपाल खबर, 12:15 भक्ति संगीतहरू, 1:00 लोकगीत संगीत, 2:00 लोक संगीतहरू, 3:15 नेपाल खबर, 3:45 फिल्मी गीत संगीत, 4:05 आधुनिक गीत संगीतहरू, 5:15 शुक्लागण्डकी समाचार, 5:15-6:00 नेपाली गीत संगीतहरू, 6:30 नेपाल दर्पण, 6:30-7:00 भाषा गीत संगीतहरू, 7:30-7:30 शुक्लागण्डकी समाचार, 7:30-8:00 महिना गीत संगीतहरू, 8:00-8:30 पनि गीत संगीतहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ। 8:45-9:00 महिना गीत संगीतहरू, 9:10 विभिन्न गीत संगीतहरू नै स्थान दिने गर्दछौ। 10:10 शुक्लागण्डकी समाचार, राति 10:00 शुक्लागण्डकी समाचार पछि हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पूरा हुने गर्दछन्। भोलि बिहान 4:55 हाम्रा कार्यक्रमहरू पुनः प्रसारण हुने गर्दछन्। यो तथा दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी जानकारी प्रसाद पनि आपाल रहेको छ। तपाईँको राशिफलको राशिफल स्वागत गरौं। यस राशिबाट शुभचिन्तकहरूको सुझावलाई व्यवस्था गर्दा दुःख पाइनेछ। दिउँसोदेखि नयाँ योजनाहरू अग्रसर भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदाहरू हुनेछन् भने रोकिएका कामहरू भन्नेछन्। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। विभिन्न सहयोग उपहारहरू प्राप्त हुनेछन्। आत्मविश्वासको कमीले भने पछि परिने र बेसुरमा वचन दिने बानीले भने समस्या निम्ताउन सक्छ। अस्वस्थताले कमजोरी अनुभूति हुने र आफन्तहरूसँग सुमधुर सम्बन्धका लागि सजग रहनुहोला। लोकतारका लागि फजल खर्च बढ्न सक्छ। शोकले अनावश्यक किनमेलमा खर्च बढ़ाउने र उधारो व्यापार हुने देखिन्छ। केही अवसरहरू देखे पनि मनोरञ्जनमा मानिँदा भने कामहरू रोकिने र नतिजाहरू पनि कमजोर देखिनेछन् र कामहरू दोहोर्याउनु पर्नेछ। छरछिमेकमा केही असमझदारी देखिए पनि दिउँसोदेखि स्थितिमा सुधार आउने र आफन्तहरूसँग भेटघाट हुनुका साथै स्वादिष्टको भोजनको आनन्द प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू जुट्नाले काममा उत्साह छाउनेछ। अरूको उत्साहमा भने खर्च हुन सक्छ। कडा परिश्रम गर्नुपर्नेछ। विदेश ताक्नेहरूको लागि भने यात्रा प्रक्रिया अघि बढ्न सक्छ। कर्कट राशिमा आमदानी बढ्ने र कामहरू गर्नुका साथै जिम्मेवारी समेत बढ्न सक्छ। श्रमको उचित मूल्यांकन पाइनेछ। साझेदारी र सट्टापट्टामा लाभहरू मिल्नेछन् भने बिहानको समय फलदायी रहनेछ। दिउँसोमा केही अवसरका लागिहरू भने दौड़धूप गर्नुपर्ने समय रहेको छ। वैपरि आउने समस्याले खर्च बढ़ाउने हुँदा खर्च गर्ने बानीमा संचित रकमहरू पनि खर्च हुनेछन् भने पछिका लागि केही वस्तुहरू त्याग्नुपर्ने हुन सक्छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ़नेछ भने दिउँसोदेखि उमेरका स्थानहरू समेत प्राप्त हुन सक्नेछ भने आफ्नो वर्चस्व समेत बढ़नेछ। आयोजनका नयाँ स्रोत फेला पर्नेछन् भने पुरानो समस्याहरू सुल्झनाले विभिन्न अवसर प्राप्त हुनेछन्। मेहनतले दाम नाम र इनाम कमाउने अवसर प्राप्त हुनेछ भने आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै प्रतिष्ठा कमाउने बेला रहेको छ। कन्या राशि, कन्या राशि मार्गशीर्ष टोप पिपु सहर थपेपो। समाजका विवादास्पद कामहरू गर्नुपर्दा समस्यामा परिने रिसालो मन भएकाहरूले सताउने छन्। हडबडीको त्रुटिले कामहरू दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। दिउँसोदेखि भने चुनौतीहरू पनि सधैँ आफूले जिताएको कामहरू भनेछन्। रोकिएका कामहरू सम्पादन हुनका साथै मेहनतले लक्ष्यमा पुर्याउने र सानो प्रयत्नले पनि धेरै फलाउने कामहरू हुनेछ। तुला राशिमा रिरु रेरो ताते तोते समस्या दर्शाउँ सहयोगीहरूले साथ दिनुका साथै चुनाव खर्च र चुनौतीहरूको समय रहेको हुँदा अलिक सजग रहने समय रहेको छ। अस्वस्थताले पनि कामहरूमा बाधा पुग्ने र त्यसो देख्यो भने समय अलिकति अनुकूल बन्दै जानेछ। श्रम गरेर लगनशीलताले केही उपलब्धि दिलाउनेछन् भने समयमा कामहरू सम्पादन नसके पनि दिगो योजनाहरू पनि बनाउन सकिनेछ। वृषिक राशिमा नानी नुनो या यो रमाइलो यात्रा गर्ने अब समय छ। आकर्षक उपहारले उत्साह जगाउने र विशेष कामहरूमा बिहानको समय अनुकूल रहनेछ। तारिविक कामले सम्पादन हुनाले प्रशंसकहरू बढ्ने र जिन्दगीदेखि भने कामहरू बिग्रने भयले सताउनेछ र न्यून उपलब्धिमा पनि चित्त बुझाउनु पर्नेछ। स्वास्थ्यका लागि आरबीआरमा ध्यान पुर्याउँदै समयमा सजग हुनाले कर्मफलहरू मा अरूले हत्याउने चेष्टा गर्नेछन्। सजग रहनुहोला। धनुराशि, धनुराशिमा विभु दफा डबे परिस्थितिसँग केही सम्झौता गर्नु परे पनि मेहनतले प्रतिस्पर्धाको दौड़हरू जिताउनुका साथै प्रयत्न गर्दा लक्ष्यमा पनि पुग्न सकिनेछ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। दिगो फाइदा हुने कामहरू शुरू गर्न सकिनेछ भने दिउँसोदेखि विभिन्न अवसरहरूले पछ्याउनुका साथै रमाइलो व्यापारिक यात्रा हुनेछन् भने आकर्षक उपहारले कामलाई उत्साह जगाउनेछ। ज्ञान कला र व्यक्तित्वमा पनि निखार आउनेछ। मकर राशि मार्छ भोजा जी जुजे जोक ख खि खुखे खो गागी। बिहानीको समय सानोतिनो समस्याहरूमा अलमल लिनु पर्नुका साथै कमजोर नतिजाहरू सच्याउन काम दोहोर्याउनु पर्ने समय रहेको छ। मेहनतहरूका लागि दिन उत्साहजनक रहनेछ। बुद्धिको उपयोगले समस्या सुल्झिनेको साथै दिउँसोदेखि स्थितिहरू अनुकूल बन्नेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने ईर्ष्या गर्नेहरूले पनि हार खानुका साथै पराक्रमदार अधिकार स्थापित हुनेछन् भने यात्रा गर्दा स्वास्थ्यमा पनि ध्यान दिनुहोला। कुम्भ राशिमा गुगेको सासी सुशेषोद अरूको फाइदाका लागि उपयोग भइने समय रहेकोले आफ्नो परिस्थिति अप्रतिकूल रहने समय रहेको छ। आफ्नैबाट पनि धोका हुन सक्छ। यसैदारहरूसँग समझदारी बढ्नाले पहिलेका सम्झौताहरू भङ्ग हुनुका साथै बेसुरमा वचन दिने बानीले पनि समस्या निम्ताउन सक्छ। दिउँसोदेखि भने अलिकति स्थितिमा सुधार आउने छन् भने समस्याहरू सुल्झाउँदै अगाडि बढ्न सकिनेछ। पहिलेका कमजोरीहरू पनि सुधार हुनेछन् भने अध्ययनमा प्रगति हुनेछ। प्रतिस्पर्धीहरूले हारखाने छन् भने मेहनतले फल प्राप्त हुनेछ। पेसा व्यवसायमा पनि फाइदा उठाउन सकिनेछ। सेवामूलक कामबाट प्रतिष्ठित भइनेछ। देशदेखि भने आफ्नै समस्याले कामहरू रोकिनुका साथै साथीभाइहरू टाढिन सक्नेछन् भने व्यवसायमा पनि कामहरू बिग्रनाले केही दौडहरू हुनेछन् र भौतिक साधनहरू जुटाउन सकिनेछ भने काम गर्ने भने बिहानको समय अलि अनुकूल रहनेछ। राशिफलमा जे जस्तो भने तपाईँ भाग्यभन्दा कडा विश्वास गर्नुहोला। तपाईँहरूको आजको दिन शुभ भने शुभ विश्वास। तपाईँहरूको आजको राशिफल पछि पनि पालो रहेको छ। धन्यवाद, शुभकामनाको।

आज मिति 2083 साल भदौ महिनाको 20 गते शनिबार आज तपाईँहरू जन्मदिन परेको छ। तपाईँहरू जन्मदिन मनाउँदै हुनुहुन्छ। तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। तपाईँको सुस्वास्थ्य दीर्घायु साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो एफएम परिवारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

यता राम्रो स्टेमी त दाजुलाई साथीसँग आफ्नो आफन्त कोही कसैको जन्मदिन परेको छ हामीले यस कार्यक्रममा प्रसारण गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँ घरमा हुँदै गरेका कार्यक्रममा प्रशान्ति पाउनुभयो भने हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछौँ बिहान ठिक 7 बजी अथवा 8 बजीमा तपाईँले पाइक परेको समयमा तपाईँले फोन मार्फत जन्मदिनको शुभकामना र तपाईँको गाउँ घरमा हुँदै गरेका कार्यक्रममा प्रशान्ति पाउनुभयो भने हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछौँ। आजको लागि पनि हाम्रो निर्धारित समय सकिएको छ। भोलि बिहान पनि यसै समयमा तपाईँको माझमा पुनः उपस्थित हुने नै छौँ। सम्मको लागि म कार्यक्रम प्रस्तुतारीमा पनि रहन्छु। तपाईँको बिहान तपाईँहरूको दिन शुभ अनि सुखद बितोस्। तपाईँ पनि सुन्दै गर्नुहोला। शुक्ला गण्डकी एफएम 97.10 समय।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9855414
1: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला बिहानको ठिक 8 बज्यो।

0: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
1: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
0: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
2: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी 4 धुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840601457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
3: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
4: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
3: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन स्टिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
4: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
3: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
4: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9816656187।
5: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
0: कान्छी पनि स्याङ्जा धन लक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
6: स्याङ्जा धन लक्ष्मी सुन चाँदी पसल,
0: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
6: शुद्ध सुन तथा चाँदीका गर गहना,
0: छापावाला सुन चाँदीका गर गहना,
6: राशि अनुसारका पत्थर,
0: कम्प्युटर तौल प्रविधि,
6: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
0: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
6: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका तुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
0: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625239।
6: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807569142।

0: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला तीज गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम
1: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
1: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
0: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
1: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
0: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
1: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
0: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
1: टिम दर्ता शुल्क 500 रुपियाँ।
0: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौंडा बीपी चोक।
1: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
0: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
1: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
0: थप जानकारीको लागि सम्पर्क 98061 98461 49304 र 98462 26743।

0: यसो आमा चाहिँ कहाँबाट चलेको
1: कति हाँस्नु भन्नु यस्तो पङ्खा चलिरहेको देखिनु भन्नु
0: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
2: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
3: चेस्का बाजे क्या पङ्खा एलइडी बल्ब सोलरको ब्याट्री पानी चाहिने पम्प कुलर हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
4: अब सिजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौंडा तनहुँ प्रोभाइडर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 98560303024
5: TVS कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौंडामा TVS कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् TVS सोरुम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौंडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी FM पारिपट्टि मोबाइल नम्बर 98560309 र 97065220209
6: TVS साथ छ हाम्रो 97.6
7: शुक्ला गण्डकी FM 97.6

0: सुन, होमवर्क देखाऊ त।
1: हस् टिचर।
0: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
1: टिचर, मेरो मामीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
0: ए हो र, त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
2: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0564144484, मोबाइल 9850633384 र 9850607988।
3: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फोर आएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज, शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा, प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 9827109066 र 9840694543।
4: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
5: ओल्ड स्कुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
6: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
4: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी तिलगौडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0655706076, मोबाइल 9850662676।
7: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु, स्नेहा मण्डल, दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0654143777 र 9850604343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
8: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
9: तर महँगो होला नि?
8: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
10: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
11: बाराही एल्मुनियम अब युपिभीसीको साथमा।
10: एल्मुनियमका झ्याल ढोका, स्टिल रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
11: सम्पर्क बाराही युपिभीसी एल्मुनियम एन्ड स्टिल उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0 65 4 14 4 11, मोबाइल 98 5 60 22 938 र 98 028 22 938।
2: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98 5 60 33 398 र 98 4 65 10 950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
12: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: 97.6
1: Shuklagandha KFM 97.6
2: पुल मोबाइल
3: होइन कति पुल मोबाइल भन्दै कराएको
2: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि
3: कहाँ छ पुल मोबाइल
2: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ
3: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
2: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी 4 दुलीगौडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा
3: प्रोपाइटर हेमराज पुन मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00
4: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
5: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
4: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
5: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
4: ल हेर्नुहोस् न त जाउँ त्यसो भए
3: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा
4: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
6: चिकन ससेज बब ससेज
4: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
7: प्रोपाइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0 65 70 052 मोबाइल 98 5 60 28 587
8: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
9: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
10: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
11: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ
12: अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनोर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ
13: अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि
14: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलेगौडा हेल्थ पोस्टोक
13: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 98 5 60 12 4 74
15: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
16: पंडित बा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
17: ओमकार
16: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
17: ओमकार
16: अनि घरमा पूजा सामग्री पनि छैन भने
17: ओमकार
16: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
17: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
16: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 98 5 60 50 834
5: ला टायरमा कट लाग्यो यो मात्रै नयाँ हालेको खत्तम भयो नि अब नयाँ किन्नु पर्यो फेरि
18: किन नयाँ किन्न पर्यो राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि
5: खैरेनी टायर कहाँनिर छ यो राजु टायर
18: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ
5: कार स्कर्पियो भ्यान मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ विगत 25 वर्षदेखिको अनुभव
18: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा प्रोपाइटर राजु गुरुङ मोबाइल नम्बर 98 5 60 62 452
0: सूचना यस तनाव सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही भदौ 20 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी हार जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल छाला यौन कुष्ठरोग एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्लागण्डकी नगरपालिका 4 बीपी चोक तनहु फोन 065414377 मोबाइल 98564443।
19: दाजु बिहेको दिन त आइसक्यो त फ्रुट हेर्न पर्ने होइन र तपाईँ त ढुक्क बस्नु भएको छ।
20: भाइ पनि बरेली टेलर्स हुँदा हुँदै के को चिन्ता के भने
19: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो
20: हाँसो होइन के भाइ साँच्चै भनेको त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ आफैले नापेर सिलाउने भए पनि तुरन्तै हुने रहेछ अरू टेलर्स जस्तो हो र भने
19: ल दाजु त्यसो भए मेरो बिहाको लागि त्यही जानुपर्छ क्या हो।
21: हामी कहाँ उच्च स्तरीय सर्टिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
22: बरेली टेलर्स दुलेगौडा भित्री बजार प्रोपाइटर प्रेम परियार मोबाइल 98460 89 दमौली शाखाको लागि सम्पर्क 98067 13 425।
23: ए नानीको बुवा आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ खानाको व्यवस्था चाहिँ म मिलाउँछु मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है
24: ढुक्क भाउ न हो बुढी फ्रेस आउ जति भन्छ क्यारे ल्याइ त हाल्छु नि
23: इज्जतको सवाल छ बुढा जहाँ पायो त्यहीबाट ल्याउने होइन नि दुलेगौडाको पञ्चमुनि चोकैमा छ नि तिन सेना फ्रेस हाउस त्यही जानु ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि
22: हजुर खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्
23: होम डेलिभरीको पनि व्यवस्था छ
25: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमणि चोक तनहुँ प्रोप्राइटर केशर बहादुर तिमसेना मोबाइल 98141111178 98560078।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614150
1: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 9 बज्यो।
2: कविहीन संयुक्त राष्ट्र संघले नेपाललाई 4,96,00,000 अमेरिकी डलर सहयोग गर्ने, गाड़ी आवागमन बन्द गरेर धादिङको परेवा भीरमा सड़क मरमत गरिँदै काठमाण्डौ हेटौड़ा सड़कमा चाप बढ़ेपछि अर्को वैकल्पिक मार्ग सञ्चालनको तयारी, चौलानी नदीमा तत्काल जोखिम नभए पनि सतर्क रहन दार्चुला प्रशासनको आग्रह, आज मधेस प्रदेश बाहेक अरू प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना, चीनको सिझाङ क्षेत्र बन्दरगाहमा पहिरोबाट ज्यान गुमाउनेको संख्या 31 पुग्यो, सम्पर्कविहीन 531 जनाको खोजी चल्दै, र प्रिमियर लीगमा लिभरपुलले स्विच टाउनलाई 2 गोलले हरायो। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशीको विनाशकारी बाढ़ीले रसुवा र नुवाकोटका जलविद्युत आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा श्रमिकको खोजी निरन्तर भइरहेको छ। बाढ़ीले 12 जलविद्युत आयोजनामा क्षति पुर्याएपछि 900 भन्दा धेरै कर्मचारी तथा श्रमिकको अवस्था अझै थाहा हुन सकिरहेको छैन। सुरुङ भूमिगत विद्युत गृह कार्यालय तथा आवास क्षेत्रमा फँसेकाहरूको खोजी काम भइरहेको नेपाली सेनाले जनाएको छ। खोजीको क्रममा हिजो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङ बाट 2 जनाको जीवितै उद्धार गरिएको थियो भने एउटा शव फेला परेको थियो। त्रिशुली 3A सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र प्राविधिक सहित 93 जनाको संयुक्त उद्धार टोली परिचालन गरी खोजी र उद्धारको काम भइरहेको छ। 2 कर्मचारीको जीवित उद्धारले उद्धार टोलीको प्रयासलाई थप नयाँ आशा दिएको भए पनि सुरुङभित्रको अवस्था अझै चुनौतीपूर्ण छ। त्रिशुली 3A अझै 39 जना सम्पर्कविहीन छन्। त्रिशुली 3B आयोजनामा आयोजनाको कार्यालय र कर्मचारी आवास क्षेत्र पहिचान भएको छ। ती संरचनासम्म पुग्ने बाटो बाढ़ीले क्षति गरेकोले एक्सकाभेटरबाट बाटो खन्ने र माटो तथा ढुंगा पन्छ्याउने काम भइरहेको छ। त्रिशुली 3B 191 जना सम्पर्कविहीन छन्। रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङभित्रबाट यसअघि नै 2 शव फेला परिसकेका छन्। माथिल्लो त्रिशुली 1 आयोजनामा पनि खोजी काम भइरहेको सेनाले जनाएको छ। यो आयोजनामा कार्यरत 557 जना श्रमिक तथा कर्मचारी अझै सम्पर्कविहीन छन्। चिलिमी जलविद्युत आयोजनामा पनि नेपाली तथा विदेशी विशेषज्ञ सहितको संयुक्त टोलीले खोज तथा उद्धारको काम गरिरहेका छन्। त्यहाँ 6 जना सम्पर्कविहीन छन्। उनीहरू भूमिगत विद्युत गृहमा फँसेको अनुमान गरिएको छ। रसुवागढ़ी जलविद्युत आयोजनामा 93 जना सम्पर्कविहीन रहेकोमा उनीहरूको पनि खोजीको प्रयास भइरहेको छ। लाङटाङ र चिलिमेमा सुरुङभित्र क्यामेरा तथा प्राविधिक उपकरण मार्फत खोजी तथा माथिल्लो त्रिशुली 1 वैकल्पिक सुरुङ मार्फत प्रवेश गर्ने प्रयासलाई थप प्रभावकारी बनाउने गरी काम भइरहेको जलविद्युत आयोजनाले जनाएका छन्। रसुवाको भोटेकोशी नदीमा गएको 10 गते आएको विनाशकारी बाढ़ीपछि अहिलेसम्म 1,294 जनाको शव फेला परेको छ भने 5,53 जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार 5,53 जना अझै सम्पर्कविहीन रहेका हुन्। 13,095 जनाको भने उद्धार भइसकेको छ। खोजी तथा उद्धारको कामलाई थप प्रभावकारी बनाएको प्राधिकरणले जनाएको छ। यसैबीच संयुक्त राष्ट्रसंघले भोटेकोशी बाढ़ीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि 4,96,00,000 अमेरिकी डलर बराबरको रकम सहयोग गर्ने जनाएको छ। राष्ट्रसंघले 4,96,00,000 अमेरिकी डलर अर्थात झण्डै 7,49,00,000 रूपियाँ बराबरको सहयोग उपलब्ध गराउने गरी मानवीय सहायताका साझेदार निकायसँग अपील गरेको हो। भोटेकोशी तथा त्रिशुली नदीमा बाढ़ी र पहिरोबाट प्रभावित 84,000 भन्दा धेरै नागरिकसम्म जीवन रक्षक सहायता पुर्याउन अन्तर्राष्ट्रिय निकायसँग राष्ट्रसंघले अपील गरेको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा सरकारले तयार पारेको हिउँद शुरू हुनु अघिका लागि 4 महिने योजनालाई यो सहयोग रकमले प्राथमिकताका साथ सम्बोधन गर्ने नेपालमा रहेको राष्ट्रसंघको कार्यालयले जनाएको छ। नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक लीला पीटर्स याहिरीले यो सहयोग अपीलको मुख्य प्राथमिकता सरकारकै नेतृत्वमा हिउँद लाग्नु अघि सबैभन्दा दुर्गम बस्तीसम्म ओत उपचार, सफा पानी र नगद सहयोग पुर्याउनु रहेको बताउनु भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका दुई परेवावीर सड़क खण्डमा मरमत गर्न आज 12 घण्टा गाड़ी पूर्ण रूपमा बन्द गरिएको छ। बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्म एम्बुलेन्स र सब वाहन बाहेकहरू सबै गाड़ी सञ्चालनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। त्रिशुली नदीमा आएको बाढ़ीका कारण परेवावीरको सड़कमा क्षति पुगेपछि अहिले यो सड़क खण्डबाट एकतर्फी रूपमा गाड़ी सञ्चालन हुँदै आएका थिए। क्षतिग्रस्त सड़कको आवश्यक मरमत गर्न गाड़ी आवागमन रोक्नुपर्ने अवस्था आएको प्रशासनले जनाएको छ। बाढ़ीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिकाको कृष्णवीरमा पूर्ण रूपमा सड़क अवरूद्ध भएको छ भने बेनीघाट 10 जवाङ खोला र थाक्रे दुईको कमेरीवीरमा एकतर्फी सड़क सञ्चालनमा रहेको छ। कृष्णवीरमा पनि सड़क खुलाउने गरी काम भइरहेको छ। कृष्णवीरमा सड़क भाड़ी भाँसिएपछि काठमाण्डौ हेटौड़ा जोड्ने सड़कमा गाड़ीको चाप बढ़ेको छ। त्रिभुवन राजपथसँगै भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकाली तथा फाकेल मार्गमा अत्यधिक चाप बढ़ेको हो। पृथ्वी राजमार्ग लामो समय खुल्ने सम्भावना नदेखिएपछि बागमती प्रदेश सरकारले भीमफेदी कोगटे इप्पा सिस्नेरी खण्डलाई वैकल्पिक मार्गका रूपमा सञ्चालनमा ल्याउने गरी तयारी थालेको छ। प्रदेश सरकारका अनुसार यो सड़कको मरमत तथा स्तर उन्नतिका लागि चालू आर्थिक वर्षमै बजेट विनियोजन भएको छ। सड़कको अवस्था हेरेर तत्काल आवश्यक मरमतको काम अघि बढ़ाई गाड़ी आवागमन योग्य बनाउने तयारी भएको प्रदेश सरकारले जनाएको छ। यो सड़क सञ्चालनमा आएपछि हेटौड़ा काठमाण्डु आवागमनका लागि थप विकल्प उपलब्ध हुने तथा पृथ्वी राजमार्ग लगायत मुख्य सड़क अवरूद्ध भएका बेला यात्रु तथा गाड़ीलाई वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाउन सहज हुने अपेक्षा गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
4: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
3: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
4: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
3: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
4: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-2165-96-617
3: मोबाइल 98550-6078 98550-6079 98511-62594 98510-5424

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यक्ष प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। दार्चुलाको अपिहिमाल गाउँपालिका एक भट्टारमा हिजो पहिरोले थुनिएको चौलानी चमेलिया नदीमा तत्काल जोखिम नरहे पनि सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले उज्यालोलाई दिनुभएको जानकारी अनुसार पहिरोले आधा थुनिएको नदीको भागबाट निरन्तर पानी बगिरहेको छ, तर थप पहिरो खसेमा नदी पूरै थुनिन सक्ने भएकोले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहिरहन उहाँको आग्रह छ। अहिले आत्तिन नपर्ने तर सावधानी भने अपनाइरहनुपर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भएको छ। आज मधेस प्रदेश बाहेक अरू प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। कोशी बागमती गण्डकी प्रदेशको हिमाली र पहाड़ी भाग, कर्णाली प्रदेशको पहाड़ी भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भागका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाड़ी क्षेत्रका धेरै ठाउँमा मध्यमसम्म वर्षाको सम्भावना छ। अरू केही ठाउँमा पनि हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। आज बिहान चितवनको त्रिशुली कालीखोला क्षेत्र पर्वत लमजुङ लगायत एक दुई मा पानी परेको थियो। गैराती सबैभन्दा धेरै पाल्पाको अर्चालीमा 70 मिलिमिटर भन्दा धेरै पानी परेको छ। भोटेकोशी नदीमा तत्काल ठूलो बाढ़ी आउने सम्भावना नदेखिएको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। चिनिया समकक्षी निकायहरूले उपलब्ध गराएको सूचना अनुसार बाढ़ीको सम्भावना नरहेको महाशाखाको भनाइ छ। फेरि बाढ़ी आउने सम्भावनाबारे जानकारी माग गर्दै विभिन्न माध्यमबाट धेरै फोन सम्पर्कहरू प्राप्त भएका र चिनिया समकक्षी निकायहरूसँग नियमित सम्पर्कमा रही प्राप्त सूचनाहरूको निरन्तर अनुगमन गर्दा तत्काल ठूलो बाढ़ी आउन सक्ने सम्भावना नदेखिएको महाशाखाले स्पष्ट पारेको छ। अहिले हल्लाका पछि लागेर नआत्तिन पनि महाशाखाले अनुरोध गरेको छ। पुष्टि नभएका सूचना तथा हल्लाका आधारमा नआत्तिन तथा संयमित रहन भन्दै महाशाखाले बाढ़ीको सम्भावना देखिएमा एसएमएस मार्फत पूर्व सूचना पठाउने पनि जनाएको छ। अंग्रेजसँगको युद्धमा नेपाली फौज विजय भएको दिनको सम्झनामा आज पाल्पाको तानसेनमा श्री सात रणउजेश्वरी भगवती जात्रा मनाइँदैछ। जात्राको अघिल्लो दिन रातभर जागराम बसेर भगवतीको महिमा गाउने र भोलिपल्ट बिहानैदेखि पूजा गरी भगवतीको मूर्ति रथमा राखेर सिन्दूर जात्रा गर्दै रथलाई बजार परिक्रमा गराउने चलन छ। नेपाल एकीकरणको समयमा तत्कालीन प्रशासक कणेल उजिर सिंह थापाले कृष्ण जन्माष्टमीको भोलिपल्ट मनाउन शुरू गरेको यो जात्रा हरेक वर्ष मनाउने गरिन्छ। अब विदेशको खबर। चीनको दक्षिण पश्चिम सिजाङ स्वायत्त क्षेत्र चीन नेपाल सीमाको गिरोङ क्षेत्रमा पहिरोपछि आएको बाढ़ीका कारण ज्यान गुमाउनेहरूको संख्या 31 जना पुगेको छ। गएको अगस्त 26 तारीक अर्थात भदौ 10 गते बुधबार आएको पहिरोमा ज्यान गुमाउनेहरूको संख्या 31 पुगेको स्थानीय विपद व्यवस्थापन तथा उद्धार केन्द्रलाई उद्धृत गरी चिनिया समाचार संस्था सिन्हुआले जनाएको छ। कमाण्ड सेन्टरका अनुसार पहिरोपछि आएको ठूलो बाढ़ीबाट 531 जना सम्पर्कविहीन छन्। उनीहरूको खोजी कार्य भइरहेको छ। उद्धारकर्मीले 87 वटा व्यक्तिगत सामान भेट्टाएको समेत बताएका छन्। हिमाली क्षेत्रमा हिमचट्टान सहितको पहिरोको आज 11 दिन भइसकेको छ। अब एउटा खेल खबर। इंग्लिश प्रिमियर लीग फुटबलमा गैराती भएको खेलमा लिभरपूलले इप्स्विच टाउनलाई 2 गोलले हराएको छ। लिभरपूलको जीतमा दुवै गोल अलेक्जेन्डर इसाकले गरे। नयाँ प्रशिक्षकमा एन्डोनी इराओला आएता लिभरपूलको यो पहिलो जीत हो भने यसले उनलाई ठूलो राहत दिएको छ। यसअघि लिभरपूलले लीगमा न्यूक्यासल युनाइटेड र नटिङ्गम फरेस्टसँग 2-2 गोलको बराबरी खेलेको थियो। 3 खेलमा 1 जीतसहित लिभरपूलको 5 अंक भएको छ। त्यस्तै पहिलो खेल जितेको इप्स्विच टाउनले लगातार 2 खेल हारेको छ। इप्स्विच टाउन 3 अंक सहित तालिकाको 13 स्थानमा छ। चार भन्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। जल विद्युत आयोजनाका सुरुङमा उद्धारको प्रयास चल्दै भोटेकोशी बाढ़ीबाट अहिलेसम्म 5,053 जना सम्पर्कविहीन। संयुक्त राष्ट्रसंघले नेपाललाई 4,96,00,000 अमेरिकी डलर सहयोग गर्ने। गाड़ी आवागमन बन्द गरेर धादिङको परेवाभिरमा सड़क मरमत गरिँदै काठमाण्डु हेटौँडा सड़कमा चाप बढ़ेपछि अर्को वैकल्पिक मार्ग सञ्चालनको तयारी। चौलानी नदीमा तत्काल जोखिम नभए पनि सतर्क रहन दार्चुला प्रशासनको आग्रह। आज मधेस प्रदेश बाहेक अरू प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना। चीनको सिझाङ क्षेत्र बन्दरगाहमा पहिरोबाट ज्यान गुमाउनेको संख्या 31 पुग्यो। सम्पर्कविहीन 531 जनाको खोजी चल्दै र प्रिमियर लीगमा लिभरपूलले इप्स्विच टाउनलाई 2 गोलले हरायो।
2: NBL सर्वसुलभ आप
4: शुक्ला गण्डकी एफएम 97.6।
5: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
6: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
8: सुन्दर अटो होक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
9: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
10: सम्पर्क 0654142121, मोबाइल 98565-935921।
9: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
11: होइन भाउजू, यस्तो त्यस्तो नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
12: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
11: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
13: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार। फोन नम्बर 0658-570-290, मोबाइल नम्बर 98460-81457 र 98136-26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाउँ।
14: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
15: ल, पत्तै छैन है तिमीलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
16: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलोट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
14: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी चार दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 98560-23128 र 98462-14726।
17: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
18: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु। तैँले पनि कुनै चिन्तै नलि।
19: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
20: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
21: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
22: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
23: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
22: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
24: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
25: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
26: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
27: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141994, मोबाइल 98560206630।
24: विगत लामो समयदेखि तपाईँहरूको मनसिक्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
28: आज पनि खाना काँचै होइन, कहाँ जान्छ कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
29: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
28: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
29: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
30: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
31: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
32: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
33: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधि बाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधि को शक्ति 8 दम को साथमा।
34: हजुर, दान गरौ।
35: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
36: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।

0: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
1: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तन हो।
2: टीभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौंडामा टीभीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीभीएस शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौंडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि मोबाइल नम्बर 98560309 र 97065220209
3: साथ छ हाम्रो।
4: हाँ, गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
5: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
4: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
6: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
7: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
8: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
6: ओम एम आभूषण सुनचाँदी दोकान।
4: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0 65 75 537, मोबाइल नम्बर 98 4 60 69 76 46, 98 58 00 08।
3: शुक्ला गण्डकी एफएम 97.6।
4: उकाली चढ्दै ओह्राली चढ्दै भन्स्याङ चौतारी अनि मेलापात गर्दै
9: मौलिक लोक संस्कृतिको सजनाको लागि कार्यक्रम गाम्बेसीका भाका।
4: हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

हजुर नमस्कार अनि हार्दिक लोक सांगीतिक अभिवादन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा कार्यक्रम गम्बेसीको भाका लिएर उपस्थित भइसकेको छु म रिमा आम्रेस कार्यक्रम आउने गर्दछ सप्ताहको सातै दिन यताबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबरपछि लगभग 10 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछौ आज पनि हामी रहेका छौं शनिबारको बसाईमा शनिबारको बसाईमा तपाईँको माझमा सात र उत्कृष्ट भाकाहरू लिएर म उपस्थित भइसकेको छु पक्कै पनि समयावधिभरि सुनेर साथ दिनुहुनेछ भन्ने विश्वास पनि रहेको छ हाम्रो यस कार्यक्रममा प्रायोजन गरिदिनु भएको मेनाभूषण सुन्टादी उद्योगले दुलीगौड़ामा रहेको छ गरगना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ आधुनिक आकर्षक डिजाइनका गरगना र सिन्चर पत्थर राखिएका गरगनाहरू कम्प्युटर नापतोल प्रणालीद्वारा नापिएका छ पहला सुनका गरगना आवश्यक परेको छ भने तपाईँ ओ मेनाभूषण सुन्टादी उद्योगमा गएर ढुक्काका साथ गरगनाहरूको कारोबार गर्न सक्नुहुनेछ र सरस्वती सातवटा उत्कृष्ट भाकाहरूको नामलाई कार्यक्रममा स्थान दिन्छु अनि तिनै भाकाहरूलाई पालो पालो स्थान दिनेछु पहिलो नम्बरमा रहेको छ घर बाह्र दोस्रो नम्बरमा लभ गरेर नजा तेस्रो नम्बरमा रहेको छ मलाई हुक्का यो दिलको बसले अनि त्यस्तै रहेको छ चौथो नम्बरमा यामा ए आमै र पाँचौं नम्बरमा रहेको छ हो पिया राजै र छोटो नम्बरमा रहेको छ तन्नेरीले घरै बुलायो भनिरहेको छ भने सातौं नम्बरमा मोरे सैया भनिरहेको छ यिनै सुमधुर लोकप्रकारलाई कार्यक्रममा पालो पालो स्थान दिनेछु र समय भरिभरि सुनेर साथ दिनुहुनेछ भन्ने विश्वासका साथ यति बेलाको क्रममा भने सातौं नम्बरमा पढ्न सफल रहेको सुमधुर भागलाई स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँको माझमा आउनेछु र यसमा आवाज रहेको छ सुशीला गौतम र खेम सेन्चुरीको लय शब्द नेत्र अर्याल र खेम सेन्चुरीको रहेको छ यति बेला क्रम स्वीकार्नुहोस् सुमधुर भाका।

हजुर यसो मधुरबाट मैले तपाईँको माया चाहिँ स्थान दिइसके सात नम्बरमा पर्न सफल रहेको थियो मोरे साइया भने पक्कै पनि मन पर्यो होला सुशीला गौतम र खेमचन्द्र गावा स्वर्गलाई शब्द नेत्र अर्याल र खेमचन्द फेरिको रहेको छ तपाईँको माया स्थान दिइसके तालो रहेको छ छैटौं नम्बरमा पर्न सफल रहेको भाग तन्देरीले घरै भुलायो भनिरहेको छ यसमा आवाज रहेको छ शान्ता रानी परियारको लय शब्द शिव पौडेल र ऋषि खड्काको रहेको छ यति बेला क्रमशिकानुहोस् सुमधुर भाका

हजुर समुद्र खाका मन तपाईँको माझमा राखिसके पाँच नम्बरमा चौथो नम्बर छैटौँ नम्बरमा पर्न सफल रहेको थियो अब भने पाँच नम्बर पर्न सफल रहेको भागलाई स्थान दिन्छु हो पिया राजै भनिरहेको छ यसमा आवाज रहेको छ लक्ष्मी नेपानीको लय शब्द लक्ष्मी नेपानी र झलक योगीको रहेको छ यति बेला क्रमै स्वीकार्नुहोस् सुमधुर भाका

हजुर है आमाई भन्ने सुमधुर बाकामा तपाईँको माझमा राखिसके अब पनि पालो रहेको छ। तेस्रोमा पढ्न सफल रहेको भाकालाई कार्यक्रममा स्थान दिने र यसमा आवाज रहेको छ शान्तिश्री परियार र गणेश अधिकारीको लयशब्द गणेश अधिकारीको रहेको छ। यति बेलाको क्रम अनि स्वीकार्नुहोस् सुमधुर भाका।

हजुर, यसमा दुर्गाकामा तपाईँको माझमा राखिसके पनि पारो रहेको छ, दोस्रो नम्बरमा पढ्न सफल रहेको भएकोलाई स्थान दिने, दोस्रो नम्बरमा पढ्न सफल रहेको भएका रहेको छ हरिगिरी विमर्शीको र अञ्जिता विश्वकर्माको आवाजमा रहेको छ लय, सदा हरिगिरी विमर्शीको रहेको छ। यति बेला सिकानुहोस् यसो मधुर भएका।

हजुर, सुमधुर भाकामा तपाईँको माझमा राखिसकेँ, पक्कै पनि मन पर्यो होला, लभ गरेर नजा भनेर रहेको थियो। तपाईँको माझमा मैले स्थान दिइसके, अब भने कार्यक्रममा अन्त्यतिर छु र अन्तिम अन्तिमै पहिलो नम्बरमा पढ्न सफल रहेको भाकालाई कार्यक्रममा स्थान दिँदै भने कार्यक्रमबाट विदा मागेर जानुपर्ने हुन्छ। विश्वमाजीको आवाजमा रहेको छ घरबार भन्ने लय सदा सुन्दर मण्डल अधिकारीको रहेको छ। यसको मधुर भाकालाई छुट्टै आजको यस पछाडिबाट कार्यक्रम प्रस्तुतारीमा पनि मिलाउँछु। तपाईँहरूको बाँकी पर्छ भने सुख बितोस्। तपाईँहरू पनि सुन्दै गर्नुहोला शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज। जय गी जय सङ्गीत। नमस्कार, शुभ दिन।

0: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
1: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
0: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
2: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
1: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
3: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
2: ओम एम आभूषण सुनचाँदी दोकान,
0: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656705537, मोबाइल नम्बर 9847269246, 9800528008।
4: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
5: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
4: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
6: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
7: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
8: दुलेगौडा बनखेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडेमा, सम्पर्क मोबाइल 9857065119 र 9869577056।
7: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
0: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान, मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
9: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
0: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घड़ियासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
10: इस क्षेत्र के सब भन्दा पुरानो र विशाल फर्निचर पसल
11: गण्डकी सीसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
10: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0656705725, मोबाइल 9856033878, 9841656558।
12: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
13: किन आमा, के भएर?
12: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
13: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
12: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ, साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
13: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
12: मोबाइल 9856043952 र 9806।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9855014175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
4: यति बेला बिहानको ठिक 10 बज्यो।
5: घटना दुर्घटना
6: कला संस्कृति
5: स्थानीय राष्ट्रिय
7: अन्तर्राष्ट्रिय खेलकुद
8: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
9: शुक्ला गण्डकी समाचार।
10: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560605554।

0: नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा, तपाईँ हामीलाई 97.6 MHz इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। भोटेको सीमा आएको विनाशकारी बाढ़ीले रसुवा र नुवाकोटका जलविद्युत आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा श्रमिकको खोजीको प्रयास भइरहेको छ। बाढ़ीले 12 जलविद्युत आयोजनामा क्षति पुर्याएपछि 900 भन्दा धेरै कर्मचारी तथा श्रमिकको अवस्था अझै थाहा हुन सकेको छैन। सुरूङ भूमिगत विद्युत गृह कार्यालय तथा आवास क्षेत्रमा पसेकाहरूको खोजी काम भइरहेको नेपाली सेनाले जनाएको छ। खोजीको क्रममा हिजो त्रिशुली 3A जलविद्युत आयोजनाको सुङबाट 2 जीवित उद्धार गरिएको थियो भने एउटा शव फेला परेको थियो। नेपाली सेनाका अनुसार त्रिशुली 3A सशस्त्र प्रहरी, नेपाल प्रहरी र प्राविधिक सहित 93 जनाको संयुक्त टोली उद्धार परिचालनमा गरी खोजी र उद्धारको काम भइरहेको छ। 2 कर्मचारीको जीवित उद्धारले उद्धार टोलीको प्रयासलाई नयाँ आशा दिएको भए पनि सुरुङभित्रको अवस्था अझै चुनौतीपूर्ण छ। त्रिशुली 3A अझै 39 जना सम्पर्कविहीन छ। त्रिशुली 3B आयोजनामा आयोजनाको कार्यालय र कर्मचारी आवास क्षेत्र पहिचान भएको छ। ती संरचनाहरूसम्म पुग्ने बाटो बाढ़ीले क्षति भएकाले एस्काभेटरबाट बाटो खन्ने र माटो तथा ढुंगाहरू पन्छाउने काम भइरहेको छ। त्रिशुली 3B 191 जना सम्पर्कविहीन छन्। रसुवाको लान्टाङ खोला जलविद्युत आयोजनाको सुरुङभित्रबाट यसअघि नै 2 शवहरू फेला परिसकेका छन्। नेपाली सेनाका अनुसार 25 जनाको संयुक्त खोजी तथा उद्धार टोलीले सुरुङभित्र करिब 200 मिटरसम्म प्रवेश गरी 2 ठाउँमा साना होल बनाएर खोजी गरिरहेको छ। माथिल्लो त्रिशुली 1 आयोजनामा पनि खोजीको काम भइरहेको सेनाले जनाएको छ। यस आयोजनामा कार्यरत 557 जना श्रमिक तथा कर्मचारी अझै सम्पर्कविहीन छन्। चिलिमे जलविद्युत आयोजनामा पनि नेपाली तथा विदेशी विशेषज्ञ सहितको संयुक्त टोलीले खोजी तथा उद्धारका कामहरू गरिरहेका छन्। यहाँ 6 जना सम्पर्कविहीन छन्। उनीहरू भूमिगत विद्युत गृहमा फँसेको अनुमान गरिएको छ। रसुवा जल विद्युत आयोजनामा 93 जना सम्पर्कविहीन रहेकोमा उनीहरूको पनि खोजी प्रयास भइरहेको छ। लालटाङ र चिलिमेमा सुरुङभित्र क्यामेरा तथा प्राविधिक उपकरण मार्फत खोजी तथा माथिल्लो सुरुङ त्रिशुली 1 वैकल्पिक सुरुङ मार्फत प्रवेश गर्ने प्रयासलाई थपरकारी बनाउने गरी काम भइरहेको जलविद्युत आयोजनाले जनाएको छ। संयुक्त राष्ट्र संघले भुटेको सीबारीका कारण प्रभावित भएका नागरिकहरूको उद्धार राहत तथा पुनर्स्थापनका लागि 4,96,00,000 अमेरिकी डलर बराबरको राहत रकम सहयोग गर्ने भएको छ। राष्ट्रसंघले 4,96,00,000 अमेरिकी डलर अर्थात झण्डै 7,49,00,000 रूपियाँ बराबरको सहयोग उपलब्ध गराउने गरी मानवीय सहायताका साझेदारी निकायहरूसँग अपील गरेको हो। भुटेको सी तथा त्रिशुली नदीमा गएको बाढ़ी र पहिरोबाट प्रभावित 84,000 भन्दा धेरै नागरिकहरूसम्म जीवन रक्षक सहायता पुर्याउन अन्तर्राष्ट्रिय निकायसँग राष्ट्रसंघले अपील गरेको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा सरकारले तयार पारेको हिउँद शुरू हुनु अघिका लागि 4 महिने योजनालाई यो सहयोग रकमले प्राथमिकताका साथ सम्बोधन गर्ने नेपालमा रहेको राष्ट्रसंघ कार्यालयले जनाएको छ। संयुक्त राष्ट्र संघ र मानवीय सहायता साझेदारी निकायहरू नेपाल सरकारको सञ्चालन गरिरहेको उद्धार तथा राहत कार्यसँगै समन्वय गरिरहेको काम गरिरहेका छन्। रसुवा, नुवाकोट र धादिङ जिल्लाका थुप्रै बस्ती विस्थापित भएका छन्। नेपालका लागि संयुक्त राष्ट्र संघ आवासीय संयोजक लीला पिटर्स याहियाले यो सहयोग अपीलको मुख्य प्राथमिकता सरकारकै नेतृत्वमा हिउँद अघि हिउँद लाग्नु अघि सबैभन्दा दुर्गम बस्तीमा ओत उपचार सफा पानी र नगद सहयोग पुर्याउनु रहेको बताउनु भएको छ। नेपालले अंग्रेजलाई पराजय गरेको खुशियालीमा आज पाल्पाको तान्सेनमा ऐतिहासिक भगवती जात्रा रथयात्रा निकालिँदैछ। यहाँ हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट भगवतीको रथयात्रा निकालिने परम्परा रहिआएको रण उजेश्वरी भगवती गुठी सञ्चालक समितिका अध्यक्ष अशोक महर्जनले जानकारी दिनुभयो। सोही अनुसार आज 207 भगवती रथ निकाल्न लागि हो। आज अपरान्ह 12:30 शुभ साइतमा ब्रह्माण्डबाट स्वस्ति वाचन गरी तान्सेन नगरपालिका 3 भगवती टोलमा रहेको भगवतीको मन्दिरमा ऐतिहासिक भगवती जात्रा निकालिने संचालक समितिका अध्यक्ष महर्जनले जानकारी दिनुभयो। विगतका वर्षहरू जस्तो बाजागाजा भीड़भाड़ उल्लासका बीच भने नहुने उहाँको भनाइ छ। देश भटेको सिवारीले पीड़ामा रहेका बेला संयमित र औपचारिक रूपमा जात्रा निकाल्न लागि महर्जनले बताउनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका दुई परेवा भीर सड़क खण्डमा मरमत गर्न आज 12 घण्टा गाड़ी पूर्ण रूपमा बन्द गरिएको छ। अहिले बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्म एम्बुलेन्स र सब वाहन बाहेक अरू सबै गाड़ीहरू सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। त्रिशुली नदीमा आएको बाढ़ीका कारण परेवा भीरको सड़कमा क्षति पुगेपछि अहिले यो सड़क खण्डमा एकतर्फी रूपमा गाड़ी सञ्चालन हुँदै आएको थियो। क्षतिग्रस्त सड़कको आवश्यक मरमत गर्न गाड़ी आगमन रोक्नुपर्ने अवस्था आएको प्रशासनले जनाएको छ। बाढ़ीका कारण धादिङको बेनीघाट रोरङ गाउँपालिकाको कृष्णवीरमा पूर्ण रूपमा सड़क अवरूद्ध भएको छ भने बेनीघाट 10 जवाङ खोला र थक्रे 2 कमरेभीरमा एकतर्फी सड़क सञ्चालनमा रहेको छ। कृष्णवीरमा पनि सड़क खुला हुने गरी काम भइरहेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीरमा सड़क भाँचिएपछि काठमाडौँ हेटौँडा जाने सड़कमा गाड़ीको चाप बढ़ेको छ। त्रिशुली राजपथसँगै भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकाली तथा फाखेल मार्गमा अत्याधिक चाप बढ़ेको हो। पृथ्वी राजमार्ग लामो समय खुल्ने सम्भावना नदेखिएपछि बागमती प्रदेश सरकारले भीमफेदी कोगटे इपा सिस्नेरी सड़कलाई वैकल्पिक मार्गका रूपमा सञ्चालनमा ल्याउने तयारी गरेको छ। प्रदेश सरकारका अनुसार यो सड़कको मरमत तथा सुनतिका लागि चालू आर्थिक वर्षमै बजेट विनियोजन भएको छ। सड़कको अवस्था हेरेर तत्काल आवश्यक मरमत काम अघि बढ़ाइए गाड़ी आगमनमा योग्य बनाउने तयारी भइरहेको प्रदेश सरकारले जनाएको छ। यो सड़क सञ्चालनमा आएपछि हेटौँडा काठमाडौँ आगमनका लागि थप विकल्प उपलब्ध हुने तथा पृथ्वी राजमार्ग लगायतका मुख्य सड़क अवरूद्ध भएका बेला यात्रु तथा गाड़ीलाई वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाउन सहज हुने अपेक्षा गरिएको छ। भोटेको सी नदीमा तत्काल ठूलो बाढ़ी आउने सम्भावना नदेखिएको बाढ़ी पूरण महाशाखाले जनाएको छ। चिनिया समकक्ष निकायहरूले उपलब्ध गराएको सूचना अनुसार बाढ़ीको सम्भावना नरहेको महाशाखाको भनाइ छ। फेरि बाढ़ी आउने सम्भावनाबारे जानकारी माग गर्दै विभिन्न माध्यमहरूबाट धेरै फोन सम्पर्कहरू प्राप्त भएको र चिनिया समकक्ष निकायसँग नियमित सम्पर्कमा रही प्राप्त सूचनाहरूको निरन्तर अनुगमन गर्दा तत्काल ठूलो बाढ़ी आउन नसक्ने सम्भावना नदेखिएको महाशाखाले स्पष्ट पारेको छ। अहिले हल्लाको पछि लागेर नआतिन पनि महाशाखाले अनुरोध गरेको छ। पुष्टि नभएका सूचना तथा हल्लाको आधारमा नआतिन तथा संयमित रहन भन्दै महाशाखाले बाढ़ीको सम्भावना देखिएमा एसएमएस मार्फत पूर्व सूचना पठाउने पनि जनाएको छ। झुलबहादुर आले प्रतिष्ठान रिसिङ सात घिरिङ थोकले प्रधानमन्त्री दबी प्रकोप राहत कोषमा 40,000 रूपियाँ सहयोग गरेको छ। रसुवाको भोटेको सी नदीमा आएको भीषण बाढ़ी तथा विभिन्न स्थानमा गएको बाढ़ी पहिरोबाट प्रभावित नागरिकहरूको उद्धार राहत र पुनर्स्थापनका लागि सो रकम प्रदान गरिएको अध्यक्ष कमल बहादुर आले जानकारी दिनुभयो। सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएको प्रतिष्ठानले आगामी दिनमा पनि आवश्यक परेको स्थानमा सहयोग गर्ने आले बताउनुभयो। विपदको समयमा सबै एक भएर सामना गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। शुक्ला गण्डकी युवा क्लबले संकलन गरेको राहत लिएर रसुवातर्फ लागेको छ। भटेकोशीबाट पीड़ित र प्रभावितहरूका लागि राहत संकलन अभियान संचालन गरेको क्लबले खाद्यान्न लता कपड़ा भाड़ावर्तन लिएर रसुवा गएको हो। त्यस्तै लायन्स क्लब अफ शुक्ला गण्डकी सिस्टरकी प्रथम उपाध्यक्ष निरु अधिकारीले खाद्यान्न भाँडावर्तन र लत्ता कपड़ा सहयोग गर्नुभएको छ। शुक्ला गण्डकी युवा क्लबले संकलन गरेको राहत अभियानमा पुगेर उहाँले सो सहयोग हस्तान्तरण गर्नुभएको हो। क्लब अध्यक्ष जोशीला थापा, जोन चेयरपर्सन तुलसी कुमारी श्रेष्ठको उपस्थितिमा करिब 50,000 बराबरका सामग्रीहरू सहयोग गरेको हो। क्लबले शुक्ला गण्डकी चारिल पोस्टको ज्येष्ठ नागरिक भवनमा राहत संकलन गरेको थियो। शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति वडा नम्बर 4 श्रद्धांजलि तथा दीप प्रज्वलन कार्यक्रम गरेको छ। शुक्रबार शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौड़ाको मध्यभागमा भदौ 10 बाढ़ीबाट मृत्यु भएकाको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धांजलि तथा दीप प्रज्वलन कार्यक्रम गरिएको वडा व्यवस्थापन समितिका सभापति बालकृष्ण विकले जानकारी दिनुभयो। वडा व्यवस्थापन कार्यालय अगाडि साँझ गरिएको कार्यक्रममा स्थानीयहरूको उत्साहजनक सहभागिता रहेको थियो। सन्जाको पुतली बजार नगरपालिका 4 नौडाँडामा मोटरसाइकल र ट्याक्सी एक आपसमा ठक्कर हुँदा एकजनाको मृत्यु भएको छ। नौडाँडाबाट सेती दोभानतर्फ जाँदै गरेको ग 25 96 24 नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ग 1 24 93 नम्बरको ट्याक्सी शुक्रबार एक आपसमा ठोकिएको थियो। मोटरसाइकलमा सवार दुर्घटनामा मोटरसाइकल चालक 24 वर्षीय घनश्याम ढकालको मृत्यु भएको घटनामा गम्भीर घाइते हुनुभएका ढकालको गण्डकी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभयो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पोखराको फेवातालमा भारतीय कारखोसा दुईजनाको मृत्यु भएको छ। कारमा सवार अन्य दुईजनाको भने जीवितै उद्धार गरिएको छ। हिजो बिहान करिब 4:50 पोखराको गौरी चौतारामा घुम्तीमा भारतीय कार दुर्घटनामा परेको क्षतिबाट लेक्सायतर्फ आउँदै गरेको BR05BB6769 नम्बरको कार अनियन्त्रित भए सड़कबाट 20 मिटर तल तालमा खसेको थियो। दुर्घटनामा मृत्यु हुनेमा भारतको बिहार प्रदेशका 26 वर्षका नवदीप कुमार यादव रहेका छन्। उनको पहिचान आधार कार्डका आधारमा खुलेको अर्का एक अन्दाजी 40-45 वर्षका पुरूषको पनि मृत्यु भएको छ। उनको नाम र ठेगाना भने खुल्न सकेको छैन। चिकित्सकहरूले बिहान 6:21 उनीहरू दुवैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। यसअघि नै नेपाल प्रहरी र स्थानीयको सहयोगमा दुईजनालाई सकुशल बाहिर निकालिएको थियो। उद्धार गरिएका 27 वर्षीय अनमोल कुमार यादव र 33 वर्षका सूरज यादवको अवस्था भने सामान्य रहेको छ। उनीहरू दुवै भारत बिहारको रक्सोलका बासिन्दा हुन्। उनीहरू बोल्न सक्ने अवस्थामा रहेको जीएमसी अस्पतालमा उपचारत भइरहेको प्रहरीले जनाएको छ। गोर्खापत्र संस्थानका महाप्रबन्धक वसन्त प्रकाश उपाध्यायको शुक्रबार तनहुँको भानु नगरपालिका स्थित सतीघाटमा हिन्दू धार्मिक परम्परा अनुसार दाह संस्कार गरिएको छ। उहाँको निधनप्रति भानु नगरपालिकाले गहिरो दुःख व्यक्त गर्दै शुक्रबार बिहान भानु एक भन्सारमा श्रद्धांजलि सभाको आयोजना गरेको थियो। नगर प्रमुख आनन्द राज त्रिपाठीले जारी गर्नुभएको विज्ञप्तीमा भानुको माटोमा जन्मिएर पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनु भएका उपाध्यायको निधनले सिंगो नगरवासी स्तब्ध भएको उल्लेख गरिएको छ। तथा श्रद्धांजलि सभामा नगर प्रमुख त्रिपाठी, गण्डकी प्रदेश प्रेस रजिष्टर विमला भण्डारी, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डीबी अधिकारी, पूर्व अध्यक्ष डम्बर बहादुर अधिकारी, स्थानीय जनप्रतिनिधि, राजनैतिक दलका जनप्रतिनिधिहरू, संचारकर्मी तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो। तनहुँमा बोतलमा प्याक गरेर बिक्री गर्न थालिएको ब्रान्डेड मोहीको माग उत्पादन क्षमता भन्दा झण्डै दोब्बर पुगेको छ। परम्परागत रूपमा घरमै बनाइने मोहीलाई बजारमा व्यावसायिक रूपमा बिक्री गर्न थालेपछि यसको माग तीव्र रूपमा बढ़ेको हो। तनहुँ दुग्ध उत्पादक सहकारी संस्थाले गत वर्ष चैतदेखि 1 लिटरको बोतलमा मोही प्याक गरेर बिक्री गर्न थालेको हो। परीक्षणका रूपमा दैनिक 60 लिटरबाट शुरू गरिएको मोहीको उत्पादन अहिले दैनिक 600 लिटर पुगेको छ। तर बजारबाट दैनिक करिब 1000 लिटरको माग आउने गरेको सहकारीले जनाएको छ। सहकारी अध्यक्ष तुलसीराम सापकोटाका अनुसार सहकारी कार्यालय स्थानीय तह तथा विभिन्न संघ संस्थाले आयोजना गर्ने तालिम गोष्ठी सेमिनार र अन्य कार्यक्रमहरूमा महीको माग बढ़ेको छ। शुरूमा 60 लिटर उत्पादन गरेर बजार परीक्षण गरेको थियो। अन्तर्राष्ट्रिय समाचार। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानमाथि आर्थिक दबाव बढ़ाउने अमेरिकी अभियान अपरेशन इकोनोमिक्स अकाउन्ट मा युरोपियन संघ यू पनि औपचारिक रूपमा सहभागी भएको बताउनु भएको छ। मध्य पूर्वमा द्वन्द्व जारी रहिरहेका बेला इरानमाथि दबाव बढ़ाउन ईयूको सहभागिता महत्वपूर्ण भएको उहाँले बताउनु भएको हो। बेसेन्टले ईयूको निर्णयको स्वागत गर्दै इरानको आणविक तथा हतियार कार्यक्रम र क्षेत्रीय सहयोगी समूहहरूलाई हुने आर्थिक सहयोग रोक्न अमेरिका सहयोगी संघ मिलेर अघि बढ़ने बताएको समाचार संस्था एएनआईले जनाएको छ। खेल समाचार। इंग्लिश प्रीमियर लीगमा गइराती भएको खेलमा लिभरपूलले इप्स स्विच टाउनलाई 2 गोलले हराएको छ। लिभरपूलको जितमा 2 गोल अलेक्जेन्डर इसाकले गरेको थियो। उनले खेलको 6औं र 9औं मिनटमा गोल गरेका थिए। नयाँ प्रशिक्षकमा एन्डोनी इराओला आए यता लिभरपूलको यो पहिलो जीत हो र यसले उहाँलाई ठूलो राहत दिएको छ। यसअघि लिभरपूलले लीगमा न्यूकास युनाइटेड र नटिङहम फरेस्टसँग 2-2 गोलको बराबरी खेलेको थियो। अब साम्राज्यसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 5 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौं। कतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम हेलो शुक्ला गण्डकी एफएम 97.6 समयगहस र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल news@shukl @gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6
3: यो चम्सुरीको घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
4: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
3: त्यसो नहुने मरि, म पनि अब नातिकेर घरबाटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
4: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
5: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
6: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
5: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702525, मोबाइल 98563338 98416568658।
7: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
8: तर महँगो होला नि?
7: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
6: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
9: बाराही एल्मुनियम अब युपिभीसीको साथमा।
6: एल्मुनियमका झ्याल ढोका, स्टिल रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
9: सम्पर्क बाराही युपिभीसी एल्मुनियम एन्ड स्टिल उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028222938।
10: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला तीज गीत प्रतियोगिता 2083, साथमा विविध सांस्कृतिक कार्यक्रम।
11: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
10: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
11: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
10: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
11: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
10: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
11: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
10: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
11: तीन दर्ता शुल्क 500 रुपियाँ।
10: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौंडा बीपी चोक।
11: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
10: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
11: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
10: थप जानकारीको लागि सम्पर्क 98066-81166, 98461-49304 र 98462-26743।

0: आहा, कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डीफोर आएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
1: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
0: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
1: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा।
0: प्रोप्राइटर रोशनी श्रेष्ठ।
1: मोबाइल नम्बर 9827103066 र 9840609543।
2: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल टीजी क्याफेको भवनमा आइपुगेका छौँ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोप्राइटर कुलबहादुर लम्साल। मोबाइल नम्बर 9860686925, 9560334881 र 9460745780।
3: कता हिँडेको हो आइफोन हातमा लिएर?
4: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ, तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
4: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0564140050, मोबाइल 9843231811।
5: सूचना यस तनाव सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही भदौ 20 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हार जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेरी स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, छाला, यौन, कुष्ठरोग, एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन, मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत। बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु, फोन 0654143077, मोबाइल 9560044343।
2: टिभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टिभीएस कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टिभीएस शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 9856309982 र 9705620209।
6: TVS साथ छ हाम्रो। 97.6
7: शुक्ला गण्डकी एफएम 97.6 A complete call show. Hello, Shukla Gandaki. Hello, hello.
8: Come on, everybody. Hello, Shukla Gandaki.
7: Hamro ehi basho bani, phone ma garne kura kani. Phone garne hos, kura garne hos. Only on 97.6, a complete call show.
9: Program Hello Shukla Gandaki, only on Shukla Gandaki FM 97.6 MHz.

हेलो हाई गुड मर्निङ एण्ड वेलकम तपाईँ समस्त जो जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.inbil लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई प्रोग्राम हेलो शुक्ला गण्डकीमा हार्दिक स्वागत छ। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजकै स्याटरडेको एपिसोडमा तपाईँको माझमा म सुविना थापा उपस्थित भइसकेको छु र आज चाहिँ हामी क्विज स्पेशल प्रोग्राममा चाहिँ रहेका छौं। तपाईँको लागि एउटा राउण्डबाट चाहिँ मैले प्रश्न सोध्नेछु जसमा चाहिँ स्पेसिफिक राउण्ड त्यस्तै गरी जनरल राउण्ड दुईवटा राउण्ड चाहिँ रहेका छन्। जनरल राउण्डमा चाहिँ तपाईँको लागि अब जुनसुकै विधाबाट पनि प्रश्न पर्न सक्छ। त्यसमा चाहिँ अब सामान्य ज्ञान सम्बन्धीदेखि लिएर अब विविध खालका प्रश्नहरू चाहिँ पर्छन्। त्यस्तै गरी स्पेसिफिक राउण्डमा चाहिँ तपाईँको लागि दुईवटा विधाबाट चाहिँ प्रश्न सोध्छौं जसमा इतिहास र खेलकुद रहेको छ। तपाईँले जुनसुकै विधा रोज्नु भए पनि तपाईँको लागि चाहिँ दु दुईवटा प्रश्न तीनवटा अप्सन सहितको चाहिँ रहनेछन्। तपाईँको लागि अब जुनसुकै प्रश्नको उत्तर दिनको लागि पनि 30 सेकेण्डको समय चाहिँ निर्धारण गरिएको छ। अब तपाईँले त्यो समय अवधिभित्र चाहिँ उत्तर दिनुपर्ने हुन्छ। यदि अब टाइम ओभर भयो भने त तपाईँले सही उत्तर नै दिनुभयो भने हामीले चाहिँ त्यसलाई चाहिँ सही भनेर भन्न चाहिँ सक्दैनौ है। सही भए तापनि त्यसलाई चाहिँ सहीमा चाहिँ गनिँदैन भनौँ है। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 98 4 22 72 9 11 र 98 0 66 36 111 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ। समय त अब बिहानीकै छ, के गर्दै हुनुहुन्छ पकि पनि आफ्नो काममा व्यस्त त हुनुहुन्छ होला नै, कामको व्यस्तताको बावजुद पनि हामीलाई सुनेर साथ पनि दिइरहनु भएको छ होला भन्ने आशा पनि छँदै नै छ। र सुन्दै हुनुहुन्छ भने चाहिँ कार्यक्रमको समय अवधिभरसम्म सुनेर साथ पनि दिनुहोला। सँगसँगै अब के कस्तो कामको योजना बनाउनु भएको छ त्यसबारेमा पनि जानकारी गराउन चाहिँ तपाईँले सक्नुहुन्छ है। र हाम्रो यस प्रोग्रामको प्राइज स्पोन्सरको बारेमा जानकारी गराउनु पर्दा प्राइज स्पोन्सर गरेको छ नमस्ते गिफ्ट एण्ड किचन सेन्टर, त्यस्तै गरी एभरेज नान हाउस र कृष्ण आर्ट्स एण्ड फ्लेक्समेन्टले आकर्षक गिफ्ट ह्याम्पर आफ्नो हातमा पार्न चाहनुहुन्छ भने चाहिँ कार्यक्रममा सहभागिता जनाउनुहोला है। यति बेला तपाईँ सम्पूर्णको लागि प्रोग्रामको ओपनिङ सङ स्वरूप गीत राख्दैछु म। काफले बोलको गीत चाहिँ रहेको छ उनको स्वेटर मुभीबाट। यति बेला भने स्वीकार्नुहोस् है।

झन् काफ्रेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या हो गाउँदै गाउँदै त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउनु।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि धान सुल्क्यो राफ लेभलको यो गीतमा राखिसके यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को गीत राख्दैछु म लजाएर एक्लै किन बोलको गीत चाहिँ रहेको छ यति बेला भने स्वीकार्नुहोस् है त

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि लजाएर एक्लै किन बोलको यो गीत मैले राखिसकेँ सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा छँदै नै छ। कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर पनि भनिराखेको नै छु। यति बेला गीत राख्दैछु म केसरी बोलको गीत चाहिँ रहेको छ, स्वीकार्नुहोस् है त।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि आँखामा सपना केसरी बोलको यो गीत मैले राखिसके। यति बेला भने अर्को गीतलाई कार्यक्रममा राख्दैछु। चन्द्रमा बोलको गीत चाहिँ रहेको छ, स्वीकार्नुहोस् है त।

0: ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि आँखी झ्याले महाबोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को गीत राख्दैछु म हेर्दै आँखा महाबोलको वसन्त मुभीबाट यो गीत राख्छु। गीतसँगै जान्छु म सर्ट कमर्सियल ब्रेकमा, ब्रेकसँगै जान्छु 11 बजेको टाइम चेकमा, टाइम चेक पछि आउने नै छु। सुन्दै गर्नु होला है त।
1: प्रेमको पनि कुनै सीमा हुन्छ र शान्ति, प्रेम त स्वतन्त्र हुन्छ, चराहरू जस्तै, फुलहरू जस्तै, आकाश झुन्काम र ताराहरू जस्तै, प्रेमको कुनै सीमा हुँदैन शान्ति।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
2: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
1: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
2: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा। शुक्ला कृषि सहकारीको माथिल्लो तला।
2: फोन गर्नुहोस् 0635905511।
3: ल, माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
3: नातिको व्रतबन्ध गरेर उम्काइदेऊ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
4: ल त्यसो भए दुलेगौंडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
5: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 9846067645।
2: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: प्रश्न, होमवर्क देखाउ त।
7: हस् टिचर।
6: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
7: टिचर, मेरो मामीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अरे म होमवर्क यही कपीमा गर्छु।
6: ए हो र, त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
8: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा। फोन 0635414484, मोबाइल 9560633384 र 9560667988।
9: क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
2: स्मृति फेन्सी दुलेगौंडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
0: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707444।
11: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856077987।
12: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
13: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
12: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौंडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
14: दीर्घायु फर्निचर सोरुम,
15: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याग र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
14: साथै पुरानोसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
16: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
15: दीर्घायु फर्निचर सोरुम, दुलेगौंडा त नहुँ।
14: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0665709। चार मोबाइल नंबर 9847261268
12: 9856268
17: TVS कंपनी का विभिन्न मॉडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में TVS कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् TVS शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी चार दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी FM को पारिपट्टी मोबाइल नंबर 9856309982 र 9705620209
18: साथ छ हाम्रो
19: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
20: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुपसी सप्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
19: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
18: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
20: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
18: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौड़ा नगरपालिकाबाट 10 घर माथि
20: पोखरा जाने बाटोतिर।
21: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
20: थप जानकारीको लागि सम्पर्क मोबाइल 9560268 27 र 9864453031।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 11 बज्यो।

अल राइट एकैछिनको यो सर्ट कमर्सल ब्रेकसँग 11 बजेको टाइम चेकपछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकीमा. प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु. तपाईँको लागि मिठा मिठा गीतहरू त राखिराखेको नै छु, सँगसँगै क्विजका क्वेशनहरू पनि लिएर चाहिँ उपस्थित भएको छु. कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 98 4 22 72 911 र 98 0 66 36 111 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ है भनेर पनि मैले भनिराखेको नै छु. र विशेष त तपाईँको लागि जनरल राउण्डमा चाहिँ 15 प्रश्न चाहिँ रहेका छन्, त्यो मध्ये सबै बाँकी नै छ है. कार्यक्रममा सहभागिता जनाउनुहोला अनि आफ्नो लकी नम्बर अनुसारको चाहिँ क्वेशन पार्नुहोला. अनि यदि तपाईँले जनरल राउण्डको चाहिँ सही उत्तर दिन सफल हुनुभयो भने तपाईँ स्पेसिफिक राउण्डमा चाहिँ प्रवेश गर्नुहुनेछ, जसमा चाहिँ दुईवटा विधा रहेका छन्, इतिहास र खेलकुद. अब यो दुईवटा विधाबाट पनि तपाईँले जुनसुकै विधा रोज्नु भए पनि 3 अप्सन सहितको 2 प्रश्नहरू चाहिँ रहनेछन् है. र अब तपाईँले चाहिँ प्रश्नको उत्तर चाहिँ 30 मिनटभित्र चाहिँ दिनुपर्ने हुन्छ. र स्टुडियोको लाइनको बारेमा पनि जानकारी त गराइराखेको नै छु, 98 4 22 72 911 र 98 0 66 36 111 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ. र यति बेला तपाईँ सम्पूर्णको लागि म गीत नै राख्दैछु. गीत रहेको छ चरिलेका फल टिप्यो बोलको गीत स्वीकार्नुहोस् है त.

0: ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि चरीले काफल टिप्यो बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ र यति बेला कोही साथी हुनुहुन्छ स्टुडियोको लाइनमा कहाँबाट को हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु हेलो नमस्कार हजुर हेलो नमस्कार हजुर झोरले दर्शन नमस्कार दाई सन्चै आराम हुनुहुन्छ हजुर म पनि ठिकठाकै भन्नु पर्यो अनि खाना खाइसक्नु भयो होला के अरे है हजुर ल भनेपछि अहिले त मजाले भात पनि रुचिरह होला के अरे अन्त सन्चो भइयो भनेपछि हजुर मैले पनि खाएर आएँ हजुर बिहान होइन दिउँसो
1: कति बजी पछि हो र
0: के भन्नुभयो अरे
1: बुझ्नु भएन
0: अह मैले बुझिन
1: ए तपाईँको
0: ए ए स्कुलतिर हो दाइ स्कुलतिर
1: कति बेला हो त नि
0: अब बिहानको अब स्कुल टाइम 10 बजेबाट 4 बजेसम्म हजुर आज त बिदा त्यही भएर त बिदा बिदाको दिनमा आएको हुन्छ नि त हजुर हजुर छ बिदा
1: शुक्रबार शनिबार आइतबार सोमबार मङ्गलबार पनि बिदै छ 5 दिन बिदा रहेछ
0: कि छ त नि अब सरकारी बिदा अब पढ्दाखेरि बिदा हुनै पर्यो त्यही त नि ल हुन्छ दाइ अनि के कस्तो कामहरू हुँदैछ हाम्रो स्याङ्जातिर सुनाउनुहोस्
1: ए त्यही धान कोदो गोड्ने त्यही हो आज भोलि घाँसपात गर्ने त्यही
0: नै हो ए कोदो पनि गोड्ने बेला भइसक्यो त्यता
1: भइसक्यो
0: ए भनेपछि एकैचोटि लगाइँदो रहेछ कि अगाडि पछाडि अब अलिकति अन्तर मात्रै भयो होला है
1: धान त दोहोरो पटक हो नि त फेरि
0: हजुर हजुर
1: पहिलोपटक
0: गोडिसक्यो
1: दोहोरोपटक गोड्दैछ क्या पानी परेको परेछ मौसम पनि चेन्ज भएको भएछ उत्तिर घाम लाग्छ उत्तिर पानी पर्छ निश्चितै छैन
0: त्यही त नि निश्चितै छैन अब भनेर पनि भएन
1: त्यही त अहिले पानी परिरहेछ
0: ए हाम्रो यतातिर त अहिले त घाम लागिरहेछ फेरि
1: पानी परिरहेछ हल्का
0: ए बिहान चाहिँ अलि परे जस्तो भएको थियो अलिअलि सिमसिम चाहिँ अहिले त ठिकै छ हाम्रो यतातिर चाहिँ अब अहिले भर्खरै घाम लागिरहेको देखे पनि अहिले घाम सँगसँगै पानी पनि पर्न सक्छ फेरि त्यही त नि मौसमै यस्तै छ ठिक छ ल अलि ख्याल राखेर बस्नु होला के रे ल हुन्छ अब प्रश्नतर्फ लागौँ कति नम्बर चुज गर्नुहुन्छ आज सबै सर्लकै छ
1: कति नम्बर त अस्ति जानी जानी बिग्रियो मेरो एउटा खुसा ल आज 5 नम्बर
0: ल 5 नम्बरको प्रश्न तपाईँको लागि यस्तो रहेको छ प्रश्न ध्यान दिएर सुन्नुहोला है त ल अब प्रश्न दोहोरिएको पनि हुनसक्छ अब सुन्नु भएको पनि हुनसक्छ नसुन्नु भएको पनि हुनसक्छ है त ल अब सुनिसकेपछि थाहा हुन्छ है त्यो नेपाल सरकारले प्रत्येक वर्ष भाद्र 23 जेनजेट शहीद दिवस मनाउने निर्णय कहिले गर्यो प्रश्न फेरि सुन्नुहोला नेपाल सरकारले प्रत्येक वर्ष भाद्र 23 जेनजी शहीद दिवस मनाउने निर्णय कहिले गर्यो प्रश्न बुझ्नुभयो नि दाइ त्यही त नि निर्णय चाहिँ अब कहिले गरौँ त्यो भन्नु पर्यो त्यही त नि नजिक नजिक छ त्यही भएर मैले चाहिँ सोधिहालेँ अहिले
1: 2083
0: निर्णय चाहिँ कहिले गर्यो भनेर है
1: 2083 अनि निर्णय कहिले गर्यो हुन्छ 2083 तपाईँको
0: भाद्र महिना भन्नुहुन्छ ल अब टाइम सिद्धियो के अरे अब भाद्र महिना र 2083 भन्नुभयो नि त ल अब हेरौँ त्यही पनि पुरा त भन्नुभयो न गते नै छुटो के अरे ल हेरौँ अब हाम्रो कम्प्युटरले चाहिँ के भन्छ है त त्यही पनि तपाईँको उत्तर मिलेन। यसको सही उत्तर चाहिँ विक्रम सम्बत 2082 मंगसिरको 15 गते चाहिँ निधन भयो है राई। हजुर 82 मंगसिरको 15 गतेबाट चाहिँ अबबाट चाहिँ भदौ 23 गते चाहिँ जेएनजी शहीद दिवस चाहिँ मनाउने भनेर चाहिँ त्यो दिनमा चाहिँ निर्णय गरिएको थियो।
1: हुन्छ तानी
0: ल हुन्छ दाई अहिले चाहिँ छुट्यौँ है त। हस् हुन्छ ओके बाई। यति बेला भने फोन गर्नुभएको थियो नरेन्द्र दाई हुनुहुन्थ्यो स्याङ्जाबाट। र अब पालो तपाईँको रहेको छ, आउन सक्नुहुन्छ 98-422-72-911 र 98-0066-3611 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिनुहोला। यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु सिक्का नोटै माबोलको गीत चाहिँ रहेको छ, स्वीकार्नुहोस् है त।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि सिकानो टेई माबलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। यति बेला अर्को गीतलाई म राख्दैछु। गीत रहेको छ झ्याम्पा रम्बलको स्वीकार्नु सैता।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि झ्याम्पा रम्बलको मालती मंगले मुभीबाट यो गीत मैले राखिसके सुनिसक्नु भएको छ र यति बेला अर्को गीतलाई म राख्दैछु चमेली बोलको यो गीतसँगै जान्छु म सर्ट कमर्सियल ब्रेकमा ब्रेकपछि आउने नै छु सुन्दै गर्नुहोला अनि फोन ट्राई पनि गर्दै गर्नुहोला है त

0: एगुडा गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
1: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
3: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
2: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
3: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
2: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
3: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
2: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
4: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
5: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
6: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
7: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
2: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलीगौंडा हेल्थ पोस्ट चोक।
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
10: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
11: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
10: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
11: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
10: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
2: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा।
10: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
2: चिकन ससेज, बब ससेज
10: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
12: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0635705052, मोबाइल 9856288587।
2: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला पिच गीत प्रतियोगिता 2083, साथमा विविध सांस्कृतिक कार्यक्रम।
13: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: पुरस्कारतर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
13: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
2: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
13: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
2: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
13: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
2: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
13: टिम दर्ता शुल्क 500 रुपियाँ।
2: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4, दुलेगौडा, बिपी चोक।
13: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
2: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
13: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
7: थप जानकारीको लागि सम्पर्क 9806681166 9841349304 र 9842626743।

0: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
0: पुराना गरगहना सँग नयाँ सात फेर,
2: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
0: चन्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602099।
3: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
4: ओल्ड स्कुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
5: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
3: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी दुलेगौडा, मुक्तिनाथ विकास बैंक सँगै, प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0658-70-676, मोबाइल 9856602676।
6: कता हिँडेको आइफोन हातमा लिएर?
7: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
6: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
7: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
6: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ बैंक भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0635414050, मोबाइल 9843823811।
2: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
8: सूचना एस तनाव सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही भदौ 20 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मुटु, छाती, सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हार्ट जोनी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेरी स्क्यान, थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, छाला, यौन, कुष्ठरोग, एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन, मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत। बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक तनहु, फोन 0635414377, मोबाइल 9856044343।
9: नमस्कार, तपाईहरू अहिले सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz। म आचार्य शीतल कृष्ण, संस्थापक अध्यक्ष भक्तिपथ फाउन्डेशन। आज सम्पूर्ण विश्व मानव विश्व जगत सनातन संस्कृतिको अनुयायी बन्दैछ। हाम्रो सनातन परम्परामा रहेको विज्ञानलाई सम्पूर्ण संसारले अँगाल्दैछ। यस्तो समयमा हामी हाम्रा नानी बाबुलाई सनातन संस्कृतिमा भएको पूर्वीय दर्शनको ज्ञान दिउँ र उनीहरूको भविष्य सुन्दर बनाऊ। केवल धन उपार्जन गर्ने शिक्षाले जीवन चल्दैन, शिक्षा सहितको संस्कार र संस्कार सहितको शिक्षा जीवनमा अत्यन्त आवश्यक हुन्छ। संस्कार र शिक्षा एउटा सिक्काका दुईवटा पाटा हुन्। त्यसैले आफ्ना परम्परालाई नबिर्सौं, संस्कृतिको जगेर्ना गरौं, परिवारलाई सुसंस्कृत बनाऊ। धन्यवाद।
10: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।

अल राइट एकैछिनको यो सर्ट कमर्सल ब्रेकपछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकीमा. प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुविना थापा उपस्थित भइरहेको छु र तपाईँको लागि मिठा मिठा गीतहरू राखिराखेको छु. सँगसँगै तपाईँ

0: हजुर, म पनि एकदमै आरामै छु। अनि के गर्दै हुनुहुन्थ्यो अहिले? खाना खानु भयो कि खानु भएको छैन?
1: खाना खाएर बसेको। हजुरले खानुभयो?
0: हजुर, मैले पनि खाइसके है त।
1: हजुर
0: ल, अनि अब दिउँसो कतातिर जाने हो कि कस्तो छ त नि आजको योजना?
1: दिउँसो घरकै काम।
0: ल ठिक छ, अब राम्रोसँग घरको काम गर्नुहोला, ख्याल पनि राख्नुहोला है। ल अनि आज चाहिँ कति नम्बर चुज गर्नुहुन्छ हजुरले? पाँच नम्बर गयो, अरू बाँकी छ है? दुई नम्बर। ल तपाईँको लागि दुई नम्बरको प्रश्न यस्तो रहेको छ, प्रश्न ध्यान दिएर सुन्नुहोला है त। ल, विश्वकै सबैभन्दा ठूलो लामखुट्टे कारखाना कहाँ खुलेको छ? प्रश्न फेरि सुन्नुहोला, विश्वको सबैभन्दा ठूलो लामखुट्टे कारखाना कहाँ खुलेको छ? प्रश्न बुझ्नुभयो नि? ल अब काउन्टडाउन स्टार्ट भयो है त। ल पास भन्दा नि एउटा चाहिँ भन्नुहोस् न, एउटा कुन भन्नुभयो रे? तिन भन्नुहुन्छ। ल अब पास भन्न भन्दा पनि अब एउटा उत्तर भनिसकेपछि कहिले कहिले झट्टाहरु हान्दा पनि मिलिरहेको हुन्छ है। ल अब यसमै लक गरिदेऊ है। ल हेरौँ अब हाम्रो कम्प्युटरले चाहिँ के भन्छ है त। तपाईँको उत्तर मिलेन। यसको सही उत्तर चाहिँ के हो भन्दाखेरि ब्राजिल हो है। यो दोहोरिएको क्वेसन हो नि, पहिला पनि मैले सोधिभएको थिएँ नि यो क्वेसन। हजुर ल हुन्छ, कार्यक्रममा जोडिनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद। सब साथीहरूलाई सम्झन चाहनुहुन्छ भने सम्झनुहोस् है त।
1: सर्वप्रथम हजुरको लागि
0: धन्यवाद।
1: अनि रेडियो शुक्लाकाण्डी हो लिनी तनी रेडियो सुनेर बस्ने सम्पूर्णलाई भन्दै छुट्टिन्छ। नमस्कार, बाई बाई।
0: हुन्छ, नमस्कार, बाई बाई। यति बेला भने फोन गर्नुभएको थियो लक्ष्मी लम्साल हुनुहुन्थ्यो, बागमाराबाट फोन गर्नुभएको थियो। र अब पालो तपाईँको रहेको छ, कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ भनेर त भनिराखेको नै छु। यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। हेलो, नमस्कार हजुर।
2: हेलो
0: हजुर, नमस्कार। हेलो, नमस्ते।
2: नमस्ते
0: हजुर, नमस्कार। कहाँदेखि को बोल्नु भयो नि?
2: मम्मी गन्तेलदेखि जेनिसा थापा।
0: सन्चै आरामै हुनुहुन्छ हाम्रो जेनिसा बहिनी? हजुर, म पनि एकदमै सन्चै आरामै छु भन्नु पर्यो। अनि आज त बिदाको दिन, के गर्दै हुनुहुन्थ्यो अहिले? खाना खानु भयो कि खानु भएको छैन? हजुर, मैले पनि खाइसकेँ है त। ल अब कार्यक्रम तर्फ नै लागौँ होइन। कति नम्बर चुज गर्नुहुन्छ आज?
2: कति कति गयो?
0: पाँच र दुईको गयो, अरू बाँकी छ है?
2: एक नम्बरको।
0: ल तपाईँको लागि एक नम्बरको प्रश्न यस्तो रहेको छ, प्रश्न ध्यान दिएर सुन्नुहोला है त। सरकारले जंगली रातो बाँदरलाई पुनः कृषि हानिकारक बन्ने जन्तु कहिले घोषणा गरेको हो? प्रश्न फेरि सुन्नुहोला, सरकारले जंगली रातो बाँदरलाई पुनः कृषि हानिकारक बन्ने जन्तु कहिले घोषणा गरेको हो? प्रश्न बुझ्नुभयो नि? सरकारले जंगली रातो बाँदरलाई पुनः कृषि हानिकारक बन्ने जन्तु कहिले घोषणा गरेको हो? गाह्रै गाह्रो परे जस्तो छ। ठिक छ, एकचोटि ट्राई गर्नुहोस्। अब के हुन्छ, काउन्टडाउन सुरु भयो है त। वर्ष अनि त्यस पछाडि साल महिना गते सबै भन्नुहोस्। माघको आठ गते भन्नुहुन्छ है? अब काउन्टडाउन त सुरु भएर पनि सकिसक्यो होइन। माघको आठ गते 2038 साल भन्नुहुन्छ। अब हेरौँ हाम्रो कम्प्युटरले चाहिँ के भन्छ है त। तपाईँको उत्तर मिलेन। माघ त मिलेको थियो कि? विक्रम सम्म 2082 साल माघको 29 गते है। हजुर, माघ चाहिँ मिल्यो, अरू मिल्न बाँकी रह्यो कि त्यही भएर।

0: हुन्छ, अब साथीहरूलाई सम्झाउन चाहनुहुन्छ भने सम्झाउनुहोस् क्यारे।
1: सर्वप्रथम हजुरको लागि
0: हजुर धन्यवाद। हुन्छ बाई बाई। यति बेला भने फोन गर्नुभएको थियो जेनिसा बहिनी हुनुहुन्थ्यो, मिलन्टोलबाट चाहिँ फोन गर्नुभएको थियो। र अब पालो तपाईँको रहेको छ आउनुहोला भनेर त भनिराखेको नै हो। यति बेला कोही साथी हुनुहुन्छ उहाँलाई लिन्छु म। हेलो नमस्कार हजुर।
2: नमस्कार
0: हजुर नमस्कार, कहाँदेखिको बोल्नुभयो? रिदम लम्सार बागमारादेखि। रिदम भाइ आरामै हुनुहुन्छ हजुर? हजुर म पनि एकदमै सन्चै आरामै भन्नु पर्यो। अनि खाना खानुभयो कि क्यानुभयो नि? खाइसक्नु भयो है। ल ठिक छ, अब कार्यक्रम तर्फ नै लागिहालौँ भयो है। कति नम्बर चुज गर्नुहुन्छ?
2: आठ
0: नम्बर। ल तपाईँको लागि आठ नम्बरको प्रश्न यस्तो रहेको छ, प्रश्न ध्यान दिएर सुन्नुहोला है त। जेनजी आन्दोलनको क्रममा सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा गर्ने सरकारको निर्णय कहिले भयो? प्रश्न फेरि सुन्नुहोला। जेनजी आन्दोलनको क्रममा सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा गर्ने सरकारको निर्णय कहिले भयो? प्रश्न बुझ्नुभयो नि?
2: 2082 साल चैत्र 23 गते।
0: विक्रम सम्मत 2082 साल चैत्र 23 गते। भदौ 23 गते। ल अब यही नै भन्नुहुन्छ कि अरू कुनै चेन्ज गर्न चाहनुहुन्छ? रिदम भाइ यही नै भन्नुहुन्छ कि अरू कुनै चेन्ज गर्न चाहनुहुन्छ?
2: भदौ
0: 24 भन्नुहुन्छ कि 23 भन्नुहुन्छ? ल अब टाइम सिट दिन लायो, फिक्स भन्नुहोस् है। 24 भन्नुहुन्छ। ल अब हेरौँ हाम्रो कम्प्युटरले चाहिँ के भन्छ है त। ठ्याक्क मिली भ्याएको पनि हजुरलाई मैले कन्फ्युज गराइदिएँ क्या हो। 2082 भदौको 23 गते हो है। अलिकतिले मिस्टेक भइहाल्यो नि त। हजुर 23 गते नै हो। हजुरले चाहिँ पहिला 23 नै भन्नुभएको थियो, दुई पटकै 23 भन्नुभएको थियो, अनि पछि फेरि चेन्ज गर्नुहोस् भन्दाखेरि हजुरले चाहिँ 24 भन्नुभयो है। ल ठिक छ, अब अर्कोचोटि यो प्रश्नको लागि चाहिँ अब एकदम नझुकिने तरिकाले चाहिँ प्रिपेयर भएर बस्नु होला है त। ल हुन्छ, अहिले चाहिँ हामी छोड्छौँ। नमस्कार।
2: नमस्कार बाई बाई।
0: भाइ भाइ यति बेला भने फोन गर्नुभएको थियो, रिदम लम्साल भाइ हुनुहुन्थ्यो बागमाराबाट चाहिँ फोन गर्नुभएको थियो। र भाइले पनि अब कार्यक्रममा सहभागिता जनाएर त गइ नै सक्नुभयो। अब चाहिँ तपाईँको फोनका लागि लिन चाहिँ म भ्याउँदिनँ, किनकि अन्तिम तर्फ छु, निर्धारित समय अवधि सकिनै सक्यो भन्नु पर्यो होइन। अब केही एडभर्टिजमेन्टहरू त राख्नु नै पर्यो नि त। त्यही भएको भएर पनि अब यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो, अब कतिपय साथीको फोन कल पनि उठ्न सकेन होला होइन, त्यसको लागि चाहिँ क्षमा प्रार्थी छु म। र यतिन्जेलसम्म सुनेर साथ दिनुहुने सबैलाई धेरै धेरै धन्यवाद छ। र कार्यक्रम सुनिरहँदा कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि तपाईँले दिन सक्नुहुन्छ भन्दै अन्तिममा सबैलाई मिष्ट रूपमा धेरै धेरै धन्यवाद व्यक्त गर्दै अन्तिममा हाम्रो यस कार्यक्रमको प्राइज स्पोन्सर गरेको नमस्ते गिफ्ट एण्ड किचन सेन्टर, त्यस्तै गरी आवेशनान हाउस र कृष्ण आर्ट्स एण्ड फ्लेक्स प्रिन्टका प्रोप्राइटरप्रति पनि हार्दिक आभार व्यक्त गर्दै अन्तिममा वारी वर पारी पिपल उबलको यो गीत राख्दै आजको यस एपिसोडबाट म सुविना विदा हुन्छु। तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz, साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला।

तेरो ठूलो भिनाजु र माइलो भिनाजु भनेका पढे लेखेका सरकारी जागिरे अनि शहरमा बस्नेहरू, तेरा यी साइला भिनाजु यसो गाउँ पाखातिर बसेर खेती किसानी गर्ने पाखी हो, बुझिस्?

0: शुक्ला गण्डकी एफएम 97.6।
1: होइन भाउजू, यस्तो फेसन नेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै दुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
1: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
3: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9847814057 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
5: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले,
5: चिया त पिएर जाऊ।
4: अहिले हतार छ, पछि आउँदै गरौँला है।
6: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरानोसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
8: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
7: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
6: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0965709704, मोबाइल नम्बर 9847061268,
7: 9856602068।
9: प्रसन्न, होमवर्क देखाउ त।
10: हस् टिचर।
9: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
10: टिचर, मेरो मम्मीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
9: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
11: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
12: सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 0965414484, मोबाइल 9856603384 र 9856607988।
13: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु, स्नेहा मण्डल, दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 9856043343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
14: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
15: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउ त म?
14: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजारमै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
16: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
17: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
18: दुलेगौडा बनकेवा चोकदेखि दक्षिणतर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
19: सम्पर्क मोबाइल 98570065119 र 98694557056।
20: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
21: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
22: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
21: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
22: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
21: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ खैरनी चार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658-412-400-412-160 र 98460-78-022।
23: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
24: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
25: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड।
0: शुक्ला गण्डकी एफएम 97.6।
26: शुक्ला गण्डकी टाइम चेक।
27: यति बेला मध्याह्नको ठिक 12 बज्यो।
28: तथा श्रमिकको खोजी भइरहेको छ। गएको 10 गते आएको विनाशकारी बाढ़ीपछि अहिलेसम्म 1294 जनाको शव फेला परेको छ भने 5053 जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार 13095 जनाको उद्धार गरिएको छ। यसैबीच नेपालले भोकेको विपद र क्षतिमा अति कम विकसित देशहरूको समूह एलडीसीले ऐक्यबद्धता जनाउँदै हानि नोक्सानी बापत क्षतिपूर्ति दिन माग गरेको छ। अति कम विकसित 44 देशहरूको समूह एलडीसीले भोटेकोशी बाढ़ीप्रति धनी र विकसित देशहरूको ध्यान आकर्षणसहित नेपाललाई क्षतिपूर्ति दिन माग गरेको हो। एलडीसी समूहले जलवायु परिवर्तनका कारण नेपालमा हिमनदी र चट्टान खसेर आएको विनाशकारी बाढ़ी तथा पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ। पूर्वी टिमोरको डिलीमा आयोजित एलडीसी समूहका मन्त्री स्तरीय बैठकपछिको संयुक्त घोषणा पत्रमा भोटेकोशी विपदको उल्लेख गरी जलवायु संकटका कारण साना तथा जोखिमयुक्त देशहरूले अप्रत्याशित क्षति भोग्नु परेको विषय समेटिएको छ। 26 बुदासहितको घोषणा पत्र जारी गर्दै बैठकले नेपाललाई क्षतिपूर्ति दिने विषयमा मुख्य जोड़ दिएको छ। विकसित तथा धेरै हरितगृह ग्यास उत्सर्जन गर्ने राष्ट्रहरूले विश्वव्यापी तापक्रम वृद्धिलाई 1.5 डिग्री सेल्सियसमा सीमित राख्न तत्काल ऊर्जा उत्सर्जन कटौती गर्नुपर्नेमा अति कम विकसित देशहरूको जोड़ छ। साथै पेरिस सम्झौता अनुरूप अल्प विकसित देशहरूलाई अनुकूलन, प्रविधि हस्तान्तरण तथा जलवायु वित्तमा प्रत्यक्ष र सहज पहुँच उपलब्ध गराउन आग्रह गरिएको छ। काठमाडौँ उपत्यका र आसपासका जिल्लामा खाना पकाउने ग्यासको अभाव कायमै छ। गएको फागुनमा मध्यपूर्वमा तनाव बढ़ेदेखि नै अभाव हुँदै आएको ग्यास अहिले भोटेकोशीको बाढ़ीले सड़क सञ्जाल अवरूद्ध भएपछि थप चर्किएको छ। पृथ्वी राजमार्गको कृष्णभीरमा सड़क भाँसिएपछि काठमाडौँ उपत्यका र आसपासका जिल्लाका उपभोक्ताले ग्यासका लागि थप शास्ति खेप्नु परेको छ। अभावपछि नेपाल आयल निगम र ग्यास उद्योगी बीच भएको छलफलपछि अत्यावश्यक उपभोक्तालाई राहत पुग्ने गरी ग्यास वितरण गर्न पहल थालिएको छ। उद्योगीलाई नेपाल आयल निगमले उपत्यका बाहिर बोटलिङ गरी अर्थात सिलिण्डरमा भरेर ल्याउन अनुमति दिएको छ। नेपाल एलपी ग्यास उद्योग संघका पूर्व अध्यक्ष गोकुल भण्डारीका अनुसार काठमाडौँ बाहिरका उद्योगमा खाली सिलिण्डर कम छन्। काठमाडौँमा खाली भएका सिलिण्डरलाई ट्रकमा राखेर उद्योगसँग पुर्याउनु पर्ने हुन्छ अनि ती खाली सिलिण्डर भरेर काठमाडौँ भित्र्याउन थालिएको छ। तराईका 15 ग्यास उद्योगमा विभिन्न 26 ब्राण्डका सिलिण्डर भर्न शुरू गरिएको छ। तराईका उद्योगबाट हिजो शुक्रबार 30,000 सिलिण्डर ग्यास काठमाडौँ भित्रिएको छ। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार सामान्य अवस्थामा काठमाडौँ उपत्यकामा दैनिक 40,000 सिलिण्डर ग्यास आवश्यक पर्छ तर पहिलेदेखि नै अभाव रहेको हुँदा अहिले दैनिक 1,00,000 सिलिण्डर पनि खपत हुने अवस्था छ। संगठित रूपमा उद्योग र ढुवानीको व्यवस्था गरिरहेकोले केही दिनमा नै ग्यासको समस्या समाधान हुने उहाँको दावी छ। अध्यक्ष चन्दले आवश्यक मात्र सिलिण्डर साटेर सहज गरिदिन र अहिले अभावको बेला भएकोले अनावश्यक मौजदात नराख्न आग्रह गर्नुभएको छ। निजी क्षेत्रका ग्यास कम्पनीले खाड़ी संकट पृथ्वी राजमार्ग अवरूद्ध एवं अन्य वाहना देखाउने गरेका कारण उपभोक्तालाई भने शास्ति छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको फुर्के खोला र मलेखु बजारको बीचमा पर्ने परेवावीर सड़क खण्डमा मरमत गर्न आज गाड़ीको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्म एम्बुलेन्स र सब वाहन बाहेकहरू सबै गाड़ी सञ्चालनमा रोक लगाएर मरमत कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। त्रिशुली नदीमा आएको बाढ़ीका कारण परेवावीरको सड़कमा क्षति पुगेपछि यो सड़क खण्डबाट एकतर्फी रूपमा गाड़ी चल्दै आएका थिए। क्षतिग्रस्त सड़कको मरमत गर्न गाड़ीको आवागमन रोक्न परेको प्रशासनले जनाएको छ। बाढ़ीका कारण धादिङको बेनीघाट गाउँपालिकाको कृष्णभीरमा पूर्ण रूपमा सड़क अवरूद्ध भएको छ भने बेनीघाट 10 जवाङ खोला र थाक्रे 2 को कमेरी भीरमा एकतर्फी सड़क सञ्चालनमा रहेको छ। कृष्णभीरमा पनि सड़क खुलाउने गरी काम भइरहेको छ। आज मानव बेचबिखन तथा ओसार पसार विरूद्धको विश्व राष्ट्रिय दिवस मनाइँदैछ। सार्कको 11 शिखर सम्मेलनबाट पारित महिला तथा बाल बालिका बेचबिखन विरूद्धको सार्क महासन्धि 2002 नेपालको संसदले 2063 साल भदौ 20 गते अनुमोदन गरेको दिनको सम्झनामा हरेक वर्ष आजका दिन यो दिवस मनाउने गरिन्छ। यस वर्षको नारा प्रविधिको सही प्रयोग र सजगता मानव बेचबिखन रहित राष्ट्र निर्माणमा ऐक्यबद्धता भन्ने रहेको छ। दिवसको अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहले सन्देश मार्फत मानव बेचबिखन तथा ओसार पसार मुक्त समाज निर्माणका लागि संघ प्रदेश र पालिका सहित सबै सरकारवाला बीच सहकार्य आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। त्यस्तै महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले मानव बेचबिखन तथा ओसार पसार मुक्त सुरक्षित मर्यादित र न्यायपूर्ण समाज निर्माणका लागि सबै पक्षको सक्रिय सहभागिता र ऐक्यबद्धता आवश्यक रहेको बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज 47 जिल्लामा बाढ़ीको मध्यम जोखिम, भोटेकोशी र त्रिशुली नदीमा पनि बहाव बढ़न सक्ने लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुल्चोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-261 596-617
1: मोबाइल 98550-6076 98550-6079 98511-62594 98510-5424
3: सिधा कुरा प्रष्ट विचार। यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले भोटेको सिबाड़ीको आज 11 दिन पनि खोज तथा उद्धार कार्य निरन्तर, नेपालले भोगेको विपद र क्षतिमा एलडीसीको ऐक्यबद्धता, क्षतिपूर्ति दिन माग, तराईका ग्यास उद्योगबाट सिलिण्डर भरेर काठमाडौँ भित्र्याउन थालियो लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज देशका विभिन्न 47 जिल्ला र आसपासका क्षेत्रका ससाना नदीमा बाढ़ीको मध्यम जोखिम छ। त्यस्तै भोटेकोशी र त्रिशुली नदीमा पनि पानीको बहाव बढ़न सक्ने अनुमान छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यका सहित देशका 47 जिल्ला र आसपास भएर बग्ने ससाना नदीमा बाढ़ीको मध्यम जोखिम रहेको हो। बाढ़ी महाशाखाको बुलेटिन अनुसार आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, सङ्कासभा, खोटाङ, इलाम, धनकुटा, सुलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुली, काभ्रे, काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवन, नवलप्रासी, गोर्खा, पाल्पा सहित जिल्ला र ती आसपास जिल्ला भएर बग्ने साना नदीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिम छ। साथै रसुवा र नुवाकोट जिल्ला भई बहने भोटेकोशी, त्रिशुली नदीमा बहाव उल्लेख्य बढ़न सक्ने हुँदा उच्च सतर्कता अप्नाउन भनिएको छ। अंग्रेज संघको युद्धमा नेपाली फौज विजय भएको दिनको सम्झनामा आज पाल्पाको तानसेनमा श्री सात रण उजेश्वरी भगवती जात्रा मनाइँदैछ। जात्राको अघिल्लो दिन हिजो रातभर जागराम बसेर भगवतीको महिमा गाउने र भोलिपल्ट बिहानीदेखि पूजा गरी भगवतीको मूर्ति रथमा राखेर सिन्दूर जात्रा गर्दै रथलाई बजार परिक्रमा गराउने चलन छ। नेपाल एकीकरणका समयमा तत्कालीन प्रशासक कणेल उजिर सिंह थापाले कृष्ण जन्माष्टमीको भोलिपल्ट मनाउन शुरू गरेको यो जात्रा हरेक वर्ष मनाउने गरिन्छ। अंग्रेज फौजसँग बुटवलको जितगढ़ीमा भएको लड़ाईमा युद्धमा जानु अघि थापाले विजयी भएमा मन्दिर बनाएर हरेक वर्ष सिन्दूर जात्रा गर्ने भाकल गरेको र विजयी भएपछि जात्रा मनाउन शुरू गरेको इतिहासमा उल्लेख छ। भोटेकोशी बाढ़ीका कारण यसपटक विगतमा जस्तो धूमधामका साथ विजय यात्रा नगरी परम्परालाई जोगाउन सामान्य उत्सव मनाउने तयारी भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। अब विदेशको खबर। बोलिभियाको एक सैन्य परिसरभित्र शक्तिशाली विस्फोट भएको छ। विस्फोटबाट कम्तीमा 10 जनाको ज्यान गएको र 60 जना भन्दा धेरै घाइते भएका स्थानीय स्वास्थ्य निर्देशक रिटा नेब्रास्कालाई उद्धत गरी अल जजिराले जनाएको छ। राजधानी लापाजबाट झण्डै 30 किलोमिटर टाढा रहेको बियाचा क्षेत्रको सैन्य परिसरमा विस्फोटको घटना भएको हो, जहाँ आतिशबाजी तथा पाइरोक्टेनिक सामग्री भण्डारण गरिएको थियो। रक्षा मन्त्रालयको भण्डारणमा राखिएका यस्ता सामग्रीबाट विस्फोट शुरू भएको हुन सक्ने आशंका गरिए पनि थप अनुसन्धान भइरहेको एको खबरमा उल्लेख छ। अब खेल खबर। नेपाल भलिबल लीग एनभीएलमा आज 2 खेल हुँदैछन्। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कबडालमा आज हुने पहिलो खेलमा दिउँसो 4 बजे काठमाडौँ रेड्स र मधेस वारियर्स तथा बेलुका 7 बजे दोस्रो खेलमा सगरमाथा स्म्याकर्स र खप्तड फाल्कन्स खेल्दैछन्। यसअघि हिजो भएको उद्घाटन खेलमा सगरमाथाले मधेसलाई तथा अर्को खेलमा कर्णाली शिवराजले अन्नपूर्ण स्पाइकर्स किङ्सलाई 3-1 सेटमा हराउँदै विजयी शुरूआत गरेका छन्। एनबीएलमा 6 टोली सहभागी छन्। नेपाली पुरूष भलिबलमा पहिलो पटक आयोजना गरिएको फ्रेन्चाइज लीगको विजेताले 20,00,000 रूपियाँ प्राप्त गर्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भुटेको सिमाडीको आज 11 दिन पनि खोज तथा उद्धार कार्य निरन्तर। नेपालले भोगेको विपद र क्षतिमा एलडीसीको ऐक्यबद्धता, क्षतिपूर्ति दिन माग। तराईका ग्यास उद्योगबाट सिलिण्डर भरेर काठमाडौँ भित्र्याउन थालियो। गाड़ीको आवागमन बन्द गरेर धादिङको परेवा भीरमा सड़क मरमत कार्य चल्दै। आज मानव बेचबिखन तथा ओसार पसार विरूद्धको 20 राष्ट्रिय दिवस मनाइँदै अंग्रेजसँगको युद्धमा नेपाली फौज विजय भएको सम्झनामा पाल्पामा भगवती जात्रा। बोलिभियाको सैन्य परिसरमा शक्तिशाली विस्फोट, 10 जनाको ज्यान गयो। र एनबीएलमा आज पनि 2 खेल हुँदै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी दिदी गरेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
2: दुलिङगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
3: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
6: यो चम्सेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्, दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
7: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ।
6: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
7: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिंग का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
8: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
5: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
8: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702625, मोबाइल 98 5 60 33 800 78, 98 4 61 56 58।
9: चितौन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
10: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
9: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेड, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
10: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
9: सम्पर्क चितौन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
10: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 98 4 59 0 11 20 र 98 1 62 56 187।
11: मेरिया मैनी, कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
12: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
13: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल,
12: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
13: शुद्ध सुन तथा चाँदीका गर गहना,
12: छापावाला सुन चाँदीका गर गहना,
13: राशि अनुसारका पत्थर,
12: कम्प्युटर तौल प्रविधि,
13: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
12: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
13: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बन्केवा चोक,
12: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98 1 71 16 0 69, 98 0 67 25 229।
13: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98 1 41 33 222, 98 0 87 69 70 142।
14: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउ जाउ अलमल्ल परे म त।
15: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
14: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन, आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
15: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न,
16: तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
17: त्यसो भए सँगै जाउन त, दुवै जना भएर सपिङ गरी फर्काउला।
18: हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौड़ा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9811996902।
19: टीभीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीभीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीभीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्लागण्डकी चार दुलेगौड़ा प्राइम बैंक सँगै शुक्लागण्डकी एफएम को पारिपट्टी। मोबाइल नम्बर 9855309982 र 9705620209।
20: टीवीएस साथ छ हाम्रो।
21: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: घरमा सुख शान्ति कहिले भएन, आन्टीको काम पनि बन्दैन।
1: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
2: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
0: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
3: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाहा रुद्री व्रतबन्ध घर पैँचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
1: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847739849।
4: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला तीज गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम।
5: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
5: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
4: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
5: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
4: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
5: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
4: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
5: टिम दर्ता शुल्क 500 रुपियाँ।
4: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौडा बेपी चोक।
5: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
4: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
5: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
4: थप जानकारीको लागि सम्पर्क 9806681166, 9841349304 र 9462626443।

0: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलौड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
1: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
2: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग सुक्ला गण्डकी चार दुलेगौडा तनहुँ। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0965414142, मोबाइल 9850623128 र 9462614726।
3: आहा कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरिछौ। हेर न मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
1: लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन, म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
3: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
1: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी चार दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
3: प्रोप्राइटर रोशनी श्रेष्ठ।
1: मोबाइल नम्बर 9827109466 र 9840609543।
4: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
5: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
4: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
5: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
4: कार स्कर्पियो भ्यान मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
5: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
6: कति हाँस्नु पनि हो, यस्तो पङ्खा चलिरहेको देखिनु पनि हो।
7: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
5: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
6: चेस्का बाजे चाँचा पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउसिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
8: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ। प्रोप्राइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 9856303324।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल।
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा। दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बब ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-70-52, मोबाइल 98-560-28-587।
5: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
6: तर महँगो होला नि?
5: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियम का फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसी का झ्याल ढोका।
7: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
8: बाराही अल्मुनियम, अब यूपीबीसी को साथमा।
7: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
8: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2, गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0-65-414-411, मोबाइल 98-560-22938 र 98-028-22938।
9: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
10: ज्ञान प्रसाद भण्डारी दुलेगौडा रु 1,00,000,
9: किसान खत्री ढोरफिर्दी हिमाली टोल रु 51,000,
10: ढोरफिर्दी टोल विकास संस्था ढोरफिर्दी रु 10,511,
9: परशुराम शर्मा भण्डारी कवासी रु 31,005,
10: अन्नपूर्ण टोल विकास संस्था अन्नपूर्ण टोल रु 10,100,
9: बाराही सामुदायिक स्वास्थ्य सहकारी संस्था दुलेगौडा रु 51,111,
10: अम्बिका प्रसाद लामिछाने दुलेगौडा रु 10,511,
9: तुलसी शाह दुलेगौडा रु 10,505,
10: लक्ष्मी पौडेल भट्टराई ढोरफेरी हिमाली टोल रु 10,155,
9: वैदिक सनातन कर्मकाण्डी शुक्ला गण्डकी 8 रु 15,005,
10: हेमन्त थापा गोदर ढोरफिर्दी प्रगति टोल रु 50,231,
9: मोती प्रसाद भट्टराई केसु ढोरफिर्दी हिमाली टोल रु 21,151।
11: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
12: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
13: सम्पर्क 0-65-414-221, मोबाइल 98-560-35-921।
12: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
14: यस यमा।
15: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
2: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
15: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
2: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
1: रिमाल हार्डवेयर, सम्पर्क 0-65-414-245, 0-65-414-345।
6: टीभीएस कम्पनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ामा टीभीएस कम्पनी का बाइक र स्कूटर को खरीद बिक्री सबै ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीभीएस शोरूम एंड सर्विस सेन्टर एंजल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौड़ा प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारिपट्टी मोबाइल नंबर 98560309 र 97065220209
16: TVS साथ छ हाम्रो।

0: को इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 98028 13424 र 98560 14175।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6।
2: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटेछन् कि क्या हो।
3: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166334372।
5: पुन मोबाइल
6: होइन, कति पुन मोबाइल भन्दै कराएको।
5: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के।
6: कहाँ छ पुन मोबाइल?
5: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
6: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
5: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
6: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98191478888 र 98448800। होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
6: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
6: शाखा कार्यालय शुक्ला गण्डकी 4, दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0635905511।
7: ओइ वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
8: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने। रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
9: स्मृति फेन्सी, दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
10: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707044।
11: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
12: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
13: रन बहादुर गुरुङ, दुलेगौडा, रु 12,610।
12: थिम बहादुर श्रेष्ठ, दुलेगौडा, रु 10,500।
13: पूर्ण बहादुर भण्डारी, दुलेगौडा, रु 50,115।
12: काजी रिमाल लाइफ जिम, दुलेगौडा, रु 11,000।
13: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था, दुलेगौडा, रु 11,111।
12: पार्वती रिमाल, दुलेगौडा, रु 10,100।
13: कृष्णराज पण्डित, दुलेगौडा, रु 25,000।
12: किरण कुमार श्रेष्ठ, दुलेगौडा, रु 1,02,174।
13: ठाकुर प्रसाद भट्टराई, डोरफिर्दी उत्तम टोल, रु 55,555।
12: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति, रु 11,101।
0: बेलबहादुर भुजेल ढोरफिर्दी हिमाली टोल रु 10,120
13: हिमलाल पौडेल ढोरफिर्दी हिमाली टोल रु 10,005
0: धनमाया भट्टराई ढोरफिर्दी हिमाली टोल रु 50,000
13: रेशम बहादुर थापा ढोरफिर्दी हिमाली टोल रु 11,111
0: भीमप्रसाद वाग्ले ढोरफिर्दी हिमाली टोल रु 10,155
14: घरमा सुख शान्ति कहिल्यै भएन, आन्टीको काम पनि बन्दैन।
15: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
16: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
14: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
16: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
17: हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माटाका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ।
18: सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
19: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805826466 र 9804739849।
20: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
21: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
16: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
21: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
16: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
21: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
16: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
21: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
16: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु।
22: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ।
20: मोबाइल नम्बर 9821552067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
19: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
20: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
23: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: 97.6 Shukla Gandaki FM 97.6
1: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0625 14 377 र 98564 43 43। तनहु सेवा हस्पिटल सुगला गण्डकी नगरपालिका 4 बीपी चोक।
0: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
2: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
3: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
4: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
2: सन्देश ट्रेडर्स सुप्रा गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0625 70 676, मोबाइल 98560 62 676।
5: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल टीजी क्याफेको भवनमा आइपुगेका छौँ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98660 86 925, 98560 34 881 र 98460 47 580।
6: कता हिँडेको हो आइफोन हातमा लिएर?
7: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
6: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा

0: भएको भवनमा प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0635414050, मोबाइल 98463311।
1: शुक्ला गण्डकी एफएम 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घरमाथि
2: पोखरा जाने बाटोतिर।
4: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864453031। शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला तीज गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम।
5: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
5: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
2: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
5: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
2: राष्ट्रिय लोक दोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
5: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
2: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
5: टिम दर्ता शुल्क 500 रुपियाँ।
2: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौडा बेपी चोक।
5: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
2: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
5: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
2: थप जानकारीको लागि सम्पर्क 9806681166, 9841349304 र 9462626743।

0: एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुन चाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
0: पुराना गरगहनासँग नयाँ साथ फेर,
2: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
0: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602099।
3: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
4: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ।
3: होइन हतार छ, पछि आउँदै गरौँला है।
5: दीर्घायु फर्निचर सोरुम,
6: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
5: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
7: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
6: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
5: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0765709 सार, मोबाइल नम्बर 9847162068,
6: 9857062068।
8: कता हिँडेको आइफोन हातमा लिएर?
9: आइफोन हो कि माइफोन, के बनाऊ, साडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
8: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
9: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
8: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 9843823811।
10: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
11: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याई त हाल्छु नि।
10: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
11: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्ने र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्,
10: होम डेलिभरीको पनि व्यवस्था छ।
0: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9857600778।
12: टिभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौडामा, टिभीएस कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टिभीएस सोरुम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि, मोबाइल नम्बर 9855309082 र 9705620209।
13: TVS साथ छ हाम्रो।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: शुक्ला गंडकी एफएम 97.6
1: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
2: पण्डित मा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
4: नानी पनि
5: वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
6: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै हरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा
7: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
8: रामबहादुर परियार घारी शीतल बस्ती रु 15,055
7: शुक्ला गण्डकी पत्रकार मञ्च शुक्ला गण्डकी रु 10,100
8: हुमनाथ अधिकारी ढोरफिर्दी गणेश टोल रु 10,155
7: जमुना पौडेल पराजुली ढोरफिर्दी हाल अमेरिका रु 10,050
8: शिव अधिकारी ढोरफिर्दी ठुलढुङ्गा टोल रु 25,000
7: ऋषिराम पौडेल सेराबेसी रु 10,000
8: र समाया गुरुङ दुलेगौडा रु 55,555
7: दलबहादुर छेत्री मिनाम खानी रु 11,115
8: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी हिमाली टोल रु 30,111
7: कृष्ण बहादुर बसेल ढोरफिर्दी गणेश टोल रु 21,000
8: बाराही बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दी उत्तम टोल रु 15,005
7: कलावती वाग्ले ढोरफिर्दी हिमाली टोल रु 10,125
8: दिलबहादुर श्रेष्ठ दुलेगौडा रु 101,111
7: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी सेन्टर चोक रु 51,111
8: ऋषिराम महत ढोरफिर्दी हिमाली टोल रु 15,055
7: कृष्णराज घिमिरे दुलेगौडा रु 55,555
2: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ
9: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
2: हो त नि अब चाहिँ राम्रो भयो
10: ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ
2: ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौसम्म ढुक्क
11: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
10: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
12: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार
13: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 9856620630
11: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेशन
14: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
15: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
16: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
4: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
16: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
17: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
18: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
17: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
19: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
20: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
19: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
20: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
19: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4, दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9171196902।
21: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333998 र 9845410950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4, दुलेगौंडा हेल्थ पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
22: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
23: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
4: पोखरा जाने बाटोतिर।
6: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62827 र 98644530। शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला पिच गीत प्रतियोगिता 2083, साथमा विविध सांस्कृतिक कार्यक्रम।
7: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
7: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
4: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
7: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
4: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
7: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
4: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
7: टिम दर्ता शुल्क 500 रुपियाँ।
4: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौडा बेपी चोक।
7: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
4: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
7: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
4: थप जानकारीको लागि सम्पर्क 98061 166, 98461 49304 र 98462 26743।

0: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुन चाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
0: पुराना गरगहना सँग नयाँ साथ फेर,
2: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
0: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 9856602099।
3: सबैले दीपाको घरको डेकोरेशन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
4: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ।
3: अहिले हतार छ, पछि आउँदै गरौँला है।
5: दीर्घायु फर्निचर सोरुम,
6: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
5: साथै पुरानोसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
0: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
6: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
5: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0965709 सार, मोबाइल नम्बर 9847162068,
6: 9856602068।
7: कता हिँडेको हो आइफोन हातमा लिएर?
8: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ। के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको, गाडी पनि पाइँदैन।
7: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
8: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
7: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2

0: कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
1: होम डेलिभरीको पनि व्यवस्था छ।
2: सम्पर्क तिमसेना फ्रेस हाउस, सुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9814111178, 9560007178।
3: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: या बुढा, 20 वर्ष देखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
1: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
0: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
2: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनीटार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल। मोबाइल 9846026617 र 9811638981।
3: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो। बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
4: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
3: के शर्त हो त्यस्तो? सुनाउन त हामी पनि।
4: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
3: रामदाम सुनचाँदी पसल शुक्ला गण्डकी छ खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412014121060 र 9847078022।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला दिउँसोको ठिक 3 बज्यो।
2: बाढ़ी आएको 11 औं दिनमा आज दुईजनाको जीवितै उद्धार भएको छ। उद्धार कर्मीहरूले एकजनाको घरबाट र एकजनाको जलविद्युत आयोजनाको सुरुङबाट जीवितै उद्धार गरेका हुन्। सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार नुवाकोटको विदुर नगरपालिका वडा नम्बर 10 भेत्रावतीमा रहेको आनन्द श्रेष्ठको 4 तल्ले घरको 4 तलाबाट उहाँकी श्रीमती चण्डिका श्रेष्ठको जीवितै उद्धार भएको छ। इन्स्पेक्टर सुमन विकको कमाण्डको टोलीले श्रेष्ठको उद्धार गरेको हो। यस्तै 216 MW माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको अडिट 4 सुरुङ मार्गबाट एकजना चिनिया नागरिकको जीवितै उद्धार भएको छ। नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले आज दिउँसो उहाँलाई उद्धार गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यसअघि हिजो अर्थात बाढ़ी आएको 10 औं दिनमा माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट दुईजनाको जीवितै उद्धार गरिएको थियो। यसैबीच भोटेकोशी हुँदै आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1344 जनाको शव भेटिएको छ। 5000 जनाभन्दा धेरै हराइरहेका छन्। अहिलेसम्म 13098 जनाको उद्धार गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। नेपाली सेनाले नुवाकोटको विदुर नगरपालिका वडा नम्बर 5 देवीघाटमा रहेको तादी नदीमा एक्रो बेली ब्रिज निर्माण गरिरहेको छ। नेपाली सेनाको इन्जिनियरिङ फौजबाट खटिएको 55 जनाको टोलीले 60 मिटर लामो 5.5 मिटर चौडा र 50 टन भारवहन क्षमताको एक्रो बेली ब्रिज निर्माण कार्य तीव्र रूपमा अघि बढ़ाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। कार्यालयका अनुसार निर्माणका लागि आवश्यक सामग्री ढुवानी गरी जडानको काम भइरहेको छ। भोटेकोशी बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै गएको छ। नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 11,55,26,971 रूपियाँ मौजदात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। सरकारले यसअघि कोषमा जम्मा भएको 1 अर्ब रूपियाँ बाढ़ी प्रभावित क्षेत्रका लागि निकास गरिसकेको छ। 9 वाणिज्य बैंकमा 8,06,25,15,518 रूपियाँ र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा थप 1,98,37,695 अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ। यसैबीच संयुक्त राष्ट्रसंघले 4,96,00,000 अमेरिकी डलर अर्थात 7,51,34,00,000 नेपाली रूपियाँको आपतकालीन सहयोग आह्वान गरेको छ। संयुक्त राष्ट्रसंघ र उसका मानवीय सहायता साझेदारले भोटेकोशीको बाढ़ी प्रभावित 84,000 भन्दा बढ़ीलाई जीवन रक्षाका लागि आवश्यक सहायता उपलब्ध गराउन आह्वान गरेका हुन्। सरकारको नेतृत्वमा भइरहेको उद्धार तथा राहत प्रयासलाई सघाउन आह्वान गरेको रकम प्रभावित समुदायलाई आकस्मिक नगद सहायता आश्रय स्वास्थ्य सेवा स्वच्छ खानेपानी सरसफाई तथा संरक्षण सम्बन्धी सेवा उपलब्ध गराउन राष्ट्रसंघ र मातहतका निकायले 4 महिने सहायता योजना सार्वजनिक गरेका हुन्। मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर 1 टुकुचे गाउँ कालीगण्डकी नदीको कटानका कारण पहिरोको उच्च जोखिममा परेको छ। गैराती परेको वर्षासँगै कालीगण्डकीमा पानीको बहाव बढ़दा तटबन्ध र तारजालीको पर्खाल भत्काएर नदी गाउँतर्फ पसेको हो। बाढ़ीका कारण स्थानीय स्याउ भण्डारण गर्ने किसान केन्द्र र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले बनाएको फोर्स संकलन पूर्वाधार डुबानमा परेका छन्। वडाध्यक्ष सुरेश थकालीका अनुसार भदौ महिनामा मात्रै नदीले 4 पटक धार परिवर्तन गरिसकेको छ। रसुवा बाढ़ीपछि बजारमा दैनिक उपभोग्य वस्तुको अस्वाभाविक र कृत्रिम मूल्य वृद्धि भइरहेको भन्दै उपभोक्ता अधिकार कर्मीहरूले चिन्ता व्यक्त गरेका छन्। नेपाल आर्थिक पत्रकार समाज सृजनले आयोजना गरेको बाढ़ी पहिरोपछिको आपूर्ति तथा मूल्य श्रृंखलामा परेको प्रभाव र देखिएका चुनौती विषय कार्यक्रममा बोल्दै उपभोक्ता अधिकार कर्मी माधव तिमिर सिन्हाले सरकारको फितलो पूर्व तयारीका कारण उपभोक्ता मारमा परेका बताउनुभयो। बजारमा भइरहेको अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गर्न सरकारले पर्याप्त चासो नदेखाएको उहाँको आरोप छ। विशेष गरी खाना पकाउने ग्यासको ढुवानीमा देखिएको समस्या समाधान गर्न राज्यले सबै विकल्पहरू खुल्ला गर्नुपर्ने उहाँको भनाई छ। सड़क अवरोधका कारण बजारमा सामानको अभाव हुने भन्दै फैलाएका हल्लाको भ्रमण नपर्न आग्रह गर्दै उहाँले सरकारले मुख्य राजमार्गका अवरोध हटाउने र वैकल्पिक मार्गहरू सञ्चालन गर्ने कार्य गरिरहेकाले दाल चामल तरकारी र फलफूल जस्ता अत्यावश्यक वस्तुको अभाव नहुने उहाँले बताउनुभयो। यसैबीच नेपाल ऑयल निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले एलपी ग्यासको मूल्यलाई लिएर भइरहेको गुनासोप्रति टिप्पणी गर्दै अरू उपभोग सस्तो तुलनामा ग्यासको मूल्य अझै सस्तो रहेको दावी गर्नुभएको छ। बजारमा एक किलो मासुलाई 17-1800 रूपियाँ पर्ने र जुन एक छाक वा एक दिनमै सकिने तर झण्डै 2100 रूपियाँ पर्ने एक सिलिण्डर ग्यासले एउटा परिवारलाई 2 महिनासम्म पुग्ने उहाँको तर्क छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-3333, 493-555।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। पर्सा राष्ट्रिय निकुञ्जमा संचालित बाघ मित्र अभियान मानव र बाघ बीचको सह अस्तित्व कायम गराउन प्रभावकारी बन्दै गएको निकुञ्जले दावी गरेको छ। अभियानको उपलब्धि, चुनौती र भावी कार्यदिशाबारे निकुञ्जमा आयोजित सरकारवालाको कार्यशालामा मानव सुरक्षा, जोखिम पहिचान र समुदायको सहभागितालाई थप मजबूत बनाउन पर्नेमा जोड़ दिएको छ। अन्तर्राष्ट्रिय मापदण्ड क्याट्स मान्यता प्राप्त गर्ने प्रक्रियामा रहेको पर्सा निकुञ्जमा सन् 2022 41 वयस्क बाघ रहेकामा सन् 2026 यो संख्या बढ़ेर 71 पुगेको छ। कार्यक्रममा निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले बाघको संख्या वृद्धि हुनु मात्र सफलता नभई निकुञ्ज आसपासका समुदायको सुरक्षा र सकारात्मक सहभागिता उत्तिकै महत्वपूर्ण हुने बताउनुभयो। यस्तै मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सीताराम अरियाल र जुलोजिकल सोसाइटी अफ लण्डनका प्रतिनिधिहरूले सूचनाको समयमै प्रवाह, निरन्तर अनुगमन, स्थानीय ज्ञानको उपयोग तथा द्वन्द समयमा तत्काल प्रतिक्रिया जनाउने संयन्त्रलाई अझ प्रभावकारी बनाउनु पर्ने बताउनु भएको छ। अब विदेशी खबर। लोकतान्त्रिक गणतन्त्र कंगो र यसका साझेदारहरूले इबोला प्रकोपको विरूद्धका प्रयासहरू तीव्र पार्ने 180 दिनको बहु क्षेत्रीय इबोला प्रभाव नियन्त्रण तथा प्रतिक्रिया योजना शुरू गरेका छन्। अभियानका लागि 1,30,00,000,000 अमेरिकी डलर अर्थात नेपाली रूपियाँ झण्डै 2 खर्ब बराबरको आर्थिक कोषको आवश्यकता पर्ने अनुमान डब्ल्यूएचओले गरेको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन र अन्य साझेदारहरूको सहयोगमा संचालित योजनाले आउँदो 6 महिनासम्म इबोला नियन्त्रण प्रतिक्रियाका परिचालन मार्गदर्शनको रूपमा काम गर्ने उद्देश्य राखेको सिनिया समाचार संस्था सिन्वाले जनाएको छ। अफ्रिकाका लागि डब्ल्यूएचओको क्षेत्रीय कार्यालयका अनुसार इबोलाबाट सेप्टेम्बर 2 सम्ममा 6,342 जना संक्रमित भएकामा उनीहरूमध्ये 3,072 जनाको ज्यान गएको छ। कंगोमा गएको मे महिनामा आधिकारिक रूपमा घोषणा गरेको इबोला प्रकोप अहिलेसम्म रेकर्ड गरेको सबैभन्दा ठूलो र छिटो को इबोला प्रकोपको रूपमा परिचित भएको छ। अब खेल खबर। नेपाल भलिबल लीग एनभीएलमा आज पनि 2 खेल हुँदैछन्। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवर हलमा आज हुने पहिलो खेलमा काठमाडौँ रेड्स र मधेस वारियर्स तथा दोस्रो खेलमा सगरमाथा स्न्याट्स र खप्तड फाल्कन्स बीच खेल हुनेछ। काठमाडौँ र मधेस बीचको खेल दिउँसो 4 बजी तथा सगरमाथा र खप्तड बीच बेलुका 7 बजे हुनेछ। यसअघि हिजो भएको उद्घाटन खेलमा सगरमाथाले मधेसलाई हराउँदै तथा अर्को खेलमा कर्णाली शिवराजले अन्नपूर्ण स्पाइकर्स किङ्सलाई 3-1 सेटमा हराउँदै विजयी शुरूआत गरेका छन्। एनबीएलमा 6 टोली सहभागी छन्। नेपाली पुरूष भलिबलमा पहिलो पटक आयोजना गरेको फ्रेन्चाइज लीगको विजेताले 20,00,000 रूपियाँ प्राप्त गर्नेछ। यो नेपाली भलिबलमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार हो। चार बन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढ़ीको 11 दिनमा आज 2 जनाको जीवितै उद्धार। बाढ़ीमा परेर ज्यान गुमाउनेको संख्या 1,344 जना पुग्यो, 5,000 बेपत्ता। प्रधानमन्त्री राहत कोषमा 11 अर्ब भन्दा बढ़ी संकलन। संयुक्त राष्ट्र संघद्वारा 7.5 अर्ब सहयोगको आह्वान। बाढ़ी पहिरोपछिको आपूर्ति व्यवस्थापनमा सरकारको पूर्व तयारी कमजोर। अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न माग। 1 छाक पुग्ने मासुको 1,700 तिर्दा 1 सिलिण्डर ग्यासको 2100 महँगो नभएको आयल निगमको तर्क। कंगोमा इबोला नियन्त्रण योजना शुरू। 6 महिने अभियानका लागि झण्डै 2 खर्ब रूपियाँ बराबरको आर्थिक कोष चाहिने। र एनबीएलमा आज पनि 2 खेल हुँदैछ।

0: 97.6
1: घरमा सुख शान्ति कहिले भएन, आन्टीको काम पनि बन्दैन।
2: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
3: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
1: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सर सल्लाह गर्दै थियौ।
4: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
2: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847739839।
5: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
6: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
7: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल।
6: नयाँ तथा पुराना हरेक डिजाइनका सुनचाँदीका गर गहना,
7: शुद्ध सुन तथा चाँदीका गर गहना,
6: छापावाला सुनचाँदीका गर गहना,
7: राशि अनुसारका पत्थर,
6: कम्प्युटर तौल प्रविधि,
7: बिक्री वा साठ फेरमा सुनको सही मूल्याङ्कन,
6: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
7: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
6: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625239।
7: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
3: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
8: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
3: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
9: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
10: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
11: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
12: सम्पर्क मोबाइल 9857065119 र 9869577056।
13: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
14: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
15: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
14: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
15: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
14: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
15: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 9855062452।
0: शुक्ला गंडकी एफएम 97.6
16: वेलकम Best music, best hour, best station, and best show. This is Station Rocks. Right here on Sukhavindiki FM 97.6. Every Saturday from 3:15 to 4. Be ready!

Alright, so yes, hello, hi, namaste, and a very, very good afternoon. Good afternoon, Monday. Welcome on a chance to most of the Satya like I come station Rocks, my station of Squatico, you be clear. I appreciate my happy welcome on a chance. And, Hami, going up town, I'll give it behind. Oh, they would like to say. I would like to say sorry to you all, and yes, kisa khabar sabajana sathi aayeko thik thak chha hola. Mero chai halat alikati kharab chha, mero hal chal chai alik thik thak chaina, rugale ekdamai chai garo banako chha, rugale chai rugale ekdamai aftyaro awasthama chha. Tyo hundakheri ra hamile aba garib garib chaar bajesamma rahne chhau, and we play different Nepali musical band rock music, and aaja testo dherai bolne energy aai आएको छैन. एन्ड सबैजना साथीहरूलाई लाइक यो मौसम चेन्ज हुने टाइम हुँदाखेरि चाहिँ टु टेक केयर अफ यर हेल्थ, यर फ्यामिली, बालबच्चाको विशेष ख्याल गर्नुहोला. अब जुनसुकै बेला पनि पानी आउने सम्भावना छ, जे पनि हुनसक्छ भन्ने कुरामा पनि हो. एन्ड अनदर थिङ इज नेपालमा अहिले जुन एउटा विपत्ति आएको छ, रसुवामा भएको जुन बाढी, भोटेको सीमाको बाढी, त्रिशुलीमा भएको जति पनि एउटा घटनाहरू छ, मैले गरेर हामी सबैलाई एकदमै दुःख, एकदमै दुःख चाहिँ बनाएको छ. हामीलाई एकदमै दुःखी छौँ. कति लगभग 1200 जनाको चाहिँ मृत्यु भएको भन्ने, र चाहिँ नि कतिजनाको उद्धार भयो भन्ने हामी खबर पाइराख्दाखेरिको टाइममा चाहिँ अब वर्षको धेरैजनाको अझै पनि उद्धारको काम चलिरहेको छ, र मिलोस्, बचोस् भन्ने चाहिँ हामी आशा गर्छौँ. भगवान् चाहिँ यही हामी प्रार्थना गर्न चाहन्छौँ. र एकदमै गाह्रो अवस्था छ अहिले नेपालको सिचुएसन हेर्दाखेरि, र विभिन्न देशहरूबाट हामीलाई चाहिँ सहयोगहरू पनि आइराखेको नै छ. र वर्षक अब मिलोस्, अब एक हिसाबले भन्यो भने त अब एकदमै लाइक टफ सिचुएसन छ नेपालको लागि, यो पनि भन्न सक्यो. एन्ड यस, अलराइट, सो हामी कुराकानी त गर्ने नै छौँ अहिलेको लागि. लेट्स बिगिन द शो विथ दिस गुड म्युजिक. अब हामीले एकदमै अरू खालको गीत भन्दा आजको एपिसोडमा भने चाहिँ आई वुड लाइक टु प्ले अलिकति नेपालसँग सम्बन्धित, नेपालीहरूमा नेपालीहरूलाई समेटिएको खालको चाहिँ गीतहरू हामी बजाउँदैछौँ आजको एपिसोडमा. र आजको एपिसोडमा तपाईँलाई लाइक भोइसमा एकदमै चेन्जेस आएको जस्तो लागिरह होला, डेफिनेट पनि छ. एकदमै लुगाले एकदमै चाहिँ ग्रसित अवस्थामा चाहिँ म पुगेको छु. त्यो हुँदाखेरि चाहिँ प्लिज ट्राई टु अन एडजस्ट विथ माई भोइस. एन्ड www.shuklagandhakfm.com मार्फत हामीलाई तपाईँले यति बेला सुनिरहनु भएको छ. नेपालीभरि, संसारैभरि सुबिना मिस्त्रीको सपोर्टमा मलाई साथ दिइराख्नु भएको छ. फर्स्ट सङ इज सुन्दर शान्त नेपाल नेपथ्य ब्यान्डबाट रहेको छ. यो हाम्रो देश सुन्दर छ, शान्त छ, एकदमै राम्रो छ. अहिले अलिकति कठिन अवस्था भए पनि हामी वी विल बी ब्याक अगेन. फेरि पनि त्यही पुरानै अवस्थामा हामी फेरि त्यही सबैको एकदमै नर्मल अवस्थामा पुग्नेछौँ. केही समय लाग्नेछ, त्यही नै हो. यो गीतपछि हामी फेरि पनि ब्याक हुनेछौँ कार्यक्रम स्टेसन रक्समा. स्टेसन रक्स सुन्दै गर्नुहोला.

राइट, सुन्दर्स अन्त नेपाल हामीले राखिसकेका छौँ नेपथ्य ब्यान्डबाट रहेको चाहिँ एकदमै वन्डरफुल सङ र धेरैजना नेपालीहरूलाई हामी सबैलाई मनपर्ने गीत र मनपर्ने ब्यान्ड पनि भएको हुँदाखेरि चाहिँ आई जस्ट प्लेड राइट नाउ एन्ड यस वेलकम ब्याक टु द शो सबैजना साथीहरूलाई. आज त एकदमै इनर्जी कम छ बट आई एम ट्राइङ टु स्पिक अप, एकदमै बोल्ने कोसिस गरिरहेको छु. एकदमै गाह्रो भएको छ, के भन्नु, काम गर्नु पनि पर्ने हुन्छ. लास्ट विकमा चाहिँ अलिकति नेटवर्कको प्रब्लमले गरेर र अरू कुराले गर्दाखेरि चाहिँ आई वाज नट एबल टु कम हियर. अलिकति सँगै मेरो साधनको पनि प्रब्लम भएर पनि हो, त्यस्तै त्यस्तै नै भयो भनौँ. एन्ड यस www.shuklagandhi.com मार्फत हामीलाई सुन्दै हुनुहुन्छ. आई एम स्वेच तपाईँको साथमा छु एन्ड टेक्निकल सपोर्टमा छु भनेर हुनुहुन्छ, सपोर्ट गर्दै हुनुहुन्छ एज शोज युज टु डु. एन्ड नेपालमा अहिले बिहान भर्खर यसो न्युज हेर्दाखेरि दुबईबाट पनि रेस्क्यु टिमहरू फर्स्ट एडहरू लिएर आएको छ, दुबईको कमेन्ट पठाएको छ, अमेरिकाबाट आएको छ, चाइना इन्डियाहरूले पनि पठाएको छ. इन्डियाहरूले जुन हिसाबले चाहिँ हामीलाई सपोर्ट गरेको छ चाइना देश विदेशबाट गर्दाखेरि टाइममा चाहिँ एकदमै टफ सिचुएसन रहेछ भन्ने चाहिँ महसुस भएको छ. तपाईँ हामी ठाउँमा यो ठाउँमा हुँदाखेरि चाहिँ वी रियली डोन्ट नो अबाउट द एक्ज्याक्ट सिचुएसन अफ त्यो रसुवा भुटेपछि आसपासको ठाउँमा के भइरहेछ वी रियली डोन्ट नो. अब भिडियो हेर्दाखेरिको टाइममा चाहिँ यस्तो चाहिँ भएको रहेछ भन्ने चाहिँ छ, तर सिचुएसन आउट अफ एक्सपेक्ट छ क्या, लाइक इमेजिनेसन भन्दा बाहिर भएको हुँदाखेरि चाहिँ दोज हु आर अलाइभ कंग्रेचुलेसन्स, जो चाहिँ बितिसक्नु भयो अब उहाँहरूकोलाई चाहिँ सम्झेर गर्नुभन्दा पनि अब चाहिँ जति बाँचेछ उहाँहरूले राम्रोसँगलाई अब चाहिँ अगाडि बढ्नतर्फ चाहिँ लाग्नु हुन हामी रिक्वेस्ट गर्छौँ. एन्ड यही नै हो अब कुराकानी त भइ नै हाल्छ. अर्को गीत राख्दैछु यहाँको लागि, यो मन त मेरो नेपाली हो, 1974 AD ब्यान्डबाट रहेको छ. यो गीत राख्दैछौँ, त्यसपछि सर्ट कमर्सियल ब्रेकमा जान्छौँ. एन्ड आफ्टर द्याट वी विल बी ब्याक अगेन अन द शो. कार्यक्रम स्टेसन सुन्दै गर्नुहोला.

0: 97.6
1: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आताउँदैन मलाई त।
2: किन आमा, के भएर?
1: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
2: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
1: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
2: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्ब।
1: मोबाइल 9856043952 र 9806656586।
2: कता हिँडेको हो आइफोन हातमा लिएर?
3: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
2: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
3: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
2: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843623811।
4: टीभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टीभीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीभीएस शोरूम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 9855303982 र 9705620209।
5: टीभीएस साथ छ हाम्रो।
6: प्रसन्न, होमवर्क देखाउ त।
7: हस टीचर।
6: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
7: टीचर, मेरो मामीले त साधे राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
6: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
8: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 0635414484, मोबाइल 9855603384 र 9855607988।
9: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
10: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
9: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
11: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
0: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
12: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
13: Alright, so yes, your short commercial break pachi feri pani welcome bhanna chahanchu sabajana sathihalai Kaigam Station Rocks tapai sundai hununcha Shukla Gandaki FM 97.6 MHz ma ayang shresh tapai ko sath ma chu good music haru rakhdai chu music haru yeti bela pani like pahila pahila chai alikati yo kunai pani incident bhayo bhane git aisakcha tara yo pali aako chaina ra nepali ko politics alikati kura gani garna man lagyo nepali politics yeti bela kasto bhairakheko chha bhane Everybody they are just trying to explore their party, you know, aba jusukai party purana party naya party aba naya le ta aba kasto pani bhairakheko chha I am so, we all are watching them aba like Balendra Shah pradhan mantri hununcha griha mantri Sudhan Gurung hununcha sabai jana khati rahnu bhayo chha rajyasabha ko sabai jana chai mantri khati rahnu bhayo chha ani tara yo opposite party harule chai eti bela ko time ma politics khelnu bhanda pani badi chai humanity ko kura support garera chai bhay athe ramro jasto pani lagcha अब धेरै क्रिटिसिजमहरू आइराखेको त भए तापनि द थिङ द्याट वी निड टु नो इज राइट नाउ वी सुड गेट टुगेदर भन्ने चाहिँ बुझ्नुपर्ने हुन्छ अब हामीले भन्यो भन्दाखेरि पोलिटिसियन अल द पोलिटिसियन दे सुड नो अबाउट इट होइन त अलराइट सो यस स्कुलिरहेको सुनिराख्नु भएको छ कार्यक्रम स्टेसन रक्स एन्ड आयन स्ट्रेस तपाईँको साथमा छँदैछु शिवलामिस टेक्निकल सपोर्टमा हुनुहुन्छ एन्ड आज चाहिँ मलाई एकदमै मैले गाह्रो भएको छ बोल्नको लागि बट निड टु टक अब लास्ट विक आउन म पाएन त्यो हुँदाखेरि चाहिँ एन्ड राइट नाउ आम हियर लाइभ तपाईँको माझमा कसो कतिजना साथीले गाउँबाट सुन्दै हुनुहुन्छ होला बजारतिर सुन्दै हुनुहुन्छ होला होइन अब लाइक त्यस्तो अवस्था छ स्याहार स्याहार गरेर नाक ख्यान ख्यानमा जस्तो नभएको छ एन्ड हामीलाई सुनेर होइन यस्तो हुँदो रहेछ एन्ड पिपल थिङ्क द्याट अहिलेको टाइममा रेडियो सुन्दैन भनेको तर सुनेर सुन्नु हुँदो रहेछ म पनि लाइक गाउँ गएको बेलामा चाहिँ आई निड टु लिसन द रेडियो मलाई एकदमै रेडियो सुन्नै पर्ने हुन्छ त्यही भएर पनि हो सबैको आफ आफ्नो पर्सपेक्टिभ पनि भयो ओके सो यस अर्को लागि भने हामी अर्को गीत राख्दैछौँ यो मन भन्ने गीत चाहिँ रहेको छ मन सिने गुरुङको आवाजमा 19 years back यो गीत चाहिँ रिलिज भएको थियो एन्ड अहिले चाहिँ सिने गुरुङले धेरै वर्षको गीत निकाल्नु भएको छैन लगभग 6-7 वर्ष अगाडि चाहिँ कृपा अनप्लग्डमा चाहिँ

राइट, यो मन त सरी यो मन भन्ने गीत यहाँको लागि राखे सिनी गुरुङको आवाजमा, वन्डरफुल सङ र उहाँको भोइस गायन अति मन पर्ने। आई डोन्ट नो नेपालमा फिमेल सिङ्गर्सहरूको एउटा त्यो मार्केट त एकदमै कम छ जस्तो लाग्छ, अनि फिमेल सिङ्गर्सहरूले जुन खालको पाउनु पर्ने रेकग्नेसन त्यो चाहिँ पाइराखेको हुँदैन। एन्ड अनदर थिङ इज पेमेन्ट वाइज पनि दे आर नट गेटिङ द प्रपर पेमेन्ट एन्ड स्टेज शोज दे आर नट गेटिङ इन वे द्याट दे निड टु गेट इट होइन। बट कस्तो पनि छ भने त्यही हो, हरेक ठाउँमा अब

सबैको आफ्नो दबदबा भने जस्तो पनि होला, बट अहिले नेपाली फिमेल सिङ्गर्सहरूको गीत एकदमै कम आइराखेको छ. तर चाहिँ आजको एपिसोडमा आइ एम जस्ट ट्राइङ टु प्ले द गुड म्युजिक. www.shuklagandekiefm.com मार्फत हामीलाई सुन्दै हुनुहुन्छ नेपालीभरि संसारैभरि र 97.6 मेगाहर्ज. ओ माई गॉड, आज त बल्ल मैले भन्दैछु त 97.6 मेगाहर्ज लगाउने गीतम तपाईँ सुन्दै हुनुहुन्छ. एन्ड आई एम श्रेष्ठ तपाईँको साथमा सधैँ टेक्निकल सपोर्टमा सुनामी सुन्नुहुन्छ. जोडी गीत सङ्गीत राख्दैछौँ. हामी गाह्रो अवस्थामा भए पनि हामी नेपालीको चाहिँ एउटा राम्रो पक्ष भने चाहिँ वी हेभ द क्यापेसिटी टु बी ह्याप्पी इन एनी सिचुएसन भन्ने पनि कुरा हो. तिम्रो लागि अब एन्ड स्टिम इन्जिन्सबाट यो गीत हामी यति बेला क्रममा राख्दैछौँ. त्यसपछि वी विल बी ब्याक अगेन अन द शो. अहिलेको लागि लेट्स गो विथ अब एन्ड द स्टिम इन्जिन्स.

तिम्रो लागि यो गीत राखे धेरै पुरानो गीत चाहिँ हो, आई थिङ्क यो 16-17 वर्ष अगाडिको 18-19 वर्ष अगाडिको गीत जस्तो लाग्छ। एकदमै राम्रो गीत हो, अवेन्स किन्स नेपाल एकदमै टप ब्यान्ड पनि हो, लाइक एज अ लेडी सिङ्गर भएर बाँकी मेम्बर्सहरू चाहिँ फिमेल भएर पनि लाइक इट्स सच एन गुड हो नि त, एकदमै ब्लेसिङ जस्तो पनि फिल हुन्छ बिकज लाइक नेपालमा जतै मेलै मेल हुँदाखेरि फिमेल्सहरू पनि लाइक अगाडि आउँदाखेरि कस्तो पोजिटिभ फिलिङ लाइक प्राउड फिल नै हुन्छ होइन। ओके सो यस अब चाहिँ जानुपर्ने हुन्छ र पानी परेको परेछ, रातभरि परेछ, दिनैभरि परिरह पनि हुन्छ, अब स्पेसियली साँझ पख बेलुका रातितिर चाहिँ परिरह हुँदाखेरि चाहिँ प्लिज अब काम नभए ननिस्किनुहोस्, घरभित्र बस्नुहोस्, टेक योर टाइम विथ यु, आई मिन स्पेन्ड योर टाइम विथ योर फ्यामिली फ्रेन्ड्स वाट एभर यु वान टु डु जस्ट विथ एन्ड एट द एन्ड अफ द शो दिस इज अ सङ कल बुद्ध नेपालको द स्याडेस नेपाल ब्यान्डबाट रहेको छ यो गीत एज अ लास्ट म्युजिक्सहरू छाड्दै आजको एपिसोड स्याटरडेको एपिसोड सरी मैले आज कति धेरै कुरा भन्नै बिर्सिरहेको छु, आज स्याटरडे है अब फाइनली मैले अन्त्यमा भने नि छुटाएन, शनिबारको दिन भोलि पनि हलिडे नै छ एन्ड 22 गते चाहिँ हलिडे छैन तर खै 23 गते हलिडे छ जस्तो लागिरहेको छ, अब यो अहिले डिफ्रेन्ट डिफ्रेन्ट कुराले गर्दाखेरि चाहिँ फिक्स चाहिँ भएको छैन, बट हेर्दै गर्नु न के कसो हुन्छ, गभर्मेन्टले कस्तो आन्सर दिन्छ भन्ने कुरा हो। ओके सो यो गीत लास्ट म्युजिक्सहरू साथै कार्यक्रम स्टेसन रक्सको आजको यो स्याटरडेको एपिसोडबाट भने आई स्पष्ट बिदाउँछु, केप लिसनिङ शुक्ल गण्डकी एफएम 97.6 MHz, कस्तो लाग्छ प्रतिक्रिया दिनु होला, भन्दा हेभ अ गुड डे, हेभ अ गुड स्याटरडे एन्ड टेक केयर, थ्याङ्क यू।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
2: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
3: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 98560231128 र 98462014726।
4: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगर।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला अपराह्नको ठिक 4 बज्यो।

0: शुक्लागण्डकी एफएम 97.6
1: ल नातिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
1: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल। प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा। मोबाइल 98460-67645।
5: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि, व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: आज पनि खाना काँच्छै? होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
7: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
6: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
7: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
8: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेट पनि गर्न पाइन्छ, बुझ्नुभयो?
9: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
10: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
11: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
12: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन?
11: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
13: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6, खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल। मोबाइल 98460-26617 र 98161-38981।
14: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
12: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
14: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
12: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
14: ल हेर्नुहोस् न त, जाउँ त्यसो भए।
4: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा।
15: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
16: चिकन ससेज, बब ससेज
17: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-70-52, मोबाइल 98-560-28-587।
14: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायौ?
18: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलेगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
14: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
5: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
18: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
19: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
5: ओम एम आभूषण सुनचाँदी दोकान,
14: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0-65-570-537, मोबाइल नम्बर 98-460-69-246-98-58-00-8।
11: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
20: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
21: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
20: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
21: ए त्यसो भए त म गइहाले,
20: चिया त पिएर जाऊ,
21: अहिले हतार छ पछि आउँदै गरौँला है।
22: दीर्घायु फर्निचर सोरुम,
20: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
22: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
23: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
20: दीर्घायु फर्निचर सोरुम दुलेगौडा तनहुँ।
22: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0965709 सार, मोबाइल नम्बर 98460261268
20: 98560260268।
24: होइन यसो आमा चाहिँ कहाँबाट चलेको छ,
25: कति हाँस्नु भन्यो, यस्तो पङ्खा चलिरहेको देखिनु भन्यो।
24: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
26: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
25: गतिलो ठाउँ चाहिँ कहाँ छ?
26: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
25: चेस्का बाजे चाँच, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
27: अब सीजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ। प्रोप्राइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560303624।
28: मङ्गलम पुनरिकाक्ष मङ्गलाय तनुहरी,
29: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
30: ओमकार,
29: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला?
30: ओमकार,
29: अनि घरमा पूजा सामग्री पनि छैन भने
30: ओमकार,
29: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
30: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्, त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
29: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई, विस्तृत जानकारीको लागि फोन नम्बर 98560508634 छ।
31: शुक्ला गण्डकी एफएम 97.6।

0: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
1: ओलपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
2: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
0: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी दुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0635706676, मोबाइल 9856062676।
3: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौ।
4: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
3: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेड, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
4: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
3: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4, दुलेगौंडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
4: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9812656187।
5: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
6: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
5: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौं पसौं, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
6: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
5: त्यसो भए सँगै जाउन त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 9841694378, 9171969902।
7: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
8: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
7: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
9: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
7: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
9: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
7: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
9: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
7: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहुँ।
6: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ।
7: मोबाइल नम्बर 9821652067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
6: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
7: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
10: टीभीएस कम्पनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौंडा में। टीभीएस कम्पनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीभीएस शोरूम एंड सर्विस सेन्टर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौंडा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारिपट्टी। मोबाइल नम्बर 9856309082 र 9705620209।
11: हाम्रो टीवीएस साथ छ हाम्रो।
12: हैन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
13: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ
12: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्रणाली।
13: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
12: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
13: फोन गर्नुहोस् 0635905511। सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौंडा प्रस्तुत गर्दछ
14: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहुँ।
15: सम्पर्क 0654142121, मोबाइल 98565391।
14: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
16: दाजु बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
17: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
16: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
17: हाँसो होइन कि भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
16: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानुपर्छ क्या हो?
18: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
19: बरेली टेलर्स दुलेगौंडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार, मोबाइल 98460089, दमौली शाखाको लागि सम्पर्क 98067-13425।
20: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
21: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौंडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
20: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
22: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
23: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
24: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
22: ओम एम आभूषण सुन चाँदी दोकान।
18: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0665705537, मोबाइल नम्बर 98460692648.
25: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
2: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
1: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
2: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै MB ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
1: प्रोप्राइटर रोशनी श्रेष्ठ।
2: मोबाइल नम्बर 9827103066 र 9840694340।
3: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
4: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
3: हो त नि, अब चाहिँ राम्रो भयो।
5: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
3: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
6: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
7: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
8: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
9: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0564141094, मोबाइल 9856602630।
6: विगत लामो समयदेखि तपाईँहरूको मनसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
10: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेसन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेसन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
11: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
12: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।

0: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
1: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आस्थ नहु।
2: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के के छ के के?
3: तर महँगो होला नि?
2: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
4: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
5: बाराही अल्मुनियम अब युपिभीसी को साथमा।
4: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
5: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028922938।
6: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
7: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
6: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
7: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
6: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
8: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा।
9: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
10: चिकन ससेज, बब ससेज
11: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
12: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98562885587।
13: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
7: किन आमा, के भएर?
13: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
7: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
13: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
12: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्बर,
13: मोबाइल 98563043952 र 98066656586।
7: कता हिँडेको हो आइफोन हातमा लिएर?
14: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
7: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
14: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
12: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0564140050, मोबाइल 98463-23811।
15: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
16: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकाहा लगाएर निको पो हुन्छ कि?
17: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
15: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
1: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन, न त पूजा सामग्रीको नै।
3: हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाहत रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माटाका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा।
18: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
19: यति बेला साँझको ठिक 5 बज्यो।
20: घटना दुर्घटना
21: कला संस्कृति
20: स्थानीय राष्ट्रिय
22: अन्तर्राष्ट्रिय खेलकुद
21: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
23: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560 6554।

0: नमस्कार, साँझ 5 बजेको शुक्ला गण्डकी समाचारमा समाचार कक्षबाट म सुविना थापाको स्वागत छ। तपाई हामीलाई 97.6 MHz ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com.np लगइन गरेर विश्वभरि एकैसाथ सुन्न सक्नुहुन्छ। समाचार अब विस्तारमा सुन्नुहोस्। भोटेकोशी नदीमा आएको भीषण बाढ़ीपछि सम्पर्कविहीन भएका नागरिकहरूको खोजी तथा उद्धार कार्य 10 दिन पनि निरन्तर जारी राखिएको छ। बाढ़ी प्रभावित क्षेत्र तथा तल्लो तटीय इलाकामा जारी खोज अभियानको क्रममा हालसम्म तनहुमा 38 जनाको सफेला परेको छ। गत भदौ 10 गते भोटेकोशी नदीमा आएको बाढ़ीपछिको खोजीलाई थप प्रभावकारी बनाउन गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय तनहु तथा मातहतका प्रहरी इकाईबाट संयुक्त रूपमा प्रहरी टोली परिचालन गरिएको छ। प्रहरी टोलीले विशेष गरी तनहुका अबुखैरिनी गाउँपालिका 4 र 5 तथा देवगाड़ गाउँपालिका 4 र 5 अन्तर्गत पर्ने त्रिशुली नदी किनार क्षेत्रमा खोजी कार्यलाई तीव्रता दिएको छ। मुगलिन पुलदेखि देवघाटसम्मको नदी किनार क्षेत्रमा केन्द्रित भएर खोज तथा उद्धार अभियान संचालन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुका सूचना अधिकारी प्रहरी नायब परीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो। वहाँका अनुसार सम्पर्कविहीन व्यक्तिको खोजीको लागि व्यापक रूपमा टोली खटाइएको खोजी कार्य भोलि पनि निरन्तर जारी रहनेछ। यसैबीच बाढ़ीमा परिव्यापत्ता भएका नागरिकको खोजी कार्यमा सहजीकरण पुर्याउन तनहुका अबुखैरिनी गाउँपालिकाले पीड़ित परिवारलाई प्रति परिवार 25,000 रूपियाँका दरले आर्थिक सहयोग उपलब्ध गराउने भएको छ। गाउँपालिकाका अध्यक्ष शुक्र चमानका अनुसार बुधबार बसेको कार्यपालिका बैठकले सो निर्णय गरेको हो। बाढ़ीका कारण अबुखैरिनी गाउँपालिका 3 मा बसोबास गर्दै आएका 4 जना नागरिक हालसम्म सम्पर्कविहीन रहेका छन्। बेपत्ता हुनेहरूमा अबुखैरिनी 3 का हरिचन्द खड्का सहित लखन गाउँपालिका 1 गोर्खा स्थायी घर भई हाल आबुखैरिनी 3 बस्ने पुकार थापा, गोर्खा नगरपालिका 3 स्थायी घर भई हाल आबुखैरिनी 3 बस्ने दिलबहादुर पन्त छेत्री हुनुहुन्छ। पीड़ित परिवारलाई राहत तथा खोजीमा सहजीकरणको लागि सहयोग रकम दिने निर्णय गरिएको अध्यक्ष चुमानले बताउनुभयो। जिल्ला प्रशासन कार्यालय तनहुका अनुसार भोटेकोशी बाढ़ीका कारण शुरूमा सम्पर्कविहीन भएका कुल 33 जना जिल्लावासी मध्ये खोजी तथा समन्वयको क्रममा 9 जना भने सुरक्षित रूपमा परिवारको सम्पर्कमा आइसकेका छन्। हालसम्म सम्पर्कमा नआएका बाँकी 24 जना नागरिकको खोजी तथा पहिचानको लागि पनि सुरक्षाकर्मी र स्थानीय प्रशासन निरन्तर खटिरहेको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिनुभयो। भोटेकोशी बाढ़ीबाट प्रभावित नागरिकको सहयोगार्थ तनहुको दमौली स्थित अनसन चौधरीमा आयोजित अखण्ड भजन कीर्तन कार्यक्रम सम्पन्न भएको छ। व्यासज्योति धर्म जागरण भजन कीर्तन समितिको आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म अखण्ड भजन कीर्तन गरिएको थियो। विपदमा परेका परिवारलाई सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहयोग संकलनको लागि दान पेटिका समेत राखिएको थियो। कार्यक्रमबाट संकलित रकम तथा समितिको तर्फबाट थप गरिएको सहयोग गरी कुल 1,20,817 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको समितिले जनाएको छ। समितिका अनुसार व्यासज्योति धर्म जागरणको तर्फबाट 85,662 रूपियाँ र खण्ड भजन कीर्तनको क्रममा संकलित 35,155 रूपियाँ गरी कुल 1,20,817 रूपियाँ सहयोग गरिएको थियो। पोखरा महानगरपालिका 7 मासबार स्थित मदरल्याण्ड सेकेण्डरी स्कूलका विद्यार्थी, शिक्षक, कर्मचारी तथा विद्यालयले भोटेको सेवारी प्रभावितको लागि 8,15,555 सहयोग गरेका छन्। बाढ़ी पीड़ितको उद्धार तथा राहतको लागि काइन्डनेस क्लब मदरल्याण्डको सक्रियतामा उक्त रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयका प्राचार्य डाक्टर नारायण बरालले जानकारी दिनुभयो। सामाजिक उत्तरदायित्व अन्तर्गत विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम संकलन गरिएको उहाँले बताउनुभयो। भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा परिव्यापत्ता भएका स्याङ्जाको बिरकोट नगरपालिका 5 मकानका 73 वर्षीय कृष्ण प्रसाद अर्याल र 67 वर्षीय राधा अर्याल दम्पतिको कुशको शव बनाएर हिन्दू संस्कार अनुसार अन्त्येष्टि गरिएको छ। रसुवाको गोसाईकुण्ड दर्शनको लागि जाने क्रममा भदौ 10 गति उनीहरू सवारी साधन भोटेकोशीको पहाड़ीमा परेको थियो। त्यसपछि दम्पत्ति सम्पर्कविहीन भएका थिए। परिवार र आफन्तले घटनास्थलदेखि मृतकको शव राखिएको अस्पतालसम्म खोजी गरे पनि कुनै जानकारी नपाएपछि जीवित नरहेको निष्कर्ष निकाल्दै अन्तिम संस्कार गरिएको हो। दम्पतिका छोरा प्रकाश हरियाल नुवाकोटको बट्टार स्थित करिमा विकास बैंकमा कार्यरत छन्। भदौ 10 गते बिहान करिब 6 बजे काठमाडौँ स्थित घरबाट गाड़ीमा निस्केका कृष्ण र राधा बट्टार पुगेर छोरा प्रकाशसँग भेटेका थिए। प्रकाशले बिहान 8:45 बजे उनीहरूलाई गोसाईकुण्डतर्फ विदाई गरेका थिए। विदाई गरेको करिब आधा घण्टामै बोटेको सीमा बारी आएको र त्यसपछि आमा बुबासँग सम्पर्क हुन नसकेको परिवारले जनाएको छ। कास्कीको माछापुछे गाउँपालिका एक परतमा शनिबार पहिरोमा परे दुईजनाको मृत्यु भएको छ। नवनिर्मित सुपर सेटी हाइड्रो पावरको बाटो खन्ने क्रममा माथिबाट अचानक पहिरो खस्दा त्यहाँ कार्यरत कामदारहरू पुरिएका थिए। मृत्यु हुनेमा धनकुटा पाखरीवास नगरपालिका 8 घर भएका 26 वर्षका आयुष राई र खोटाङ केपिलास गाउँपालिका 1 घर भएका 27 वर्षका किसान राई रहेका छन्। बिहान 11 बजे बाटो खन्ने क्रममा उक्त घटना भएको थियो। पहिरोमा परि घाइते भएका उनीहरूलाई स्थानीय बासिन्दाले तत्कालै उद्धार गरी मणिपाल सेक्सन अस्पताल पठाएका थिए। दुवैजनाको उपचारको क्रममा दिउँसो 1:10 मृत्यु भएको प्रहरीले जनाएको छ। सोही घटनामा इलाम घर भएका 32 वर्षका भक्त बहादुर मगर पनि घाइते भएका छन्। उनको घुँडामा चोट लागेको र अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। पोखराको फेवातालमा काइकिङ गर्ने क्रममा डुबेका उदयपुरका 21 वर्षीय आयुष तामाङलाई सशस्त्र प्रहरीले अचेत अवस्थामा उद्धार गरेको छ। कास्कीको पोखरा महानगरपालिका 6 स्थित तारबाराई मन्दिर पछाडि शुक्रबार दिउँसो उनी डुबेको हुन्। सशस्त्र प्रहरीको गोताखोर टोलीले उनलाई तालको करिब 30 फिट गहिराईबाट बाहिर निकालेको हो। तामाङ फेवातालमा घुम्न आएका थिए। काइकिङ गर्ने क्रममा उनी अचानक तालमा डुबेको सूचना सशस्त्र प्रहरीलाई प्राप्त भएको थियो। खबर पाउन सशस्त्र प्रहरी बल नेपाल नम्बर 24 गढ़ हेडक्वार्टर कालिका फेवार रेस्क्यू टावरबाट टोली परिचालन गरिएको थियो। सशस्त्र प्रहरी सहायक निरीक्षक रामप्रसाद शर्माको कमाण्डमा गोताखोर सहितको विपद उद्धार टोली घटनास्थल खटिएको थियो। टोलीले आवश्यक उद्धार सामग्री सहित खोजतलास शुरू गरेको थियो। सशस्त्र प्रहरीको टोलीले दिउँसो 2:50 तामाङलाई फेला पारेको थियो। उनलाई तालबाट निकाले लगत्तै थप उपचारको लागि अस्पताल पठाइएको छ। सशस्त्र प्रहरीले उनलाई दिउँसो 2:55 पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याएको छ। अस्पतालमा अहिले तामाङको उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्थाको बारेमा थप विवरण आउन बाँकी रहेको छ। फेवातालमा हुने यस्ता घटना न्यूनीकरणको लागि रेस्क्यू टावरबाट सशस्त्र प्रहरीले 24 घण्टा निगरानी गरिरहेको छ। जलवायु परिवर्तन सँगै विकास निर्माण बस्ती विस्तार पशु उपचारमा प्रयोग हुने औषधि तथा बढ़दो मानवीय गतिविधिको कारण गिद्धको वासस्थान र प्रजनन क्षेत्रमा समेत असर पर्न थालेको छ। प्रकृतिका कोचिकारका रूपमा चिनिने हिमाली गिद्धको आहार र वासस्थानमा आएको परिवर्तन सँगै संरक्षण चुनौती देखिएको हो। पछिल्लो समय गिद्धको वासस्थान तथा चरण क्षेत्रहरूमा प्राकृतिक प्रकोप डढ़ेलो चरण क्षेत्र मरेको जनावरका मासु सिनोको अभाव र तापक्रमका कारण अनुकूल ठाउँको खोजीमा निस्कने गरेको छ। अवस्था हामीलाई 3 बजेसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। 3 बजेसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिट सँगै म सुबिना थापा पनि विदा हुने आज्ञा चाहन्छु। शुक्ला गण्डकी एफएम 97.6 MHz साथ इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0564143778 इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
3: पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको?
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
4: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ल गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
4: प्रोप्राइटर हेमराज पुन, मोबाइल 9811974888 र 9848480000।
5: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
6: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुपसी सप्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: ल त्यसो भए म पनि सोनुपसिसा पसलतिर लागे।
2: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
6: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
2: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलीगौडा, नगरपालिकाबाट 10 घर माथि,
6: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 9556268027 र 9864350031।
7: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
8: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
7: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
2: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलीगौडा,
6: मोबाइल 9855600577।
9: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
10: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
9: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
10: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
9: होम डेलिभरीको पनि व्यवस्था छ।
1: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चौक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9560077778।
11: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
12: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
11: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
12: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाली पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
1: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0652-412-160 र 9840-78-022।
2: शुक्ला गण्डकी FM 97.6।

0: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
0: पुराना गरगहना सँग नयाँ साथ फेर,
2: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
0: चण्डिकालीका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौ रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602699।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
0: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्थ पोस्ट,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9855612474।
9: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला तीज गीत प्रतियोगिता 2083, साथमा विविध सांस्कृतिक कार्यक्रम।
10: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
9: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
10: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
9: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
10: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
9: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोर प्रस्तुति।
10: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
9: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
10: टिम दर्ता शुल्क 500 रुपियाँ।
9: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौडा बिपी चोक।
10: प्रतियोगिता सुरु हुने समय बिहान 11 बजे।
9: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
10: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
9: थप जानकारीको लागि सम्पर्क 9806681166, 9841349304 र 9462626743।

0: सासिनामा सासिना यो चम्सेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। डराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक छ?
0: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिङका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
2: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702625, मोबाइल 9856033800, 9841656858।
4: टीभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टीभीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीभीएस शोरूम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 9855309982 र 9705620209।
5: टीभीएस साथ छ हाम्रो।
6: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
7: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
6: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
7: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
6: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654124120 र 9846078022।
5: शुक्ला गण्डकी एफएम 97.6।
8: नानी एन्ड बाबु।

बोनी एन्ड बाबुलाई धेरै धेरै माया गर्नुहुने हाम्रो सबै दर्शकहरूलाई धन्यवाद। हाम्रो भिडियोलाई अझै बढी लाइक, शेयर र सब्सक्राइब गरिदिनुहोला।

0: 96.6 Shukla Gandaki FM 97.6
1: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलीगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ,
1: अहिले हतार छ पछि आउँदै गरौला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: साथै पुरानसँग साथ फिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
4: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
2: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ।
3: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0 मोबाइल नम्बर 98 60 61 268 98 60 60 268।
5: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
6: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
5: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
6: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
7: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
8: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98 460 67 645।
9: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
10: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98 660 86 925, 98 560 34 881 र 98 460 47 580।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13-424 र 9850-14-175. तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 6 बज्यो।

0: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला तीज गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम
1: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: पुरस्कारतर्फ प्रथम पुरस्कार नगद रू 25,000 रुपियाँ र प्रमाण पत्र,
1: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
0: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
1: सान्त्वन पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
0: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
1: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
0: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
1: टिम दर्ता शुल्क 500 रुपियाँ।
0: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 डोलेगौंडा बेपी चोक।
1: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
0: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
1: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
0: थप जानकारीको लागि सम्पर्क 98061166 98461493004 र 98462626743।

नमस्कार, म डाक्टर श्रीराम शर्मा। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz। नेपालमा चट्याङ सामान्यतया चैत महिनादेखि आषाढ महिनासम्म अत्याधिक पर्ने गर्दछ, जसका कारण प्रतिवर्ष 100 जना भन्दा बढ़ीले ज्यान गुमाउँदछन्। चट्याङ दिनको सामान्यतया 3 बजेपछि पर्ने हुँदा उक्त समयलाई घर बाहिरको भन्दा घरभित्रकै काममा सदुपयोग गर्नुभयो भने यसबाट हुने क्षतिबाट बच्न सकिन्छ। तसर्थ दिउँसो 3 बजे पश्चात घरभित्र वा सुरक्षित स्थानमा रहनुहुन सम्पूर्णलाई अनुरोध गर्दछु। धन्यवाद।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटेपछि बाढ़ीको 11 दिनमा आज 2 जनाको जीवितै उद्धार, 1344 जनाको शव भेटियो। बाढ़ीको 11 दिनमा पनि जीवितै उद्धारका खबरले आफन्तको आशा फेरि जाग्दै,
2: टनलमा पनि अब फसेको मान्छेहरू 10 दिनपछि अब भेटिरहेछन्, अब अलिकति होप चाहिँ छ कि है,
3: अब छ जस्तै लाग्छ। सदाभर 11 दिनमा म आउँछु भनेर गएको मान्छे 11 दिनसम्म चाहिँ मैले उसको बाटो कुरेर बसेछु।
0: प्रधानमन्त्री राहत कोषमा 11 अर्ब भन्दा बढ़ी संकलन, संयुक्त राष्ट्र संघद्वारा 7.5 अर्ब सहयोगको आह्वान। भोटेकोशी बाढ़ीमा ज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारलाई 25 लाख राहत।
1: नुवाकोटको तादी नदीमा बेली ब्रिज निर्माण कार्य तीव्र, नागढुङ्गा मुगलिन खण्ड सड़क खण्ड अन्तर्गत कृष्ण भीरमा डाइभर्सन ट्र्याक खुल्यो, सड़क संचालनमा आउन अझै केही दिन लाग्ने।
0: कंगोमा इबोला नियन्त्रण योजना शुरू, 6 महिने अभियानका लागि झण्डै 2 खर्ब रूपियाँ बराबरको आर्थिक कोष चाहिने।
1: र एनबीएलमा अहिले काठमाडौँ र मधेसको खेल चल्दै, आजै बेलुका सगरमाथा र खप्तड खेल्ने।
4: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
5: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा संचालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
4: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
5: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुल्सोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
4: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
5: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-2165-96-617,
4: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-62594, 98510-5422-4।
6: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-1050-00061 रेकर्ड गराउनु हुन वा gunaso@oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। भोटेकोशी नदीमा बाढ़ी आएको एघारौं दिनमा आज दुईजनाको जीवितै उद्धार भएको छ। उद्धार कर्मीहरूले एकजनाको घरबाट र एकजनाको जलविद्युत आयोजनाको सुरुङबाट जीवितै उद्धार गरेका हुन्। सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार नुवाकोटको विदुर नगरपालिका नम्बर 10 भेत्रावतीमा रहेको आनन्द श्रेष्ठको चार तले घरको चौथो तलाबाट उहाँकी श्रीमती चण्डिका श्रेष्ठको जीवितै उद्धार भएको छ। इन्स्पेक्टर सुमन विगको कमाण्डको टोलीले श्रेष्ठको उद्धार गरेको हो। घर बाढ़ीले बगाएर केही तल पुर्याएको थियो। यस्तै 216 मेगावाटको माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको अडिट चार सुरुङबाट एकजना चिनिया नागरिकको जीवितै उद्धार भएको छ। नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले आज दिउँसो उहाँलाई उद्धार गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। आज उद्धार गरेका दुवैजनाको काठमाण्डौको छाउनीमा रहेको नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको छ। यसअघि हिजो अर्थात बाढ़ी आएको दशौं दिनमा माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट दुईजनाको जीवितै उद्धार गरिएको थियो।
1: यसैबीच यही भदौ 10 गते भोटेकोशी हुँदै आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1344 जनाको शव भेटिएको छ। 5000 भन्दा धेरै हराइरहेका छन्। अहिलेसम्म 13098 जनाको उद्धार गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बाढ़ीपछि घाइते तथा प्रभावित गरी अहिलेसम्म 5663 जनाको उपचार गरिएको छ। रसुवा तथा रसुवा नुवाकोट र धादिङमा स्थापना गरिएका 37 होल्डिङ सेन्टरमा 4627 जनाले सुरक्षित आश्रय लिइरहेका छन्। विस्थापित तथा प्रभावितलाई सुरक्षित ठाउँमा राख्दै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राज्यका निकायले राहत तथा व्यवस्थापनको काम अघि बढ़ाइरहेका पनि प्राधिकरणले जनाएको छ। यसैबीच भोटेकोशी बाढ़ीपछि फेला परेका 1344 मध्ये 1030 शव सुरक्षित रूपमा माटोमुनि व्यवस्थापन गरिएको छ। फेला परेका शवको पहिचानका लागि डीएनए नमूना संकलन लगायत आवश्यक प्रक्रिया पूरा गरी अहिलेसम्म 222 महिला, 355 पुरूष र 453 पहिचान नखुलेका शव व्यवस्थापन गरेको प्रहरीले जनाएको छ। शव पहिचानका लागि मृतकका 1260 र आफन्तका 1012 डीएनए नमूना संकलन गरिएको केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्रेले जानकारी दिनुभयो।
0: रसुवामा गएको विनाशकारी बाढ़ीको 11 दिनमा आज थप दुईजनाको जीवितै उद्धारपछि हजारौं आफन्तको आँखामा आशाको किरण थपेको छ। यसअघि हिजो बाढ़ी आएको दशौं दिन माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट पनि दुईजनाको जीवितै उद्धार भयो। यसपल्ट खोज तथा उद्धार कार्यमा थप हौसला मिलेको छ। 11 दिनसम्म पनि यसरी जीवितै मानिसहरू भेटिनुले बेपत्ता झण्डै 5000 परिवारका सदस्यहरूमा आफ्ना आफन्त पनि सकुशल भेटिन्छन् कि भन्ने आशा जगाएको छ। देशका अरू अस्पताल लगायत काठमाण्डौका अस्पतालहरूमा आफन्तको खोजीमा पुगेकाहरूको घुइँचो अझै कायम छ र हरेक नयाँ उद्धारको खबरले यो भीड़मा एउटा नयाँ आशा पलाएको छ।
1: बाढ़ीको 11 दिनमा भइरहेको उद्धारका खबरहरूले काठमाण्डुको शिक्षण अस्पताल परिसरमा आफन्त खोज्न आएकाहरूमा आशा जगाएको छ। आशावादी हुनेहरूको भीड़मा हुनुहुन्छ अनुरूप कठायत। लोकन्थलीमा बस्ने अनुरूपकी 55 वर्षीय फुपू र 18 वर्षीय दिदी तीर्थयात्रामा बेलायतबाट आई भारत हुँदै नेपाल फर्काउनु भएको थियो। भदौ 10 गते बिहान टिमुरेनाका पार गरेको केही बेरमै बाढ़ीले उहाँहरूलाई सम्पर्कविहीन बनायो। साथमा रहेका झण्डै 25-30 जनाको समूह समेत अझै भेटिएको छैन। आजसम्म पनि कुनै समाचार नआएकोमा चिन्तित अनुरूप आफ्नो फुपू र दिदी कतै सुरक्षित भागेर बसेको हुन सक्ने विश्वास गर्नुहुन्छ।
2: उहाँहरू कतै न कतै त मनमा त हुनुहुन्छ जस्तो पनि लाग्दैछ। मलाई चाहिँ आउनुहुन्छ कि जस्तो पनि लाग्दैछ। कहीँ भाग्नु भयो कि बा, प्रे गरेर नै बसिरहेछु मैलेसम्म। अब जति गरी स्टार्टिङदेखि नै हामी यो लागि नै परिरहेको छौँ खोज्न पनि। यता टिचिङ हस्पिटलमा गयौँ, सुरुमा त्यहाँ सबहरू आएको छ भन्नुभयो नि त। त्यहाँ पनि गएर हेऱ्यौँ, यस्तो त्यो हेर्दाखेरि हो जस्तो लागेको थियो सब चाहिँ, तर होइन रहेछ। अब त्यत्रो टनलमा पनि अब पसेको मान्छेहरू 10 दिन पछि अब भेटिरहेछन्। अब अलिकति होप चाहिँ छ कि है भन्ने जस्तो पनि लागिरहेछ। अब हेरौँ पर्छ त्यो त। अब
1: सोलुखुम्बुको महाकुलुङकी विपना कुलुङको 26 वर्षीय भाइ भदौ 9 गते 55 जनाको ट्रेकिङ टोलीसँग तिब्बततर्फ जानुभएको थियो। 10 गते बिहान 8 बजेपछि नै सम्पर्कविहीन हुनुभयो। 11 दिनदेखि दिनरात ट्रमा सेन्टर र काठमाण्डुका अस्पतालहरू धाउँदै फेसबुकमा नाम खोज्दै भौतारी रहनुभएकी विपना अझै पनि भाइ आउँछ भन्ने बाटो कुरेर बसिरहनु भएको छ। उहाँलाई भाइ कतै सुरक्षित फँसेको हुन सक्ने विश्वासले टिकाइराखेको छ।
3: मैले कति तिब्बतबाट आउनेहरूको पनि मैले फेसबुकमा हेरिरहेको छु, कसैको खोजखबर मैले नपाएर म त अहिले यसरी सबैतिर हस्पिटलतिर उसको सास नपाए पनि उसको कुनै लास्ट त पाउला नि भन्ने उसले म हिँडिरहेको भाइ टुरो बाउ पनि छैन आमा पनि छैन म एउटा फुपू मेरो पनि आफ्नो कोही छैन अब त्यस्तो नराम्रो मैले ठानेर कसरी उसको लागि मन दाह संस्कार गर्ने अब थियो जस्तै लाग्छ सदाभर 11 दिनमा म आउँछु भनेर गएको मान्छे 11 दिनसम्म चाहिँ मैले उसको बात कुरेर बसेछु।
1: बाढीको 11 दिनमा भइरहेका जीवितै उद्धारका खबरहरूले धादिङको धार्केबाट काठमाडौँको ट्रमा सेन्टरसम्म आइपुग्नुभएका मुक्ति मुडबरीमा पनि टुटेको आशालाई फेरि जोड्दैछ। लोड लिन रसुवा गएका 32 वर्षीय मामा जो होटेल र गाड़ी दुवै चलाउँदै परिवारको मियो हुनुहुन्थ्यो चिलिमे र भोटेकोशी खोलाको बीचमा रहेको सुरक्षित मानिएको ठाउँमा हुँदाहुँदै पनि बाढ़ी आएकी समय ठ्याक्कै 9 बजे उहाँको फोनको अन्तिम लोकेशन बन्द भयो। अस्पताल र अरू ठाउँमा खोज्दै भौतारी रहेका मुक्तिलाई पनि मामा फर्किने अझै विश्वास छ।
2: मामा चाहिँ छ कि भन्ने कुरो छ, जंगल साइडमा त्यहाँ खोज्न गएको छैन के, चाँडै आउनु भन्ने मेरो अपेक्षा छ। अब सबले त्यही हो, घर परिवारमा पनि आउँछ फर्किन्छ भन्ने आशा छ, त्यही हो। जंगलतिर भागेको भन्ने कुरो छ, अब त्यहाँनिर चाहिँ अलि पुर्याइदिनु पर्यो हेलीहरू।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
12: फोन 056-494-333, 493-555।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
13: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
13: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
1: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
13: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
13: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
1: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
13: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
1: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
13: इतिहास, गाथा र कथा, गाँठका कुरा,
1: गाँठका कुरा।
13: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
0: यतिन्जेल रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीको एघारौं दिनमा आज दुईजनाको जीवितै उद्धार, 1344 जनाको शव भेटियो। बाढ़ीको एघारौं दिनमा पनि जीवितै उद्धारका खबरले आफन्तको आशा फेरि जाग्दै लगायतका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी खबर। भोटेकोशी बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रममा बढ़दै गएको छ। नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 11,55,26,971 मौजदात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। सरकारले यसअघि कोषमा जम्मा भएको 1 अर्ब रूपियाँ बाढ़ी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ। नौवटा वाणिज्य बैंकमा 8,06,25,15,518 रूपियाँ र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा थप 1,98,37,695 अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ।
0: यसैबीच संयुक्त राष्ट्रसंघले 4,96,00,000 अमेरिकी डलर अर्थात 7,51,34,00,000 रूपियाँ बराबरको आपतकालीन सहयोग आह्वान गरेको छ। संयुक्त राष्ट्रसंघ र उसका मानवीय सहायता साझेदारहरूले भोटेकोशी बाढ़ी प्रभावित 84,000 भन्दा बढ़ीलाई जीवन रक्षाका लागि आवश्यक सहायता उपलब्ध गराउन आह्वान गरेका हुन्। सरकारको नेतृत्वमा भइरहेको उद्धार तथा राहत प्रयासलाई सघाउन आह्वान गरेको रकमबाट प्रभावित समुदायलाई आकस्मिक नगद सहायता, आश्रय, स्वास्थ्य सेवा, स्वच्छ खानेपानी, सरसफाई तथा संरक्षण सम्बन्धी सेवा उपलब्ध गराउन राष्ट्रसंघ र मातहतका निकायले 4 महिने सहायता योजना सार्वजनिक गरेका हुन्।
1: नेपाली सेनाले नुवाकोटको विदुर नगरपालिका 5 देवी घाटमा रहेको तादी नदीमा 1 करोड़ बेली ब्रिज निर्माण गरी रहेको छ। नेपाली सेनाको इन्जिनियरिङ फौजबाट खटिएको 55 जनाको टोलीले 60 मिटर लामो, 5.5 मिटर चौड़ा र 50 टन भारवाहन क्षमताको 1 करोड़ बेली ब्रिज निर्माण कार्य तीव्र रूपमा अघि बढ़ाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। कार्यालयका अनुसार निर्माणका लागि आवश्यक सामग्री ढुवानी गरी जडानको काम भइरहेको छ।
0: यसैबीच पृथ्वी राजमार्ग अन्तर्गत नागढुङ्गा मुगलिन सड़क खण्डको कृष्णवीरमा भित्ता काटेर डाइभर्सन ट्र्याक खोलिएको छ। भदौ 10 गतेको बाढ़ीले तलबाट जमीन कटान गरेपछि अघिल्लो हप्ता सड़क भाँसिएको थियो। सड़क भाँसिएको ठाउँमा हिजोदेखि भित्ता काटेर डाइभर्सन ट्र्याक खुलाउने काम शुरू भएको हो। निर्माण व्यवसायीहरूले नेपाल जियोटिक सोसाइटीका प्राविधिक, सड़क विभागका प्रतिनिधि र विज्ञहरूको रोहबरमा डाइभर्सन ट्र्याक खुलाएका हुन्। निर्माण व्यवसायी महासंघका उपाध्यक्ष सहदेव फर्काका अनुसार भाँसिएको खण्डको 252 मिटर ट्र्याक खोलिएको छ। खोलिएको ट्र्याकबाट अहिले नै गाड़ी चलाउन भने सकिँदैन। अहिलेलाई निर्माण प्रयोग हुने मेसिनले हिँड्ने सड़क बनेको र ग्रेड मिलाउने, पानी व्यवस्थापन र भित्ता सुधार लगायतका काम पूरा गरेर बढ़ीमा 1 हप्तामा गाड़ी सञ्चालन गर्ने तयारी रहेको खड्काले बताउनुभयो। जटिल भूगोल र बाढ़ीको जोखिमका कारण भाँसिएको सड़कभन्दा माथि भित्तो काटेर ट्र्याक बनाइएको छ, जहाँ तत्काल कालोपत्र नगरी ग्राभेल गरेर दुईतर्फी गाड़ी चलाउने योजना रहेको छ। बाढ़ीले कृष्णवीर, परेवा, भीर सहितका विभिन्न ठाउँको सड़क कटान गरी बगाए थियो, जसका कारण पृथ्वी राजमार्ग अहिले अवरूद्ध छ। पृथ्वी राजमार्ग अवरूद्ध भएपछि गाड़ीहरूलाई कान्ति राजमार्ग र त्रिभुवन राजपथतर्फ डाइभर्ट गरिएको छ।
1: सशस्त्र प्रहरी बल नेपालले कर्तव्य पालनाका सिलसिलामा भोटेकोशी बाढ़ीमा परि ज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारलाई 25,00,000 रूपियाँ राहत उपलब्ध गराउने भएको छ। सशस्त्र प्रहरी महानिदेशक नारायण दत्त पौडेलको अध्यक्षतामा बसेको परामर्श समितिको बैठकले राहतको निर्णय सहित मृतक कर्मचारीले कल्याण कोषबाट ऋण लिए भुक्तानी गर्न बाँकी सम्पूर्ण रकम मिनाहा गर्ने र निजका सन्ततिलाई पाएक पर्ने, नेपाल एपीएफ स्कूलमा कक्षा 10 सम्मको अध्ययनका लागि शैक्षिक शुल्क छूट गर्ने निर्णय पनि गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। यस्तै सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारका सदस्य भोटेकोशी बाढ़ीका कारण ज्यान गएमा राहत स्वरूप प्रति व्यक्ति 1,00,000 रूपियाँ तत्काल उपलब्ध गराउने तथा बाढ़ीबाट ज्यान गुमाएका सशस्त्र प्रहरीको स्मृतिमा स्मारक समेत निर्माण गर्ने भएको छ। बाढ़ीमा परि सशस्त्र प्रहरीका 13 जना सम्पर्कविहीन भएका छन्।
0: यसैबीच भोटेकोशी बाढ़ीले मुख्य प्रभावित रसुवामा जनधनको ठूलो क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार बाढ़ीमा परेर रसुवामा मात्रै 1,365 जना मानिस सम्पर्कविहीन भएका छन्। यस्तै कामको सिलसिलामा वा घुम्न पुगेका 1,160 अन्य जिल्लाका नागरिक र 264 जना विदेशी पर्यटक पनि सम्पर्कविहीन भएका छन्। यसै गरी बैंक तथा वित्तीय संस्थाका 26 जना कर्मचारी, 79 जना सरकारी कर्मचारी, 13 जना सशस्त्र प्रहरी, 28 जना नेपाल प्रहरी र 27 नेपाली सेनाका कर्मचारी हराएका रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले जानकारी दिनुभयो। कार्यालयको प्रारम्भिक प्रतिवेदन अनुसार 1500 निजी घरमा क्षति पुगेको छ। यस्तै 28 सरकारी र सार्वजनिक भवन, 8 सामुदायिक र 3 निजी विद्यालय, 14 बैंक तथा वित्तीय संस्था, एउटा पेट्रोल पम्पमा पनि क्षति पुगेको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले जानकारी दिनुभयो। बाढ़ीले रसुवामा 41 किलोमिटर सड़क, 6 पक्की पुल, 8 बेली ब्रिज र 10 झोलुङ्गी पुल बगाएको छ। बाढ़ीबाट बोटेकोशी र त्रिशुली नदी तथा लाङटाङ खोलामा निर्माण भएका 8 जलविद्युत आयोजना पनि पूर्ण रूपमा क्षति भएका छन्।
1: रसुवा बाढ़ीपछि बजारमा दैनिक उपभोग्य वस्तुको अस्वाभाविक र कृत्रिम मूल्य वृद्धि भइरहेको भन्दै उपभोक्ता अधिकार कर्मीले चिन्ता व्यक्त गरेका छन्। नेपाल आर्थिक पत्रकार समाज सेजनले आयोजना गरेको बाढ़ी पहिरो पछिको आर्थिक तथा मूल्य श्रृंखलामा परेको प्रभाव र देखिएका चुनौती विषयकै कार्यक्रममा बोल्दै उपभोक्ता अधिकार कर्मी माधव तिमेल सिन्हाले सरकारको फितलो पूर्व तयारीका कारण उपभोक्ता मारमा परेको बताउनुभयो। बजारमा भइरहेको अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गर्न सरकारले पर्याप्त चासो नदेखाएको उहाँको आरोप छ। विशेष गरी खाना पकाउने ग्यासको ढुवानीमा देखिएको समस्या समाधान गर्न राज्यले सबै विकल्पहरू खुला गर्नुपर्ने उहाँले बताउनुभयो। सड़क अवरोधका कारण बजारमा सामानको अभाव हुने भन्दै फैलाइएका हल्लाको भ्रममा नपर्न आग्रह गर्दै उहाँले सरकारले मुख्य राजमार्गका अवरोध हटाउने र वैकल्पिक मार्गहरू सञ्चालन गर्ने कार्य गरिरहेकाले दाल, चामल, तरकारी र फलफूल जस्ता अत्यावश्यक वस्तुको अभाव नहुने बताउनुभयो।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: एकमात्र डीटीएच सेवा डिश हो।
1: डिश हो, खुशीको कनेक्शन।
2: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
3: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। कास्कीको माछापुस्ते गाउँपालिका वडा नम्बर 1 सादलमा रहेको निर्माणाधीन सुपर सेती जलविद्युत आयोजनाको पहुँच मार्ग खन्ने क्रममा पहिरो खस्दा दुईजना कामदारको ज्यान गएको छ। ज्यान गुमाउनेमा धनकुटाको पाखरीवास नगरपालिका 8 घर भई आयोजनामा कार्यरत 26 वर्षीय आयुष राई र खोटाङको केपिलासगढ़ी गाउँपालिका 1 27 वर्षीय किसान राई रहेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानका अनुसार दुवैजनाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। घटनामा इलाम घर भएका 32 वर्षीय भक्तबहादुर मगर घाइते हुनुभएको छ। बिहान 11 बजे जलविद्युत आयोजनाको पहुँच मार्ग निर्माणका लागि सड़क खन्ने काम भइरहेका बेला पहिरो खसेको थियो। सुपर सेती जलविद्युत आयोजना कास्कीको माछापुस्ते गाउँपालिकामा निर्माणाधीन 24 मेगावाट क्षमताको आयोजना हो।
4: भोटेकोशी नदीमा आएको बाढ़ीमा हराएका व्यक्तिको पहिचानका लागि नेपाल प्रहरीले नुवाकोटको विदुरमा डीएनए नमूना संकलन केन्द्र स्थापना गरेको छ। यसअघि नमूना दिन काठमाडौँ धाउनुपर्ने बाध्यता रहेकामा बाढ़ी प्रभावित क्षेत्रका पीड़ित परिवारको सहजताका लागि विदुरमै यो सेवा शुरू गरेको नेपाल प्रहरी अस्पतालका प्रहरी नायब महानिरीक्षक डाक्टर दामोदर पौडेलले जानकारी दिनुभयो।
5: पर्सा राष्ट्रिय निकुञ्जमा संचालित बाघ मित्र अभियान मानव र बाघ बीचको सह अस्तित्व कायम गराउन प्रभावकारी बन्दै गएको निकुञ्जले दावी गरेको छ। अभियानको उपलब्धि, चुनौती र भावी कार्यदिशाबारे निकुञ्जमा आयोजित सरोकारवालाको कार्यशालामा मानव सुरक्षा, जोखिम पहिचान र समुदायको सहभागितालाई थप मजबूत बनाउनु पर्नेमा जोड़ दिएको छ। अन्तर्राष्ट्रिय मापदण्ड क्यार्स मान्यता प्राप्त गर्ने प्रक्रियामा रहेको पर्सा राष्ट्रिय निकुञ्जमा सन् 2022 41 वयस्क बाघ रहेकामा सन् 2026 यो संख्या बढ़ेर 71 पुगेको छ। कार्यक्रममा निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवड़ाले बाघको संख्या वृद्धि हुनु मात्र सफलता नभई निकुञ्ज आसपासका समुदायको सुरक्षा र सकारात्मक सहभागिता उत्तिकै महत्वपूर्ण हुने बताउनुभयो।
4: मुस्ताङको थासाङ गाउँपालिका नम्बर 1 टुकुचे गाउँ कालीगण्डकी नदीको कटानका कारण पहिरोको उच्च जोखिममा परेको छ। गैराति परेको वर्षासँगै कालीगण्डकीमा पानीको बहाव बढ़दा तटबन्ध र तारजालीको पर्खाल भत्काएर नदी गाउँतर्फ पसेको छ। बाढ़ीका कारण स्थानीय स्याउ भण्डारण गर्ने चिस्यान केन्द्र र अन्नपूर्ण संरक्षण क्षेत्र एक एपले बनाएको फोहोर संकलन पूर्वाधार डुबान्न परेका छन्। नदीले धार परिवर्तन गर्दा किनारमा रहेका झण्डै 1000 स्याउका बोट नष्ट भइसकेका छन्। वडाध्यक्ष सुरेश थकालीका अनुसार भदौ महिनामा मात्रै नदीले 4 पटक धार परिवर्तन गरी कटान गरिसकेको छ। कटान नरोकिए टुकुचेमा 30 घरसहित ऐतिहासिक गुम्बा र सम्पदा जोखिममा पर्नेछन्। थसाङ गाउँपालिका र स्थानीय बासिन्दाले 4 डोजर तथा तारजाली प्रयोग गरी नदी नियन्त्रणको प्रयास गरिरहे पनि त्यो पर्याप्त भएको छैन। घेग्रान र लेदोका कारण नदीको सतह बढ़दै गएकाले गाउँ जोगाउन स्थायी पूर्वाधार निर्माण गर्नुपर्छ।
5: आज मानव बेचबिखन तथा अवसर पसार विरूद्धको विश्व राष्ट्रिय दिवस मनाइँदैछ। सार्कको 11 शिखर सम्मेलनबाट पारित महिला तथा बाल बालिका बेचबिखन विरूद्धको सार्कको महासन्धि 2002 नेपालको संसदले 2063 साल भदौ 20 गते अनुमोदन गरेको दिनको सम्झनामा हरेक वर्ष आजका दिन यो दिवस मनाउने गरिन्छ। यस वर्षको नारा प्रविधिको सही प्रयोग र सजगता, मानव बेचबिखन रहित राष्ट्र निर्माणमा ऐक्यबद्धता भन्ने रहेको छ। दिवसको अवसर प्रधानमन्त्री बालेन्द्र शाहले सन्देश मार्फत मानव बेचबिखन तथा असार पसार मुक्त समाज निर्माणका लागि संघ प्रदेश र पालिका सहित सबै सरकारवाला बीच सहकार्य आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। यस्तै महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले मानव बेचबिखन तथा ओसार पसार मुक्त सुरक्षित मर्यादित र न्यायपूर्ण समाज निर्माणका लागि सबै पक्षको सक्रिय सहभागिता र ऐक्यबद्धता आवश्यक रहेको बताउनु भएको छ।
4: नेपाल दर्पणमा अब विदेशको खबर। लोकतान्त्रिक गणतन्त्र कंगो र यसका साझेदारहरूले इबोला प्रकोपको विरूद्धका प्रयासहरू तीव्र पार्न 180 दिनको बहुक्षेत्रीय इबोला प्रभाव नियन्त्रण तथा प्रतिक्रिया योजना शुरू गरेका छन्। अभियानका लागि 1 अर्ब 30 करोड़ अमेरिकी डलर अर्थात नेपाली रूपियाँ झण्डै 2 खर्ब बराबरको आर्थिक कोषको आवश्यकता पर्ने अनुमान डब्ल्यूएचओले गरेको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ, अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन र अन्य साझेदारहरूको सहयोगमा संचालित योजनाले आउँदो 6 महिनासम्म इबोला नियन्त्रण प्रक्रियाका परिचालन मार्गदर्शनको रूपमा काम गर्ने उद्देश्य राखेको सिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। अफ्रिकाका लागि डब्ल्यूएचओको क्षेत्रीय कार्यालयका अनुसार इबोलाबाट सेप्टेम्बर 2 सम्ममा 6,342 जना संक्रमित भएका छन्। उनीहरूमध्ये 3,072 जनाको ज्यान गएको छ। कंगोमा गएको मे महिनामा आधिकारिक रूपमा घोषणा गरिएको इबोला प्रकोप अहिलेसम्म रेकर्ड गरेको सबैभन्दा ठूलो र छिटो फैलिएको इबोला प्रकोपको रूपमा परिचित रहेको छ।
5: नेपाल दर्पणमा अब खेल खबर। नेपाल भलिबल लीग एनबीएलमा काठमाण्डु रेड्सले विजयी शुरूआत गरेको छ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा आज भएको खेलमा काठमाण्डुले मधेस वारियर्सलाई 3-2 सेटमा पराजित गरेको हो। काठमाण्डुले पहिलो सेट 20-25 गुमाए पनि त्यसपछि लगातार 2 सेट 26-24 र 25-17 जितेको थियो। चौथो सेट 22-25 मधेसले जितेपछि खेल 5 सेटमा पुगेको थियो। निर्णायक सेटमा काठमाण्डु ले 16-14 जीत निकाल्दै खेल आफ्नो पक्षमा पारेको हो। यो सँगै मधेसले लगातार दोस्रो हार बेहोरेको छ। पहिलो खेलमा हिजो सगरमाथा स्मासर्ससँग पराजित भएको थियो। आजको दोस्रो खेलमा सगरमाथा स्मासर्स र खप्तड फाल्कन्स बीच बेलुका 7 बजे प्रतिस्पर्धा हुनेछ। यसअघि हिजो भएको उद्घाटन खेलमा सगरमाथाले मधेसलाई हराउँदै तथा अर्को खेलमा कर्णाली शिवराजले अन्नपूर्ण स्पाइकर्स किङ्सलाई 3-1 सेटमा हराउँदै विजयी शुरूआत गरेका छन्। एनबीएलमा 6 टोली सहभागी छन्। नेपाली पुरूष भलिबलमा पहिलो पटक आयोजना गरिएको फ्रेन्चाइज लीगको विजेताले 20 लाख रूपियाँ प्राप्त गर्नेछन्। यो नेपाली भलिबलमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार रकम हो।
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: भोटेकोशी बाढ़ीको 11 दिनमा आज 2 जनाको जीवितै उद्धार। 1,344 जनाको शव भेटियो। बाढ़ीको 11 दिनमा पनि जीवितै उद्धारका खबरले आफन्तको आशा फेरि जाग्दै।
4: प्रधानमन्त्री राहत कोषमा 11 अर्ब भन्दा बढ़ी संकलन। संयुक्त राष्ट्रसंघद्वारा 7.5 अर्ब सहयोगको आह्वान। भोटेकोशी बाढ़ीमा ज्यान गुमाएका सशस्त्र प्रहरीको परिवारलाई 25 लाख राहत।
5: नुवाकोटको तादी नदीमा बेली ब्रिज निर्माण कार्य तीव्र। नागढुङ्गा मुगलिन सड़क खण्ड अन्तर्गत कृष्णभीरमा डाइभर्सन ट्र्याक खुल्यो। सड़क संचालनमा आउन अझै केही दिन लाग्ने।
4: कंगोमा इबोला नियन्त्रण योजना शुरू। 6 महिने अभियानका लागि झण्डै 2 खर्ब रूपियाँ बराबरको आर्थिक कोष चाहिने।
5: र एनबीएलमा मधेसको लगातार दोस्रो हार। आजै बेलुका सगरमाथा र खप्तड खेल्ने।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं।

0: Shuklagandaki FM 97.6
1: गाउँबाट सपिङ गर्नको लागि दुलेगौड़ा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
2: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
1: सपिङका लागि भनेर दुलेगौड़ा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपड़ा लगाउन मन लाग्ने।
2: ल तिमी ढुक्क हौ न, दुलेगौड़ा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
1: त्यसो भए सँगै जाउन त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4 दुलेगौड़ा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9111969902।
3: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
4: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
3: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
4: त्यसो भए सँगै जाउँ न त दुलेगौड़ा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
3: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
5: दुलेगौड़ा सपिङ सेन्टर, शुक्लागण्डकी 4 दुलेगौड़ा।
6: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
7: चिकन ससेज, बफ ससेज
6: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
8: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 9856288587।
9: गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
10: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
11: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
12: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
11: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
12: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने,
11: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
12: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
11: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्लागण्डकी 6 खैरेनी टार तनहु।
13: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ।
5: मोबाइल नम्बर 9821652067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
14: साथै गरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
11: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
1: आज पनि खाना काच्छे होइन, कहाँ जान्छ कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊ न।
3: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
6: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधि बाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधि को शक्ति 8 दम को साथमा।
7: TVS कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। TVS कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् TVS शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी FM को पारीपट्टी। मोबाइल नंबर 98560309 र 97065220209।
8: TVS साथ छ हाम्रो।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6।
1: हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
2: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
1: हजुर पनि यसै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजारमै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
3: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
4: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
3: दुलेगौडा बनकेवा चोकदेखि दक्षिणतर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
4: सम्पर्क मोबाइल 9857065119 र 9864957056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
5: कता हिँडेको आइफोन हातमा लिएर?
1: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ। के हो यतै बनाउन खोज्यौ, महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
1: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843638811। सुन्दर अटो वर्क्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
6: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
7: सम्पर्क 0654142121, मोबाइल 98565391।
6: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
8: Yamaha.

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला साँझको ठिक 7 बज्यो।
2: घटना दुर्घटना
3: कला संस्कृति
2: स्थानीय राष्ट्रिय
4: अन्तर्राष्ट्रिय खेलकुद
3: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
5: शुक्ला गण्डकी समाचार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560605544।

नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाई हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट।

बाढ़ीमा परेको 11 दिनपछि माथिल्लो त्रिशुली एकबाट चिनिय नागरिकको जीवित उद्धार बेत्रावतीबाट उद्धार गरेकी महिलालाई पनि उपचारको लागि काठमाडौँ लगियो। बाढ़ीपछि फेला परेका 1344 मध्ये 1030 शव सुरक्षित रूपमा माटो मुनि व्यवस्थापन अमेरिकी सांसदहरूद्वारा नेपालमा राहत र पुननिर्माण कोषको योजना बनाउन विदेशी मन्त्रीसँग आग्रह। भाषिएको 7 दिनपछि कृष्णभीरमा डाइभर्सन खुल्यो, ग्रावन गरेर सभा सदन चलाउने तयारी। कास्कीको माछापुछ्रेमा पहिरोमा परि दुईजनाको ज्यान गयो, फेवातालमा काइकिङ गर्दा डुबेका युवकको मृत्यु। कंगोमा इबोला नियन्त्रण योजना शुरू र एनबीएलमा मधेसको लगातार दोस्रो हार, काठमाडौँको विजय। समाचार विस्तारमा सुन्नुहोस्। माथिल्लो त्रिशुली एक जलविद्युत आयोजना 216 मेगावाटको अडिट 4 टनेलमा बाढ़ीका कारण थुनिएका एकजना चिनिया नागरिकको जीवितै उद्धार गरिएको छ। नेपाली सेना र दक्षिण कोरियाबाट आएको प्रकोप डिजास्टर विज्ञ टोलीको संयुक्त प्रयासमा चिनिया नागरिक लुहा इताओको सुरुङभित्रबाट सफलतापूर्वक उद्धार गरिएको हो। उहाँलाई सुरुङको 225 मिटरभित्रबाट उद्धार गरिए लगत्तै थप उपचार तथा हेरचाहको लागि नुवाकोटको त्रिशुलीस्थित नेपाली सेनाको मैथिली ब्यारेक लगिएको छ। बाढ़ीका कारण विगत 11 दिनदेखि टनेलभित्री सम्पर्कविहीन बनेका उहाँको स्थितिबारे थप विवरण आउन बाँकी छ। यसअघि हिजो त्रिशुली 3A-बाट दुईजनाको उद्धार भएको थियो। नुवाकोटको विदुर नगरपालिका 10 स्थित बेत्रावती बजारमा बाढ़ीले पुरिएको घरबाट 11 दिनपछि जीवितै उद्धार गरिएकी महिलालाई उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौँ लगिएको छ। गत भदौ 10 गते आएको विनाशकारी बाढ़ीमा परि बेत्रावती बजार स्थित आनन्द श्रेष्ठको घरमा अड्किएकी चन्द्रिका श्रेष्ठलाई सुरक्षाकर्मीको टोलीले अचेत अवस्थामा फेला पारेर उद्धार गरेको हो। उद्धार लगत्तै उहाँलाई थप उपचारको लागि छाउनी स्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको छ। भोटेपछि बाढ़ीपछि फेला परेका 1344 मध्ये 1030 शव सुरक्षित रूपमा माटोमुनि व्यवस्थापन गरिएको छ। फेला परेका शवको पहिचानका लागि डीएनए नमूना संकलन लगायत आवश्यक प्रक्रिया पूरा गरी अहिलेसम्म 222 महिला, 355 पुरूष र 453 पहिचान नखुलेका शव व्यवस्थापन गरेको प्रहरीले जनाएको छ। शव पहिचानका लागि मृतकका 1260 र आफन्तका 1012 डीएनए नमूना संकलन गरिएको केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले जानकारी दिनुभयो। व्यवस्थापनका क्रममा हरेक शवको संकेत कोड नम्बर जमीन मुनि तथा माथि राखिएको छ। त्यस्तै शव व्यवस्थापन गरेको ठाउँको जीपीएस लोकेशन, फोटो अभिलेख, नक्सा सहितको विस्तृत विवरण तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण विवरण अभिलेखीकरण गरिएका छन्। भविष्यमा कुनै परिवार आफन्तले आफ्नो सदस्यको रूपमा दावी गरेमा उपलब्ध वैज्ञानिक तथा कानूनी प्रमाणका आधारमा पहिचान गरी ती शव परिवारलाई हस्तान्तरण गरिने प्रहरी प्रवक्ता काफ्लेले उल्लेख गर्नुभयो। चिलीमै जलविद्युत आयोजनामा बाढ़ीको 10 दिन बितिसक्दा पनि अझै उद्धार उपकरण पुर्याउन सकिएको छैन। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयका अनुसार भौगोलिक विकटता, प्रतिकूल मौसम र सड़क सञ्जाल पूर्ण रूपमा विच्छेद भएका कारण आवश्यक जनशक्ति, सामग्री र उपकरण घटनास्थलसम्म पुर्याउन चुनौतीपूर्ण भइरहेको छ। हाल नेपाली सेना र भारतीय सेनाका 21 सेना सुरुङभित्रै मेन्युअल रूपमा माटो तथा भारी भग्नावशेष हटाउने काममा खटिएको सचिवालयले जनाएको छ। 250 मिटर लामो सुरुङमध्ये करिब 100 मिटर भाग सफा गरिएको छ, तर मेन्युअल रूपमा मात्र उद्धार सम्भव नहुने भएकोले ठूलो एक्साभेटर घटनास्थलसम्म पुर्याउनु अत्यावश्यक छ। एक्साभेटर पुर्याउन स्याप्रूबाट पावर हाउस पोर्टलसम्म पहुँच सड़क निर्माण गर्नुपर्ने भएकाले आजदेखि पहुँच सड़क निर्माणको काम अघि बढ़ाइएको छ। सुरुङ मार्फत एक्साभेटर लैजाने विकल्पमा पनि करिब 100 मिटर भागमा रहेको माटो हटाउने काम भइरहेको छ, सचिवालयले जनाएको छ।

0: दुईवटै छोराहरू आशिष र अनिश काठमाडौँमा हुनुहुन्थ्यो। नुवाकोटको बेत्रावतीमा बुढेसकाल लागेका बुबा आमा बस्नुहुन्थ्यो। दश भदौमा हजारौंका परिवार जस्तै यो परिवार पनि नसेचीको विपत्त आइ लग्यो। भोटेपछि बाढीले बुबा आमासहित घर बगायो। 8 दिनसम्म परिवारै मिलेर खोजी पनि गरे। अन्तत नभेटेपछि 3 दिन अघि कुशको शव बनाएर दाह संस्कार गरियो। गत बिहिबारदेखि दुवै छोराहरू आमा बुबा फर्कने आशा मारेर काजक्रियामा बसे। तर शनिबार बिहान एकाएक नसोचे खबर आयो। नुवाकोटको बेत्रावतीमा घरभित्र एक महिला सकुशल भेटिनुभयो। त्यो नाम थियो 64 वर्षे चन्द्रिका श्रेष्ठ। क्रियाघरमा बसेका छोराहरूलाई पत्याउने असहज भयो। केही बेरमै लगातार फोन आउन थाले। सबै खबर थियो आमा सकुशल भेटिनुभयो। चन्द्रिका कि भतिजी ऋषिका श्रेष्ठका अनुसार बारीले बगाएको दिनबाट गणना गरेर आज 11 दिनको काम भइरहेको थियो। आमा भेटिएपछि अहिले चण्डिकाको काजक्रिया पुरोहितले विधि पुर्याएर फुकुवा गराएको खबर छ। बेत्रावती लाखी क्लबका अध्यक्ष शशी डंगोले पनि काजक्रिया फुकुवा गरिएको उल्लेख गर्नुभयो। उसको शव बनाएर संस्कार गरिएको थियो तर उहाँ चण्डिकाको सकुशल उद्धार भएको छ। उहाँले भन्नुभयो भेटिएपछि विधिपूर्व फुकुवाइएको हो। चण्डिकाका छोराहरूले शनिबार नै क्रियाघर छाडेका छन्। वडा अध्यक्ष डंगोलले बताएअनुसार चण्डिकाको स्वास्थ्यमा सुधार भएपछि मात्र श्रीमान आनन्द श्रेष्ठ नभेटिएमा काजक्रिया गर्ने तयारी परिवारको छ। अस्पतालबाट डिस्चार्ज भएपछि उहाँको श्रीमान नभेटिएमा फेरि काजक्रिया गर्ने भनिएको छ। उहाँले भन्नुभयो अहिलेलाई फर्काइयो। चण्डिकाका श्रीमान पनि बाढीपछि बेपत्ता हुनुहुन्छ। उहाँसँग पनि अहिलेसम्म सम्पर्क हुन सकेको छैन। पुरेको घरबाट उद्धार गरेकी चण्डिकालाई बाढीले घरसहित बगाएको थियो। स्थानीय नारायण लाल डंगोलका अनुसार उहाँको घरभन्दा 70 मिटर पछाडि चण्डिकाको घर थियो तर बाढीले बगाएर उहाँको घरभन्दा थप 50 मिटर पर बगाएर पुर्याएको थियो। सोही बगाएको घरबाट उहाँको उद्धार भएको हो। बाढीले बगाएर लगेको घरबाट उहाँको उद्धार भएको हो। मेरो घर घडी घरसँग जोडिएको छ। आज उद्धार भएको उहाँ चण्डिकाको घर मेरोभन्दा 70 मिटर पछाडि थियो। डंगोले भन्नुभयो बाढीले बगाएको मेरो घर भएको ठाउँबाट 50 मिटर पर पुर्याएको छ। त्यही बगाएको घरबाट उहाँलाई प्रहरीले झिकेको हो। विदुर नगरपालिका 10 वडा सदस्य मंगल तामाङका अनुसार बगाएको घरमा मान्छेको आवाज आएपछि उद्धारको लागि खबर गरिएको थियो। उहाँको श्रीमान भेटिनु भएको छैन। अब एकपटक खोजतलास गर्नुपर्ने भयो। भत्के घरमा मान्छे जीवितै भेटिन थालेको छ। क्लबका अध्यक्ष डंगोले भन्नुभयो उहाँलाई हेलीबाट उपचार गर्न काठमाडौँ लगिएको छ। बेत्रावतीमा नेवार समुदायको मात्र 230 बढ़ी घर थिए। कतिलाई बाढीले बगायो भने एकिन विवरण आएको छैन। बाढीले बगाएको घरमा 11 दिनपछि पनि मानिस जीवितै भेटिएपछि स्थानीयले सबै घरमा खोजतलास गर्न सरकारसँग माग गरेका छन्। भोलिबाट बेत्रावतीको प्रत्येक घरमा खोजतलास हुनु पर्यो। अध्यक्ष डंगोले भन्नुभयो बाढीले बगाएपछि सम्पर्कमा नआएकाको अधिकांश परिवारले कुशको शव बनाएर दाह संस्कार गरी काजक्रियामा बसेका छन्। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परि बेपत्ता भएका स्याङ्जाको भिरकोट नगरपालिका 5 पकानका 73 वर्षीय कृष्ण प्रसाद अर्याल र 67 वर्षीय राधा अर्याल दम्पतिको कुशको शव बनाएर हिन्दू संस्कार अनुसार अन्त्येष्टि गरिएको छ। रसवाको गोसाईकुण्ड दर्शनका लागि जाने क्रममा भदौ 10 गते उहाँहरू सवारी साधन भोटेकोशीको बाढीमा परेको थियो। त्यसपछि दम्पति सम्पर्कविहीन हुनु भएको थियो। परिवार आफन्तले घटनास्थलदेखि मृतकको शव राखिएको अस्पतालसम्म खोजी गरे पनि कुनै जानकारी नपाएपछि जीवित नरहेको निष्कर्ष निकाल्दै अन्तिम संस्कार गरिएको हो। दम्पतिका छोरा प्रकाश अर्याल नुवाकोटको बट्टार स्थित गरिमा विकास ब्याङ्कमा कार्यरत हुनुहुन्छ। भदौ 10 गति बिहान करिब 6 बजे काठमाडौँ स्थित घरबाट गाड़ीमा निस्किनु भएको कृष्ण राधा बट्टार पुगेर छोरा प्रकाशसँग भेट्नु भएको थियो। प्रकाशले बिहान 8:45 बजे उहाँहरूलाई गोसाईकुण्डतर्फ विदाई गर्नुभएको थियो। विदाई गरे करिब आधा घण्टामै भोटेको सीमा बाढी आएको र त्यसपछि आमा बुबासँग सम्पर्क हुन नसकेको परिवारले बताएको छ। बाढी आए लगत्तै उहाँहरू सवार गाड़ी समेत बेपत्ता भएको जानकारी प्रहरीलाई गराइएको थियो। मोबाइल ट्र्याक गर्दा उहाँहरूको अन्तिम लोकेशन टुकुची देखे पनि गाड़ी र दम्पति दुवैको अवस्था पत्ता लगाउन सकिएन। 8 दिनसम्म पनि कुनै खबर नआएपछि हिन्दू परम्परा अनुसार पशुपति आर्यघाटमा कुशको पार्थिव शरीर बनाएर दम्पतिको बिहिबार अन्त्येष्टि गरिएको भाइका छोरा युवराज अर्यालले बताउनुभयो। अन्त्येष्टिपछि परिवार काजक्रियामा जुटेको छ। अर्याल दम्पतिका दुई छोरा हुनुहुन्छ। एक छोरा विदेशमा हुनुहुन्छ भने अर्का छोरा काठमाडौँमा बस्दै आउनुभएको छ। केही वर्ष यता कृष्ण र राधा छोरा बुहारीसँगै काठमाडौँमा बस्दै आउनुभएको थियो। बाढीपछि लामो समयसम्म आफन्तले उहाँहरू जीवितै भेटिने आशा राख्दै खोजी जाहेर राख्नु भएको थियो तर कुनै संकेत नपाएपछि परिवारले बाध्य भएर धार्मिक संस्कार पूरा गर्दै अन्तिम विदाई गरेको हो। कास्कीको नाचापुसी गाउँपालिका 1 परतमा आज पहिरोमा परि दुईजनाको ज्यान गएको छ। नवनिर्मित सुपर सिटी हाइड्रो पार्कको बाटो खन्ने क्रममा माथिबाट अचानक पहिरो खस्दा त्यहाँ कार्यरत कामदारहरू पुरिएका थिए। मृत्यु हुनेमा धनकुटा पाखरीवास नगरपालिका 8 घर भएका 26 वर्षका आयुष राई र खोटाङ केपिलास गाउँपालिका 1 घर भएका 27 वर्ष किसान राई हुनुहुन्छ। बिहान 11 बजे बाटो खन्ने क्रममा उक्त घटना भएको थियो। पहिरोमा परि घाइते भएका उहाँहरूलाई स्थानीय बासिन्दाले तत्कालै उद्धार गरी मणिपाल सिचेन अस्पताल पठाएका थिए। दुवैजनाको उपचार क्रममा दिउँसो 1:10 मृत्यु भएको प्रहरीले जनाएको छ। सोही घटनामा इलाम घर भएका 32 वर्षका भक्तबहादुर मगर पनि घाइते हुनुभएको छ। उहाँको घुँडामा चोट लागेको र अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। मगरलाई पनि स्थानीयले उद्धार गरी उपचारका लागि पोखरा पठाएका थिए। घटनाको सूचना प्राप्त हुनसाथ वडा प्रहरी कार्यालय बगरबाट प्रहरी टोली परिचालन भएको थियो। प्रहरी चौकी सादी खोलाबाट प्रहरी सहायक निरीक्षक रामचन्द्र श्रेष्ठको कमाण्डमा दुईजनाको टोली घटनास्थल पुगेको थियो। उक्त घटनास्थल प्रहरी चौकी सादी खोलाबाट करिब 12 किलोमिटर पूर्वमा पर्छ। दुईजनाको मृत्यु भएपछि अहिले अस्पतालमा उहाँहरूको आफन्तलाई खबर गर्ने र प्रक्रिया पूरा गर्ने काम भइरहेको छ। आइडोपार निर्माण स्थलमा सुरक्षाको उपायहरूका बारेमा पनि प्रहरीले सोधपूछ गरिएको छ। यसअघि पनि उक्त क्षेत्रमा सड़क खन्ने क्रममा सानातिना पहिरोहरू खस्ने गरेको स्थानीयले बताएका छन्। वर्खाको समय भएकाले जमिन गलेको र काम गर्ने क्रममा सावधानी नअपनाउँदै दुखद घटना भएको प्राथमिक अनुमान गरिएको छ। प्रहरीले यस सम्बन्धमा थप विवरण संकलन गरिएको बताइएको छ। श्रोता तपाई सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ। सदस्य बनेर मात्रै कारोबार गरौ। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ। ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौं। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौ।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्थ पोस्टोक,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
10: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
11: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
10: हो त नि, अब चाहिँ राम्रो भयो।
12: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
10: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
13: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
14: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
15: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
16: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 9856206030।
17: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
18: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौ।
19: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौँ।
18: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन स्टिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेड, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
19: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
18: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
19: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9816656187। शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला पिच गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम।
18: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
19: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
18: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
19: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
18: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
19: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
18: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
19: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
18: टिम दर्ता शुल्क 500 रुपियाँ।
19: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौडा पिछो।
18: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
19: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
18: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
19: थप जानकारीको लागि सम्पर्क 9806681166, 9461349304 र 9462626।

0: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
1: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
2: सम्पर्क 0654142121, मोबाइल 98565935921।
1: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
3: समय आएको छ नेपालले प्रमाणिक प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
4: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
5: किन आमा, के भएर?
4: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
5: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
4: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
5: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्ब।
4: मोबाइल 98563942 र 98066556586।
6: हजुर, दान गरौ।
7: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
8: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
6: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
7: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
9: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
10: बाँकी समाचार। पोखराको फियतालमा कायाकिङ गर्ने क्रममा डुबेका उदयपुरका 21 वर्षीय आयुष तामाङको मृत्यु भएको छ। सशस्त्र प्रहरीले उहाँलाई तालबाट अचेत अवस्थामा उद्धार गरे पनि अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो। काशीको पोखरा महानगरपालिका स्थित ताल बाराई मन्दिर पछाडि तामाङ शनिबार घुम्न जानुभएको थियो। सोही क्रममा कायाकिङ गर्दा उहाँ तालमा डुब्नु भएको थियो। उहाँ डुबेको सूचना पाउनसाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर 24 गढ हेडक्वार्टर कालिका थेवा रेस्क्यू टावरबाट टोली खटिएको थियो। सशस्त्र प्रहरी शाख निर्देशक रामप्रसाद शर्माको कमाण्डमा गोथाकर सहितको विपद उद्धार टोली घटनास्थल पुगेको थियो। टोलीले आवश्यक उद्धार सामग्रीको प्रयोग गरी तालमा खोजतला शुरू गरेको थियो। गोथाकर टोलीले दिउँसो 2:50 तालको करिब 30 फिट गहिराईबाट तामाङलाई फेला पारेको थियो। अमेरिकी सांसद सहित 30 कंग्रेस सदस्यले अमेरिकी विदेश मन्त्री मार्को रूबियोलाई पत्र पठाउँदै विनाशकारी बाढ़ी पहिरोबाट प्रभावित नेपालका लागि अमेरिकी राहत तथा उद्धार सहयोग व्यापक रूपमा बढ़ाउन माग गरेका छन्। रो खन्ना, राजा कृष्णमूर्ति, प्रमिला जयपाल, सुहास सुब्रमण्य र रसिदा तलिब लगायतका सांसदले हस्ताक्षर गरेको पत्रमा अमेरिकी विदेश मन्त्रालयलाई उपलब्ध सबै स्रोत साधनको प्रयोग गरी नेपालमा उद्धार तथा राहत कार्य तीव्र बनाउन आग्रह गरिएको समाचार संस्था एएनआईले जनाएको छ। सांसदहरूले नेपालका बाढ़ी पहिरो प्रभावित क्षेत्रमा अमेरिकी आपतकालीन विपद सहायता टोली तत्काल परिचालन गर्न माग गरेका छन्। टोली मार्फत खोज तथा उद्धार व्यवस्थापन र आपतकालीन चिकित्सा सेवा उपलब्ध गराउन उनीहरूले आग्रह गरेका हुन्। उच्च हिमाली क्षेत्रमा उद्धार कार्य सहज बनाउन राष्ट्रिय जियोस्पासियल गुप्तचर एजेन्सी र अमेरिकी रक्षा मन्त्रालयसँग समन्वय गरी थर्मल तथा इन्फ्रारेड ड्रोन, भूपग्रह तस्विर र फोन लोकेशन डेटा उद्धार टोली तथा स्थानीय निकायसँग साझा गर्न पनि सांसदहरूले माग गरेका छन्। त्यस्तै बाढ़ी पहिरोबाट क्षतिग्रस्त भौतिक पूर्वाधारको पुननिर्माण तथा पुनरुत्थानका लागि दीर्घकालीन अमेरिकी सहयोग योजना बनाउन उनीहरूले आग्रह गरेका छन्। नेपालका अर्थमन्त्री सोनी वाग्लेको प्रारम्भिक आँकडालाई उद्धृत गर्दै सांसदहरूले पुननिर्माणका लागि 4-5 अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान प्रस्तुत गरेका छन्। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बाढ़ी प्रभावितहरूको उद्धार कार्यमा सरकार अझ बढ़ी जिम्मेवार र गम्भीर बन्नुपर्ने बताएका छन्। बताउनु भएको छ चन्द्रलोक प्रतिष्ठानले आज काठमाडौँमा आयोजना गरेको निजामती सम्मान कार्यक्रममा प्रचण्डले बाढ़ी आएको लामो समयपछि नागरिकको सकुशल उद्धार हुनु सन्तोषजनक भए पनि समय नै उद्धार कार्यलाई अझ घनीभूत गर्न सकेको भए थप मानिसको ज्यान बचाउन सकिने अवस्था देखिएको बताउनुभयो। आगामी दिनमा विपद व्यवस्थापन उद्धार कार्यमा राज्य तथा वर्तमान सरकार अझ बढ़ी जिम्मेवार र गम्भीर बन्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ। प्रचण्डले त्रास भए वा दबाव सिर्जन गरेर काम गराउने प्रविधिले कर्मचारीको मनोबल उच्च रहन नसक्ने भन्दै असल नेतृत्व समर्पण नीति तथा योजनाको सही कार्यान्वयन मार्फत उत्प्रेरित र कर्तव्यनिष्ठ बनाउने धारणा राख्नुभयो। विपदको घड़ीमा त्रास देखाएर नभई कर्मचारीहरूलाई अझ बढ़ी प्रेरित र जिम्मेवार बनाएर निष्ठापूर्वक काममा खटाउनु पर्नेमा उहाँले जोर दिनुभयो। सड़क भाषिएको 7 दिनपछि कृष्णभीरमा डाइभर्सन ट्र्याक खोलिएको छ तर सवारी साधन र संचालनमा आउन भने अझै 1 साता लाग्नेछ। भाषिएको खण्डको 252 मिटर ट्र्याक खोलिएको सड़क विभागका महानिर्देशक विजय जैशीले बताउनुभयो। ट्र्याकले राजमार्ग जोड़िएको छ। उहाँले भन्नुभयो ट्र्याक खोले पनि धेरै काम अझै गर्न बाँकी छ। अहिलेलाई निर्माणमा प्रयोग हुने मेसिन हिँड्ने सड़क बनेको उहाँले बताउनुभयो। ट्र्याक खोल्ने काम भने पूर्वाधार विकास मन्त्रालय अन्तर्गत सड़क विभाग मार्फत नेपाल जियो टेक्निकल सोसाइटीले गरेको हो। छिटो ट्र्याक खोल्न विभागले सोसाइटीसँग समझदारी पत्रमा हस्ताक्षर गरेर काम अघि बढ़ाएको थियो। जटिल भूगोल भए पनि अन्तिम विकल्पक रूपमा भाँसिएको सड़कभन्दा माथि भित्तो काटेर ट्र्याक बनाउने काम भएको जियो टेक्निकल इन्जिनियर राजन केसीले बताउनुभयो। सड़क भाँसिएदेखि नै हामी यही छौं। यो 25-26 वर्ष अघि पहिरो आइरहेको खण्ड हो। उहाँले भन्नुभयो खोलापट्टिबाट काम गर्न सक्ने अवस्था थिएन। फेरि बाढ़ी आउने जोखिम भएकोले भित्तो नै काटेर ट्र्याक खोलिएको हो। सोसाइटीबाट मन्दीप सुवेदीको संयोजनमा यसको काम भइरहेको हो। अब ग्रेड मिलाउने, आकाशबाट पर्ने पानीको व्यवस्थापन, भित्ता मिलाउने लगायत काम हुन्छ। इन्जिनियर केसीले भन्नुभयो सबै विकल्पका बारेमा बुझ्यौं, हेर्यौं, यही नै विकल्प देखियो। दमोलीका सुदूर गप्पार सहितका रसुवा भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित धादिङ र नुवाकोटका बाढ़ी पीड़ित परिवारलाई राहत सामग्री वितरण गरिएको छ। दमोली क्षेत्रका विभिन्न शुभेच्छुक सहयोगदाता तथा स्थानीयवासीबाट राहत सामग्री संकलन गरिएको थियो। बाढ़ीबाट घरबार तथा दैनिक उपभोगका सामग्री गुमाएका 500 भन्दा बढ़ी परिवारलाई राहत वितरण गरिएको जनाइएको छ। राहतस्वरूप प्रभावित परिवारलाई आवश्यक खाद्यान्न, लत्ता कपड़ा, कपी कलम तथा दैनिक जीवनयापनका लागि आवश्यक भाँडा बर्तन लगायतका सामग्री वितरण गरिएको जनाइएको छ। नेपालीहरूको सोसाइटी कास्की शाखाले रसुवाबारीबाट प्रभावित समुदायको मानवीय सहयोगका लागि 3 लाख नगदसहित खाद्य तथा गैर खाद्य राहत सामग्री नेपालीहरूको सोसाइटी केन्द्रीय कार्यालयमा हस्तान्तरण गरेको छ। रसुवाबारी प्रभावित समुदायको तत्कालीन मानवीय आवश्यकता सम्बोधन गर्ने उद्देश्यले कास्की जिल्ला शाखाले आफ्नो समन्वय तथा सहकारीमा राहत सामग्री तथा नगद संकलन गरेको हो। जिल्ला शाखा अन्तर्गतका विभिन्न उपशाखा, जुनियर तथा युवा रेडको सर्कल, विभिन्न संघ संस्था तथा जिल्ला प्रशासन कार्यालय कास्की संघको सहकारीमा पहिलो चरणमा संकलन गरिएको नगद तथा खाद्य एवं गैर खाद्य राहत सामग्री केन्द्रीय कार्यालयमा हस्तान्तरण गरिएको कास्की जिल्ला शाखाका कोषाध्यक्ष मोहन सिंह खड्काले जानकारी दिनुभयो। पोखरा उद्योग वाणिज्य संघको 36 औं महाधिवेशन तथा 72 औं साधन सभाको अवसरमा काशीका 3 उत्कृष्ट विद्यार्थीलाई लक्ष्मी विद्या पदक प्रदान गरिएको छ। व्यवस्थापन संघका अन्तर्गत स्नातकोत्तर र स्नातक तहमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई आज आयोजित विशेष समारोहमा पदक र नगदसहित सम्मान गरिएको हो। लक्ष्मी विद्या पदक 2082 स्नातकोत्तर एमबीएतर्फ जनप्रिय बहुमुखी क्याम्पसकी ज्योति तामाङ सम्मानित हुनुभयो। स्नातक बीबीएतर्फ पोखरा कलेज अफ म्यानेजमेन्टकी समीक्षा तिमी सिन्हा, स्नातक बीबीएसतर्फ जनप्रिय बहुमुखी क्याम्पसका सन्तोष थापा सम्मानित हुनुभयो। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले उहाँलाई पदक र पुरस्कार वितरण गर्नुभयो। स्नातकोत्तर तहमा उत्कृष्ट हुनेलाई 25,000 र स्नातक तहमा उत्कृष्ट हुनेलाई 15,000 रूपियाँ नगद पुरस्कार प्रदान गरियो। नगरसँगै उहाँलाई माला, दोस्रोलाई ताम्रपत्र र विद्या पदक दिएको जनाइएको छ। युनाइटेड क्लब पोखराको अध्यक्षमा गणेश तिमीसिंह निर्वाचित हुनुभएको छ। क्लबको 17 साधारण सभा तथा 8 अधिवेशनबाट आगामी 2 वर्ष कार्यकालका लागि गणेश तिमीसिंह अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको हो। अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा शान्तबहादुर थापा, प्रथम उपाध्यक्षमा सूर्यबहादुर बानिया, द्वितीय उपाध्यक्षमा दिनेश सुनार, महासचिवमा सन्तोष कार्की, कोषाध्यक्षमा जयराम आचार्य, सचिवमा विष्णु कुमार गुरूङ, सहकोषाध्यक्षमा शिव थापा निर्वाचित हुनुभयो। त्यसैगरी कार्यसमिति सदस्यहरूमा पूर्ण कुमार श्रेष्ठ, शान्ति सुवेदी, बुद्ध कार्की, पदमबहादुर कार्की, गणेश बहादुर खड्का, सुरेश थापा, धनराज गुरूङ, मिलन बहादुर अधिकारी र कृष्ण गौतम चयन हुनुभयो। अन्तर्राष्ट्रिय समाचार। लोकतान्त्रिक गणतन्त्र कंगो र यसका साझेदारहरूले इबोला प्रकोपको विरूद्धका प्रयासहरू तीव्र पार्ने 180 दिनको बहुक्षेत्रीय इबोला प्रभाव नियन्त्रण तथा प्रतिक्रिया योजना शुरू गरेका छन्। अभियानका लागि 1,30,00,000,000 अमेरिकी डलर अर्थात नेपाली रूपमा झण्डै 2 खर्ब बराबरको आर्थिक कोषको आवश्यकता पनि अनुमान डब्ल्यूएचओले गरेको छ। विश्व स्वास्थ्य संगठन अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन र अन्य साझेदारहरूको सहयोगमा सञ्चालित योजनाले आउँदो 6 महिनासम्म इबोला नियन्त्रण प्रतिक्रियाका परिचालन मार्ग दर्शनको रूपमा काम गर्ने उद्देश्य राखेको चीनी समाचार संस्था सिन्हुआले जनाएको छ। खेल समाचार। नेपाल भलिबल लीग एनबीएलमा काठमाडौँ रेड्सले विजयी शुरूआत गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर हलमा आज भएको खेलमा काठमाडौँले मधेस वारियर्सलाई 3-2 सेटमा पराजित गरेको हो। काठमाडौँले पहिलो सेट 20-25 गुमाए पनि त्यसपछि लगातार 2 सेट 26-24 र 25-17 जितेको थियो। चौथो सेट 22-25 मधेसले जितेपछि खेल 5 सेटमा पुगेको थियो। निर्णायक सेटमा काठमाडौँले 16-14 जित निकाल्दै खेल आफ्नो पक्षमा पारेको हो। यसअघि मधेसले लगातार दोस्रो हार बेहोरेको छ। पहिलो खेलमा हिजो सगरमाथा स्म्यासँग पराजित भएको थियो। आज दोस्रो खेलमा सगरमाथा स्म्यास र खप्तर फाल्कन्स बीच बेलुका 7 बजे प्रतिस्पर्धा भइरहेको छ। यिनी खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। बाढ़ीमा परेको 11 दिनपछि माथिल्लो त्रिशुली 1 चिनिया नागरिकको जीविती उद्धार। बेत्रावतीबाट उद्धार गरेकी महिलालाई उपचारका लागि काठमाडौँ लगियो। बाढ़ीपछि फेला परेका 1,344 मध्ये 1,030 शव सुरक्षित रूपमा माटोमुनि व्यवस्थापन। अमेरिकी सांसदहरूद्वारा नेपालमा राहत र पुननिर्माण कोष योजना बनाउन विदेश मन्त्रीसँग आग्रह। भाषीको 7 दिनपछि कृष्णवीरमा खुली डाइभर्सन ट्र्याक, ग्राभेल गरेर सवारी साधन चलाइने। काशीको माझापुच्छीमा पहिरोमा परि 2 जनाको ज्यान गयो। फेवतालमा काइकिङ गर्दा डुबेका युवकको मृत्यु। कंगोमा इबोला नियन्त्रण योजना शुरू र एनबीएलमा मधेसको लगातार दोस्रो हार। काठमाडौँ विजयी। अवस्थ हामीलाई यतिन्जेलसम्म सुनेर साथ दिनु तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आँकै चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
11: तपाईको टोल, छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143778, इमेल NEWSSSUKL AGANDAKI@gmail.com।
12: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
13: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
14: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
13: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
14: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा।
13: शाखा कार्यालय शुक्ला गण्डकी चार दुलेगौंडा शुक्ला कृषि सहकारीको माथिल्लो तला।
14: फोन गर्नुहोस् 0635905511।
15: वर्षा ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
16: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
17: स्मृति फेन्सी दुलेगौंडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
18: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0565707044।
19: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
20: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
21: तर महँगो होला नि?
20: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसी का झ्याल ढोका।
22: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
23: बाराही अल्मुनियम अब युपिभीसी को साथमा।
22: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
23: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी दुई गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0654414411, मोबाइल 98562298 र 98028292938।
14: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
24: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
14: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
24: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
14: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
24: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी छ, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 98562648452।

0: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुला पिच गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम
1: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
1: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
0: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
1: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
0: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
1: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
0: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
1: टिम दर्ता शुल्क 500 रुपियाँ।
0: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौंडा बिपी चोक।
1: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
0: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
1: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
0: थप जानकारीको लागि सम्पर्क 98-066-81-166, 98-461-49-304 र 98-462-26-743।

0: नित्तु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउन है।
1: ल, यतिका लागि पनि किन पोखरा जानु?
0: बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै
1: राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
0: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा

तथा पशुपन्छी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोपाइटर कुल बहादुर लम्साल, मोबाइल नम्बर 9860686925, 9850634581 र 9840745780।

0: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि, यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
0: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न। किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
2: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
3: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
4: दाजु, बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
5: ए भाइ पनि बरेली टेलर्स हुँदा हुँदै केको चिन्ता के भने?
4: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
5: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ, आफैले नापेर सिलाउने भए पनि तुरन्तै हुने रहेछ, अरू टेलर्स जस्तो हो र भने?
4: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानुपर्छ क्या हो?
6: हामी कहाँ उच्च स्तरीय सर्टिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ, साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
7: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460 80 29, दमौली शाखाको लागि सम्पर्क 98 060 13 425।
8: टीभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौडामा, टीभीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीभीएस शोरूम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि, मोबाइल नम्बर 98560 30982 र 97065 20209।
9: TVS साथ छ हाम्रो।
10: बाँकाको पैसा बचाउनु त्यति सजिलो छैन बुझेस, छेर्छ छेर्छ।
11: ठिक छ नि त, बिजनेस हो गुरु, जसको शक्ति त्यसकै भक्ति। मलाई त बिचिलो भने त आँखै देख्दिनँ क्या म।
12: कसैलाई विश्वास गर्दैन त्यसले, झन् त्यो मन्त्रीको 5 अरबको लागि भने त पागल भएर
11: लाग्यो।
10: 5 अरब आत्माथि साला पोकोटम ब्रेकिङ न्युज भन्ला कथा यति ड्याङ ड्याङ गोली ठोकिदिन्छु, एक पिस फोटो र केही शब्दको समाचार सँगै हराउलास।
12: त्यसको बदलामा तिमीले मेरो एउटा काम गर्नु, तिमीहरूले 5 वर्षमा कमाउने पैसा पाउँछ।
13: यो बेल्जियमको यस्तो बिल्डिङ हो जहाँ विश्वभरिका 2 नम्बरी धन्दा गर्नेहरूको कोड इन्कोड गरिन्छ।
12: अब यो सब पैसा हाम्रै हो,
10: पैसा त हाम्रै हो, एक पैसा पाउँदैन कसैले।

0: को इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 98028-13424 र 98560-14157।

0: 7.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 8 बज्यो।
4: केबी इन्टरटेनमेन्ट प्रस्तुत गर्दछ।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: कता हिँडेको हो आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
4: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुपसी सप्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुपसिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौंडा, नगरपालिकाबाट 10 घर माथि,
4: पोखरा जाने बाटोतिर।
0: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560862827 र 98644530031।
6: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
7: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
7: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
7: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
7: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
4: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261502067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
8: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
4: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
9: कति हाँस्नु पनि हो, यस्तो पङ्खा चलिरहेको देखिनु पनि हो।
10: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
4: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
9: गतिलो ठाउँ चाहिँ कहाँ छ?
4: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
9: चेस्का बाजे चाँचो, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
11: अब सीजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौंडा तनहु। प्रोपाइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 98560303024।
8: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
12: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
13: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166343372।
14: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
15: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
14: आज भोलि त हाम्रै दुलेगौडा बजारको अजपरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
15: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
16: अजपरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0635702090, मोबाइल नम्बर 9840681457 र 9816362032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
17: यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
14: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
17: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
14: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
18: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
16: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार, बीपी चोक।
18: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0635702025, मोबाइल 98560338, 98461656058।
19: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
14: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
18: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
14: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
18: शुद्ध सुन तथा चाँदीका गर गहना,
14: छापावाला सुन चाँदीका गर गहना,
18: राशि अनुसारका पत्थर,
14: कम्प्युटर तौल प्रविधि,
18: बिक्री वा साथ फेरमा सुनको सही मूल्याङ्कन,
14: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ,
18: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
14: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625229।
18: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।

0: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चन्डिकालिका सुन चाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
0: पुराना गरगहना सँग नयाँ साथ फेर,
2: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
0: चन्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 9856602099।
3: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
4: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ।
3: अहिले हतार छ, पछि आउँदै गरौँला है।
5: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
5: साथै पुरानोसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
6: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
2: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
5: प्रोप्राइटर लक्ष्मी राज वाग्ले। फोन नम्बर 0765709 मोबाइल नम्बर 9847061268
2: 9856602068।
7: ए नानीको बुवा, आज त नयाँ सम्धि सम्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
8: ढुक्क भाउन हो बुढी, फ्रेस आउ जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
7: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
8: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
7: होम डेलिभरीको पनि व्यवस्था छ।
0: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178 9856600778।
2: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 9865033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
9: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा, दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवा सँग सम्बन्धित सुसन कालु, स्नेहा मण्डल, दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0625414377 र 98564433। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 BP चोक।
10: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी FM को पारीपट्टी। मोबाइल नंबर 98560309 र 97065220209।
11: TVS साथ छ हाम्रो।
12: शुक्ला गण्डकी FM 97.6।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
4: यति बेला रातिको ठिक 9 बज्यो।

अहिले यो ज्यान निकै टाढा भए पनि यो मन तिम्रो वरिपरि नै छ है। शब्दहरूले मेरा यी पाना भरिएला, तर तिम्रो यादले मेरो मन कहिले भरेको छैन।

साथी मात्र भन्छस्? साथी भएको भए त किन मलाई भेट्न आउँछस् त?

0: अलिकति लागेको
1: तँलाई थाहा छ त मेरो घरको अवस्था
2: त्यस्तो नभन्न तँलाई थाहा छँदै छ नि मेरो घरमा म एक्लै छु न मेरो आमा छ न मेरा बाबा
0: जान्छु भनेर आएको छु अहिले नै लिएर जान्छु

0: त्यस्तो नभन सही, त बिना मेरो जीवन अधुरो हुन्छ।
1: सोचेको जस्तो भएन कान्छा, हाम्रो सपना एउटै थियो तर गन्तव्यमा पुग्ने बाटो नै छुट्यो।
0: गन्तव्यको बाटो त फेरि जोडौला नि साइली, त हुन्छ मात्र भन्न, त्यो बाटो त फेरि जोडौला नि।
1: बाटोहरू साँगुरो हुँदै गइसके कान्छा, मेरो बाटो यही
0: नभन्न साइली। सायद मै अभागी थिए, त्यो फुललाई रोज्दा पुगेछु, वास्तविकता थाहा हुँदा हुँदा पनि म त मरिहत्ते भएछु। एक्लै थिए यो संसारमा, एक्लै नै भए।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
2: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेवडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
1: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
2: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा।
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोले गौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
2: फोन गर्नुहोस् 0 65 590 511।
3: वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
4: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
5: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
6: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0 65 570 744।
7: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560 77987।
0: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला पिच गीत प्रतियोगिता 2083, साथमा विविध सांस्कृतिक कार्यक्रम।
2: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रू 25,000 रूपियाँ र प्रमाण पत्र,
2: द्वितीय पुरस्कार 15,000 रूपियाँ र प्रमाण पत्र,
0: तृतीय पुरस्कार 10,000 रूपियाँ र प्रमाण पत्र,
2: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
0: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
2: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
0: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
2: टिम दर्ता शुल्क 500 रूपियाँ।
0: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोले गौडा बेपी चोक।
2: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
0: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
2: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
0: थप जानकारीको लागि सम्पर्क 98061 166, 98461 49304 र 98462 26743।

0: टीवीएस कंपनी का विभिन्न मॉडल का मोटरसाइकल स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी मोबाइल नंबर 98560309 र 97065020209
1: TVS साथ छ हाम्रो
2: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
3: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
4: ओमकार
3: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
4: ओमकार
3: अनि घरमा पूजा सामग्री पनि छैन भने
4: ओमकार
3: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
5: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौड़ा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौड़ा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
3: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 98560508634
6: तपाईको सेवामा समर्पित दुलेगौड़ा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टीवी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
7: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
8: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
6: सन्देश ट्रेडर्स शुक्ला गण्डकी दुलेगौड़ा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0565706676 मोबाइल 98560206676
9: ए हजुर सुन्नुहोस् न चाड पर्व पनि आइसक्यो बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न
10: सुन न चन्दा कपडा किन्न त जान हुन्थ्यो नि यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउ त म
9: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि त्यही जाने हो त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि अनि भएन त कमाल न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त बजार नै चाहिरहनु पर्ने झन्झट अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि त्यसैले ठगिने डर पनि भएन
11: हजुर न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त बजार चाहिरहनु पर्ने झन्झट
12: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ
13: दुलेगौड़ा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा
12: सम्पर्क मोबाइल 98570065119 र 98694557056 फेसन फ्रेन्जी तपाईँको सन्तुष्टि नै हाम्रो चाहना
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6

0: por favor, ¿es eso?
1: ¿Oh?
2: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz। समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
3: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
4: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा, खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
2: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी चार, दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 98560231128 र 98462014726।
5: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
6: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
5: हो त नि, अब चाहिँ राम्रो भयो।
7: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल कोठा पनि चम्किएको छ।
5: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
8: घर सजावट का सम्पूर्ण सामग्री का लागि न्यू होम डेकोर एन्ड डेकोरेशन।
7: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचर को सामानहरू पाइन्छ र होम डेलिभरी को पनि व्यवस्था रहेको छ।
9: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार।
10: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206।
8: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
11: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनु। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन। प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98660-86925, 98560-34881 र 98460-47580।
6: बुवा ढोग गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्क।

0: कति हाँस्नु भन्यो, यस्तरी पङ्खा चलिरहेको देखिनु भन्यो।
1: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
2: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
0: गतिलो ठाउँ चाहिँ कहाँ छ?
2: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
3: चेस्का बाजे चाँचो, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
4: अब सिजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौडा, तनहुँ। प्रोपाइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 98560303624।

0: को इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 98028 13424 र 98560 14175।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560 60554

0: नमस्कार, राति 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। भोटेको चिनारीमा आएको विनाशकारी बाढीबाट परिवेपत्ता भएका स्याङ्जा कोभिरको नगरपालिका 5 पखानका 73 वर्षीय कृष्णप्रसाद अर्याल र 67 वर्षीय राधा अर्याल दम्पतिको कुशको शव बनाएर हिन्दु संस्कार अनुसार अन्त्येष्टि गरिएको छ। दशको गोसाई गुण्ड दर्शनका लागि जाने क्रममा भदौ 10 गते उनीहरू सभा र सवारी साधन भोटेको सिको बाढीमा परेको थियो। त्यसपछि दम्पति सम्पर्कविहीन भएका थिए। परिवार आफन्तले घटनास्थलदेखि मृतकको शव राखिएको अस्पतालमा खोजी गरे पनि कुनै जानकारी नपाएपछि जीवित नरहेको निष्कर्ष निकाल्दै अन्तिम गरिएको हो। दम्पतिका छोरा प्रकाश अर्याल नुवाकोटको भट्टार स्थित गरीमा विकास भवनमा कार्यरत छन्। भदौ 10 गते बिहान करिब 6 बजे काठमाडौँ स्थित घरबाट गाड़ीमा निस्किएका कृष्ण र राधा भट्टार पुगेर छोरा प्रकाशसँग भेटेका थिए। प्रकाशले बिहान 8:45 बजे उनीहरूलाई गोसाई कुण्डतर्फ विदाई गरेका थिए। विदाई गरेको करिब आधा घण्टामै भोटेको सीमा बाढ़ी आएको र त्यसपछि बाबुआमासँग सम्पर्क हुन नसकेको परिवारले जनाएको छ। बाढ़ी आए लगतै उनीहरू सवारी गाड़ी समेत बेपत्ता भएको जानकारी प्रहरीलाई गराइएको थियो। मोबाइल ट्र्याक गर्दा उनीहरूको अन्तिम लोकेशन टुकुजे देखिए पनि गाड़ी र दम्पति दुवैको अवस्था पत्ता लाग्न सकेन। 8 दिनसम्म पनि कुनै खबर नआएपछि हिन्दू परम्परा अनुसार पशुपति आर्यघाटमा कुशको पार्थिव शरीर बनाए र दम्पतिको बिहिबार अन्त्येष्टि गरिएको भाइका छोरा युवराज अर्यालले बताउनुभयो। अन्त्येष्टिपछि परिवार कास्कीमा जुटेको छ। अर्याल दम्पतिका 2 छोरा छन्। एक छोरा विदेशमा छन् भने अर्को काठमाडौँमा बस्दै आएका छन्। केही वर्ष यता कृष्ण र राधा छोरा बुहारीसँगै काठमाडौँ बस्दै आएका थिए। बाढीपछि लामो समयसम्म आफन्तले उनीहरूलाई जीवितै भेटिने आशा राख्दै खोजी जारी राखेका थिए। तर कुनै संकेत नपाएपछि परिवारले बाध्य भएर धार्मिक संस्कार पूरा गर्दै अन्तिम विदाई गरेको हो। कास्कीको माछापुछे गाउँपालिका 1 परतमा शनिबार पहिरोमा परि 2 जनाको मृत्यु भएको छ। नवनिर्मित सुपर सिटी हाइटो पावरको बाटो खन्ने क्रममा माथिबाट अचानक पहिरो खस्दा त्यहाँ कार्यरत कामदारहरू पुरिएका थिए। मृत्यु हुनेमा धनकुटा पाखरिङवास नगरपालिका 8 घर भएका 26 वर्षीय आयुष राई र खोटाङ केपी लास गाउँपालिका 1 का घर भएका 27 वर्षीय किसान राई रहेका छन्। बिहान 11 बजे बाटो खन्ने क्रममा उक्त घटना भएको थियो। पहिरोमा परि घाइते भएका उनीहरूलाई स्थानीय बासिन्दाले तत्कालै उद्धार गरी मानिपालेश्वर अस्पताल पठाएको थियो। दुवैजनाको उपचारको क्रममा दिउँसो 1:10 मृत्यु भएको प्रहरीले जनाएको छ। सोही घटनामा इलाम घर भएका 32 वर्षीय भक्त बहादुर मगर पनि घाइते भएका छन्। उनको घोडामा चोट लागेको र अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। मगरलाई पनि स्थानीयले नै उद्धार गरी उपचारका लागि पोखरा पठाएको थियो। घटनाको सूचना प्राप्त हुन 7 वटा प्रहरीकाले मगरबाट प्रहरी टोली परिचालन भएको थियो। प्रहरी चौकी सार्दी खोलाबाट प्रहरी सहायक निरीक्षक रामचन्द्र श्रेष्ठको कमाण्डमा 2 जनाको टोली घटनास्थलमा पुगेको थियो। उक्त घटनामा स्थलमा प्रहरी चौकी सार्दी खोलाबाट करिब 12 किलोमिटर पूर्व पर्दछ। 2 जनाको मृत्यु भएपछि अहिले अस्पतालमा उनीहरूका फन्तालाई खबर गर्ने र कानूनी प्रक्रिया पूरा गर्ने काम भइरहेको छ। हाइटो पावर निर्माण स्थलमा सुरक्षाका उपायहरूका बारेमा पनि प्रहरीले सोधपूछ गरिरहेको छ। यसअघि पनि उक्त क्षेत्रमा सड़क खन्ने क्रममा सानातिना पहिरोहरू खस्ने गरेको स्थानीयले बताएका छन्। बर्खाको समय भएकाले जमिन गरेको र काम गर्ने क्रममा सावधानी नपनाउँदा यो दुःखद घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। प्रहरीले यस सम्बन्धमा थप विवरण संकलन गरिरहेको जानकारी दिएको छ। सेवातालमा कायाकिङ गर्ने क्रममा डुबेका उदयपुरका 21 वर्षीय आयुष तामाङको मृत्यु भएको छ। सशस्त्र प्रहरीले उनलाई तालबाट अचेत अवस्थामा उद्धार गरे पनि अस्पतालमा उपचारका क्रममा ज्यान गएको। कास्कीको पोखरा महानगरपालिका 6 स्थित तालबराई मन्दिर पछाडि तामाङ शनिबार घुम्न आएका थिए। सोही क्रममा कायाकिङ गर्दा उनी तालमा डुबेका थिए। उनी डुबेको सूचना पाउन सशस्त्र प्रहरी बल नेपालका नम्बर 24 गढ़ हेडक्वार्टर कालिका फेवा रेस्क्यू टावरबाट टोली खटिएको थियो। सशस्त्र प्रहरी सहायक निरीक्षक रामप्रसाद शर्माको कमाण्डमा गोताखोर सहितको विपद उद्धार टोली घटनास्थल पुगेको थियो। टोलीले आवश्यक उद्धार सामग्रीको प्रयोग गरी तालमा खोजतलाश शुरू गरेको थियो। गोताका टोलीले दिउँसो 2:50 तालको करिब 30 फिट गहिराईबाट तामाङलाई फेला पारेको थियो। सड़क भाँचिएको सात दिनपछि कृष्णवीरमा डाइभर्सन ट्र्याक खोलिएको छ, तर सवारी साधन सञ्चालनमा आउन भने अझै एक साता लाग्नेछ। भाँचिएको खण्डको 252 मिटर ट्र्याक खोलिएको सड़क विभागका महानिर्देशक विजय जैशीले बताउनुभयो। ट्र्याकले राजमार्ग जोड़िएको छ। उहाँले भन्नुभयो ट्र्याकको खोली पनि धेरै कामहरू गर्न अझै बाँकी छ। अहिलेलाई निर्माणमा प्रयोग हुने मेसिन हिँड्ने सड़क बनेको उहाँले बताउनुभयो। ट्र्याक खोल्ने काम भने पूर्वाधार विकासका मन्त्रालय अन्तर्गत सड़क विभाग मार्फत नेपाल जियो टेक्निकल सोसाइटीले गरेको हो। छिटो ट्र्याक खोल्न विभागले सोसाइटीसँग समझदारी पत्र एमओयूमा हस्ताक्षर गरेर काम अगाडि बढ़ाएको थियो। जटिल भूगोल भए पनि अन्तिम विकल्पका रूपमा भाँचेको सड़क भन्दा माथि भित्तो काटेर ट्र्याक बनाउने काम भएको जियो टेक्निकल इन्जिनियरिङ राजन केसीले बताउनुभयो। सड़क भाँचेदेखि नै हामी यहाँ छौ। यो 25-26 वर्ष अघि पहिरो आइरहेको खण्ड हो। उहाँले भन्नुभयो खोलापट्टिबाट काम गर्न सक्ने अवस्था थिएन। फेरि बारी आउने जोखिम भएकाले भित्तो नै काटेर ट्र्याक खोलिएको हो। सोसाइटीबाट मनदीप सुवेदीको संयोजकमा यसको काम भइरहेको हो। अब ग्रेड मिलाउने, आकाशबाट पर्ने पानीको व्यवस्थापन, भित्ता मिलाउने लगायतका काम हुन्छ। इन्जिनियर केसीले भन्नुभयो सबै विकल्पका बारेमा बुझ्यौं, हेर्यौं, यही नै विकल्प देखियो। दमौलीका सुदीप गफार सहितका रसुवा भुटेकुसी क्षेत्रमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित हादिङ र नुवाकोटका बुढा बाढ़ी पीड़ित परिवारहरूलाई राहत सामग्री वितरण गरिएको छ। दमौली क्षेत्रका विभिन्न शुभचिन्तक सहयोगदाता तथा स्थानीयवासीहरूबाट राहत संकलन गरिएको थियो। बाढ़ीबाट घरबार तथा दैनिक उपभोगका सामग्रीहरू गुमाएका 500 भन्दा बढ़ी परिवारलाई राहत वितरण गरिएको जनाएको छ। राहत स्वरूप प्रभावित परिवारलाई आवश्यक खाद्यान्न तथा कपड़ा कपी कलम तथा दैनिक जनजीवन यापनका लागि आवश्यक पर्ने भाँडाकुँडा लगायत सामग्रीहरू वितरण गरिएको थियो। नेपाल रेड क्रस सोसाइटी काँसको जिल्ला शाखाले रसुवाबारीबाट प्रभावित समुदायको मानवीय सहयोगका लागि रू 3 लाख नगद सहित खाद्यान्न तथा गएर खाद्य राहत सामग्री नेपाल रेड क्रस सोसाइटी केन्द्रीय कार्यालयमा हस्तान्तरण गरेको छ। रसुवाबारी प्रभावित समुदायको तत्कालीन मानवीय आवश्यकता सम्बोधन गर्ने उद्देश्यले काँसको जिल्ला शाखाले आफ्नो समन्वय तथा सहकारीमा राहत सामग्री तथा नगद असंकलन गरेको हो। जिल्ला शाखा अन्तर्गतका विभिन्न उपशाखा जुनियर तथा युवा रेड क्रस सर्कल विभिन्न संघ संस्था तथा जिल्ला प्रशासन कार्यालय काँसकीसँगको सहकार्यमा पहिलो चरणमा संकलन गरिएको नगद तथा खाद्य एवं गैर खाद्य राहत सामग्री केन्द्रीय कार्यालयमा हस्तान्तरण गरिएको काँसको जिल्ला शाखाका को सदस्य मोहन सिंह खड्काले जानकारी दिनुभयो। सोसराउते बाढ़ी संघको 36 महाधिवेशन तथा 72 साधारण सभाको अवसरमा काशीका 3 उत्कृष्ट विद्यार्थीलाई लक्ष्मी विद्या पदक प्रदान गरिएको छ। व्यवस्थापन संघका अन्तर्गत स्नातकोत्तर स्नातकोत्तर तहमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई शनिबार आयोजित विशेष समारोहमा पदक र नगद सहित सम्मान गरिएको हो। लक्ष्मी विद्या पदक 2082 स्नातकोत्तर एमबीए तर्फ जनप्रिय बहुमुखी क्याम्पसकी ज्योति तामाङ सम्मानित भएका छन्। स्नातक बीबीए तर्फ पोखरा कलेज अफ म्यानेजमेन्टकी समीक्षा तिमसिना र स्नातक बीबीए तर्फ जनप्रिय भूमिकी क्याम्पसका सन्तोष थापा सम्मानित भएका थिए। नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष एवं लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अञ्जान श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की र लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले उनीहरूलाई पदक र पुरस्कार वितरण गरेको हो। स्नातकोत्तर तहमा उत्कृष्ट हुनेलाई 25,000 र स्नातक तहमा उत्कृष्ट हुनेलाई 15,000 रूपियाँ नगद पुरस्कार प्रदान गरिएको हो। नगद सँगै उनीहरूलाई माला, दुसल्ला, ताम्रपत्र र विद्या पदक दिइएको छ। गणेश तिमल शिला निर्वाचित भएको छ। क्लबको 17 साधारण सभा तथा 8 अधिवेशनबाट आगामी 2 वर्ष कार्यकालका लागि गणेश तिमल सिन्हा अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएको हो। अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा शान्त बहादुर थापा, प्रथम उपाध्यक्षमा सूर्यबहादुर बानिया, द्वितीय उपाध्यक्षमा दिनेश सुनार, महासचिवमा सन्तोष कार्कीको सदस्य जयराम आचार्य, सचिव विष्णु कुमार गुरूङ, सहको सदस्यमा शिव थापा निर्वाचित हुनुभयो। त्यसै गरी कार्यकारी समिति सदस्यहरूमा पूर्ण कुमार श्रेष्ठ, शान्ति देवी बुद्धि, शान्ति सुवेदी, बुद्धि कार्की, पदम बहादुर कार्की, विजय गणेश बहादुर खड्का, सुरेश थापा, धनराज गुरूङ, मिलन बहादुर अधिकारी र कृष्ण गौतम चयन हुनु भएको हो। साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:25 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। तिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै मरिमा पनि बिदा हुने आज्ञा चाहन्छु। आजको लागि पनि हाम्रा सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 4:55 बजेबाट हाम्रा कार्यक्रमहरू पुनः प्रसारण हुनेछ। तिन्जेलसम्मको लागि सपरिवारलाई बिदा दिनुहोस्। राम्रोसँग चाल ढोकाको चुकु लगाएर सुत्नुहोला। औषधि खान बाँकी छ भने पनि औषधि खाएर सुत्नुहोला। साथै स्थानीय घडीमा एक बतल पानी लिएर राख्नुहोला। तपाईँ सम्पूर्णलाई शुभरात्रि, नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0654143178, इमेल NEWS SSUK LAGANDAKI@gmail.com।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दुकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौं।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आज को प्रसारण यही अन्त्य हुन्छ। तपाईको बाँकी समय शुभ रहोस्। शुभरात्री।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
3: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
2: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
2: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
3: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
4: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
5: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
4: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
5: आरोग्य स्किन केयर इन्टरप्राइजेज, शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा।
4: प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827103066 र 9860904530।
6: मङ्गलम पुनरी काक्ष मङ्गलाय तनुहरी।
7: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्र र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
8: ओमकार।
7: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
8: ओमकार?
7: अनि घरमा पूजा सामग्री पनि छैन भने
8: ओमकार?
7: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
8: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
7: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9856508634।
9: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
9: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
9: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
3: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा।
9: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
10: चिकन ससेज, बफ ससेज
9: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
1: प्रोप्राइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0656705052। मोबाइल 9856028587।
3: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डेनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दोलेगौड़ा हेल्थ पोस्ट चोक। आज आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
0: पङ्खा
11: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
12: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
0: गतिलो ठाउँ चाहिँ कहाँ छ?
12: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
11: चेस्का बाजे चाँचो पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउसहोल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
13: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ। प्रोभाइडर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 98560303024।
14: टिभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टिभीएस कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टिभीएस सोरुम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 98560309982 र 97065220209।
15: TVS साथ छ हाम्रो।
16: शुक्ला गण्डकी एफएम 97.6।
17: घटना दुर्घटना
18: कला संस्कृति
17: स्थानीय राष्ट्रिय
19: अन्तर्राष्ट्रिय खेलकुद
18: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
20: शुक्ला गण्डकी समाचार।
21: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560605544।

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्वत 2083 साल भदौ महिनाको 21 गते आइतबार भाद्र कृष्ण पक्षको 10 तिथि अंग्रेजी मिति अनुसार सेप्टेम्बर 6 तारीक सन् 2026 नेपाल सम्वत 1146 सूर्योदय बिहान 5:46 हुनेछ भने सूर्यास्त साँझ 6:21 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट बाढ़ीमा परेका 11 दिनपछि माथिल्लो त्रिशुली एकबाट चिनिया नागरिकको जीवितै उद्धार। बेत्रावतीबाट उद्धार गरिएकी महिलालाई बचावका लागि काठमाडौँ लगियो। बाढ़ीपछि फेला परेका 1,344 मध्ये 1,030 शव सुरक्षित रूपमा माटोमुनि व्यवस्थापन। अमेरिकी संसदद्वारा नेपालमा राहत र पुननिर्माण कोषको योजना बनाउन विदेश मन्त्रीसँग आग्रह। भाँसिएको 7 दिनपछि कृष्णवीरमा कुल्यो डाइभर्सन ट्र्याक, ग्राभेल गरेर सवारी साधन चलाइने। काशीको माछा बुछेमा पहिरोमा परे 2 जनाको ज्यान गयो। फेवातालमा कायाकिङ गर्दा डुबेका युवकको मृत्यु। कंगोमा इबोला नियन्त्रण योजना शुरू र एनडीएलमा मधेसको लगातार दोस्रो हार। काठमाडौँ विजयी

0: अब समाचार विस्तारमा सुन्नुहोस्। माथिल्लो त्रिशुली एक जलविद्युत जना 216 मेगावटको अडिट 4 टनेलमा बाढ़ीका कारण थुनिएका एकजना चिनिया नागरिकको जीवित उद्धार गरिएको छ। नेपाली सेना र दक्षिण कोरियाबाट आएको प्रकोप डिजास्टर विज्ञ टोलीको संयुक्त प्रयासमा चिनिया नागरिक लुहा इतो ओको सुरुङभित्रबाट सफलतापूर्वक उद्धार गरिएको हो। उनलाई सुरुङको 225 मिटर भित्रबाट उद्धार गरिए लगतै थप उपचार तथा हेरचाहका लागि नुवाकोटको त्रिशुली स्थित नेपाली सेनाको मैथली ब्यारेक तर्फ ल्याइँदैछ। बाढ़ीका कारण विगत 11 दिनदेखि टनेलभित्रै सम्पर्कविहीन बनेका उनको स्थितिबारे थप विवरण आउन बाँकी छ। यसअघि हिजो त्रिशुली 3A दुईजनाको उद्धार गरिएको थियो। नुवाकोटको विदुर गाउँपालिका 10 स्थित बेत्रावती बजारमा बाढ़ीले पुरिएको घरबाट 11 दिनपछि जीवित उद्धार भएकी महिलालाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको छ। गत भदौ 10 गते आएको विनाशकारी बाढ़ीबाट पनि बेत्रावती बजार स्थित आनन्द श्रेष्ठको घरमा अड्किएकी चन्द्रिका श्रेष्ठलाई सुरक्षाकर्मीको टोलीले अचेत अवस्थामा फेला पारेर उद्धार गरेको हो। उद्धार लगतै उनलाई थप उपचारका लागि छाउने स्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको छ। भोटेको सिलगढ़ीबाट पछि फेला परेका 1344 मध्ये 1030 शवहरू सुरक्षित रूपमा माटोमुनि व्यवस्थापन गरिएको छ। फेला परेको शवहरूको पहिचानका लागि डीएनए नमूना संकलन लगायतका आवश्यक प्रक्रियाहरू पूरा गरी अहिलेसम्ममा 222 महिला, 355 पुरूष र 453 जना पहिचान नखुलेका शवहरू व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। शव पहिचानका लागि मृतकका 1260 र आफन्तका 1012 डीएनए नमूना संकलन गरिएको केन्द्रीय प्रहरी प्रवक्ता विनाश काफ्रेले जानकारी दिनुभयो। बिना व्यवस्थापनको क्रममा हरेक शवको संकेत कोड नम्बर जमीन हुने तथा माथि राखिएको छ। त्यस्तै शव व्यवस्थापन गरिएको ठाउँको जीपीएस लोकेशन, फोटो अभिलेख, नक्सा सहितको विस्तृत विवरण तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण विवरण अभिलेखहरू गरिएका छन्। भविष्यमा कुनै पनि परिवार आफन्तले आफ्नो सदस्यका रूपमा दावी गरेमा उपलब्ध वैज्ञानिक तथा कानूनी प्रमाणका आधारमा पहिचान गरी ती सब परिवारलाई हस्तान्तरण गरिए प्रहरी प्रवक्ता काफ्लेले उल्लेख गर्नुभयो। सिलिने जलविद आयोजनामा बाढ़ीको 10 दिन बितिसक्दा पनि अझै उद्धार उपकरण पुर्याउन सकिएको छैन। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयका अनुसार भौगोलिक विकटता, प्रतिकूल मौसम र सड़क सञ्जाल पूर्ण रूपमा विच्छेद भएका कारण आवश्यक जनशक्ति, सामग्री र उपकरण घटनास्थलसम्म पुर्याउन चुनौतीपूर्ण भइरहेको छ। हाल नेपाली सेना र भारतीय सेनाले 21 सुरुङभित्रै म्यानुअल रूपमा माटो तथा भारी भग्नावशेष हटाउने काम मा खटिएको सचिवालयले जनाएको छ। 250 मिटर लामो सुरुङभित्र करिब 100 मिटर भाग सफा गरिएको छ। तर म्यानुअल रूपमा मात्र उद्धार सम्भव नहुने भएकाले ठूलो स्काभेटर घटनास्थलसम्म पुर्याउनु अत्यावश्यक छ। स्काभेटर पुर्याउन स्याप्रुङबाट पावर हाउस पोर्टलसम्म पहुँच सड़क निर्माण गर्नुपर्ने भएकाले हिजोदेखि पहुँच सड़क निर्माणको काम अघि बढ़ाइएको छ। सुरुङ मार्फत स्काभेटर लैजाने विकल्पमा पनि करिब 100 मिटर भागमा रहेको माटो हटाउने काम भइरहेको सचिवालयले जनाएको छ। भोटेगोची नदीमा आएको विनाशकारी बाढ़ीमा परिवेपता भएका च्याङ्जाको भिरगोट नगरपालिका 5 मकानका 73 वर्षीय कृष्ण प्रसाद अर्याल र 67 वर्षीय राधा अर्याल दम्पतिको कुशको शव बनाएर हिन्दू संस्कार अनुसार अन्त्येष्टि गरिएको छ। र शवको भोटेगोची दर्शनका लागि जाने क्रममा भदौ 10 गते उनीहरू सवार सवारी साधन भोटेगोचीको बारीमा परेको थियो। त्यसपछि दम्पति सम्पर्कविहीन भएका थिए। परिवार आफन्तले घटनास्थलदेखि मृतकको शव राखिएको अस्पतालसम्म खोजी गरे पनि कुनै जानकारी भएपछि जीवित नरहेको निष्कर्ष निकाल्दै अन्तिम संस्कार गरिएको हो। दम्पतिका छोरा प्रकाश आर्याल नुवाकोटको बुट्टा स्थित गरिमा विकास बैंकमा कार्यरत छन्। भदौ 10 गते बिहान करिब 6 बजे काठमाडौँ स्थित घरबाट गाडीमा निस्केका कृष्ण र राधा बट्टार पुगेर प्रकाश छोरासँग भेटेका थिए। प्रकाशले बिहान 8:45 बजे उनीहरूलाई एको साईकुण्डतर्फ विदाई गरेका थिए। विदाई गरेको करिब आधा घण्टामै भुटेकोशीमा बाढ़ी आएको र त्यसपछि आमाबुबासँग सम्पर्क गर्न नसकेको परिवारले जनाएको छ। बाढ़ी आए लगतै उनीहरू सवार गाड़ी समेत बेपत्ता भएको जानकारी प्रहरीलाई गराइएको थियो। मोबाइल ट्याग गर्दा उनीहरूको अन्तिम लोकेशन टुकुचे देखिए पनि गाड़ी र दम्पति दुवैको अवस्था पत्ता लाग्न सकेन। 8 दिनसम्म पनि कुनै खबर नआएपछि हिन्दू परम्परा अनुसार पशुपति आर्यघाटमा कुशको पार्थिव शरीर बनाएर दम्पतिको बिहिबार अन्त्येष्टि गरिएको भाइका छोरा युवराज अर्यालले बताउनुभयो। अन्त्येष्टिपछि परिवार काजक्रियामा जुटेको छ। अर्याल दम्पतिका दुई छोरा छन्। एक छोरा विदेशमा छन् भने अर्को काठमाडौँमा बस्दै आएका छन्। केही वर्ष यता कृष्ण र राधा छोरा बुहारीसँगै काठमाडौँमा बस्दै आएका थिए। बाढीपछि लामो समयसम्म आफन्तले उनीहरू जीवितै भेटिने आशा राख्दै खोजी जारी गरेका थिए। तर कुनै संकेत नभएपछि परिवारले बाध्य भएर धार्मिक संस्कार पूरा गर्ने गर्दै अन्तिम विदाई गरेको हो। काश्मीरको नसपुजे गाउँपालिका एकपतरमा शनिबार पहिरोमा परि दुईजनाको मृत्यु भएको छ। नवनिर्मित सुपर सिटी आइटो पावरको बाटो खन्ने क्रममा माथिबाट अचानक पहिरो खस्दा त्यहाँ कार्यरत कामदारहरू पुरिएका थिए। मृत्यु हुनेमा धनकुटा पाखरिन बास नगरपालिका 8 घर भई 26 वर्षका आयुष राई र खोटाङ केपी लास गाउँपालिका 1 घर भएका 27 वर्षीय किसान राई रहेका छन्। बिहान 11 बजे बाटो खन्ने क्रममा उक्त घटना भएको थियो। पहिरोमा परि घाइते भएका उनीहरू स्थानीय सुन्दरले तत्काललाई उद्धार गरी मणिपाल शिशर अस्पताल पठाएका थिए। दुवैजनाको उपचारको क्रममा दिउँसो 1:10 बजे मृत्यु भएको प्रहरीले जनाएको छ। सोही घटनामा इलाम घर भएका 32 वर्षका भक्तबहादुर मगर पनि घाइते भएका छन्। उनको घुँडामा चोट लागेको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। मगरलाई पनि स्थानीयले नै उद्धार गरी उपचारका लागि पोखरा पठाएको थियो। घटनाको सूचना प्राप्त हुनसाथ वडा प्रहरी कार्यालय बगरबाट प्रहरी टोली परिचालन भएको थियो। प्रहरी चौकी सारदी खोलाबाट प्रहरी सहायक निरीक्षक रामचन्द्र श्रेष्ठको कमाण्डमा दुईजनाको टोली घटनास्थल पुगेको थियो। उक्त घटनास्थल प्रहरी चौकी सारदी खोलाबाट करिब 12 किलोमिटर पूर्वमा पर्दछ। दुईजनाको मृत्यु भएपछि अहिले अस्पतालमा उनीहरूको आफन्तलाई खबर गर्ने र कानूनी प्रक्रिया पूरा गर्ने काम भइरहेको छ। हाइटो भावन निर्माण स्थलमा सुरक्षाका उपायहरूका बारेमा प्रहरीले सोधपूछ गरेको छ। यसअघि पनि उक्त क्षेत्रमा सड़क खन्ने क्रममा सानातिना पहिरोहरू खस्ने गरेको स्थानीयले बताएका छन्। वर्षाको समय भएकाले जमिन गरेको र काम गर्ने क्रममा सावधानी नअपनाउँदा यो दुःखद घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। प्रहरीले यस सम्बन्धमा थप विवरण संकलन गरिरहेको छ। पोखराको फेवतालमा काइकिङ गर्ने क्रममा डुबेका उदयपुरका 21 वर्षीय आयुष तामाङको मृत्यु भएको छ। सशस्त्र प्रहरीले उनलाई तालबाट अचेत अवस्थामा उद्धार गरे पनि अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। कास्कीको पोखरा महानगरपालिका 6 स्थित तालबा राई मन्दिर पछाडि तामाङ शनिबार घुम्न आएका थिए। सोही क्रममा काइकिङ गर्दा उनी तालमा डुबेका हुन्। उनी डुबेको सूचना पाउन साथ सशस्त्र प्रहरी बल नेपाल नम्बर 24 गढ हेडक्वार्टर फेवा रेस्क्यू टावरबाट टोली खटिएको थियो। सशस्त्र प्रहरी सहायक निरीक्षक रामप्रसाद शर्माको कमाण्डमा गोताखोर सहितको विपद उद्धार टोली घटनास्थल पुगेको थियो। टोलीले आवश्यक उद्धार सामग्री गफरे गरी तालमा खोजतलास शुरू गरेको थियो। गोताखोर टोलीले दिउँसो 2:50 बजे तालको करिब 30 फिट गहिराईबाट तामाङको शव फेला पारेको थियो। अमेरिकी संसद 37 जना कंग्रेस सदस्यले अमेरिकी विदेश मन्त्री मार्को रुबियोलाई पत्र पठाउँदै विनाशकारी बाढ़ी पहिरोबाट प्रभावित नेपालका लागि अमेरिकी राहत तथा उद्धार सहयोगको टाट व्यापक रूपमा बढ़ाउन माग गरेका छन्। रो खन्ना, राजा कृष्णमूर्ति, प्रमिला जयपाल, सुहास सुब्रमण्यम र रसिदा तलिफ लगायतका संसदहरूले हस्ताक्षर गरेको पत्रमा अमेरिकी विदेश मन्त्रालयलाई उपलब्ध सबै स्रोत साधनहरूको प्रयोग गरी नेपालमा उद्धार तथा राहत कार्य तीव्र बनाउन आग्रह गरिएको समाचार संस्था एएनआईले जनाएको छ। संसदहरूले नेपालका बाढ़ी पहिरो प्रभावित क्षेत्रमा अमेरिकी आपतकालीन विपद सहायता टोली तत्काल परिचालन गर्न माग गरेका छन्। टोली मार्फत खोज तथा उद्धार व्यवस्थापन र आपतकालीन चिकित्सा सेवा उपलब्ध गराउन उनीहरूले आग्रह गरेका छन्। उच्च हिमाली क्षेत्रमा उद्धार कार्य सहज बनाउन राष्ट्रिय जियो स्पेसियल गुप्तचर एजेन्सी र अमेरिका रक्षा मन्त्रालयसँग समन्वय गरी थर्मल र इन्फ्रारेड रेड ड्रोन र भू उपग्रह तस्विर र फोन लोकेशन डेटा उद्धार टोली तथा स्थानीय निकायसँग साझा गर्न पनि संसदहरूले माग गरेका छन्। त्यस्तै भारी पहिरोबाट क्षतिग्रस्त भौतिक पूर्वाधारहरूको पुननिर्माण तथा पुनरुत्थानका लागि दीर्घकालीन अमेरिकी सहयोगहरूको योजना बनाउन उनीहरूले आग्रह गरेको छ। नेपालका अर्थमन्त्री सोरेङ बाग्लेले प्रारम्भिक आँकडालाई उद्धृत गर्दै सांसदहरूले पुननिर्माणका लागि 4-5 अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान प्रस्तुत गरेका छन्। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बाढ़ी प्रभावितहरूको उद्धार कार्यमा सरकार अझ बढ़ी जिम्मेवार र गम्भीर बन्नुपर्ने बताउनु भएको छ। चन्द्रलोक प्रतिष्ठानको शनिबार काठमाडौँमा आयोजना गरिएको निजामती सम्मान कार्यक्रममा प्रचण्डले बाढ़ी आएको लामो समयपछि नागरिकहरूको सकुशल उद्धार हुनु सन्तोषजनक भएपछि समयमै उद्धार कार्यलाई अझ घनीभूत गर्न सकेको भए पनि मानिसको ज्यान बचाउन सकिने अवस्था देखिएको बताउनुभयो। आगामी दिनमा विपद व्यवस्थापन र उद्धार कार्यमा राज्य तथा वर्तमान सरकार अझ बढ़ी जिम्मेवार र गम्भीर बन्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ। प्रचण्डले त्रास भयो वा दबाव सृजना गरेर काम गराउने प्रवृत्तिले कर्मचारीको मनोबल उच्च रहन नसक्ने भन्दै असल नेतृत्व समर्पण नीति तथा योजनाको सही कार्यान्वयन मार्फत उत्प्रेरित र कर्तव्यनिष्ठ बनाउने धारणा राख्नुभयो। विपदको घटनामा त्रास देखाएर नभए कर्मचारीहरूले अझ बढ़ी प्रेरित र जिम्मेवार बनाएर निष्ठापूर्वक काममा खटाउनु पर्नेमा उहाँले जोड़ दिनुभयो। सडकवासीको 7 दिनपछि कृष्णवीरमा डाइभर्सन ट्र्याक खोलिएको छ, तर सवारी साधन सञ्चालनमा आउन भने अझ 1 हप्ता लाग्नेछ। भाँचिएको खण्डको 252 मिटर ट्र्याक खोलिएको सड़क विभागका महानिर्देशक विजय जयसीले बताउनुभयो। ट्र्याकले राजमार्ग जोड़िएको छ। उहाँले भन्नुभयो, ट्र्याक खोले पनि धेरै कामहरू अझै गर्न बाँकी छ। अहिलेलाई निर्माणमा प्रयोग हुने मेसिन हिँड्ने सड़क बनेको छ। उहाँले भन्नुभयो, ट्र्याकको खोल्ने काम पनि भने पूर्वाधार विकास मन्त्रालय अन्तर्गत सड़क विभाग मार्फत नेपाल जियो टेक्निकल सोसाइटी गरेको छोटो ट्र्याक खोल्न विभागले सोसाइटीसँग समझदारी पत्र एमओयूमा हस्ताक्षर गरेर काम अघि बढ़ाएको थियो। जटिलो भूगोल भए पनि अन्तिम विकल्पका रूपमा भाँचिएको सड़क भन्दा माथि भित्तो काटेर ट्र्याक बनाउने काम भएको जियो टेक्निकल इन्जिनियरिङ राजन केसीले बताउनुभयो। सड़क भाँचेदेखि नै हामी यहाँ छौ र यो 25-26 वर्ष अघि पहिरो आइरहेको खण्ड हो। उहाँले भन्नुभयो, खोलापट्टिबाट काम गर्न सक्ने अवस्था थिएन, फेरि बाढ़ी आउने जोखिम भएकाले भित्र नै काटेर ट्र्याक खोलिएको हो। सोसाइटीबाट अमनदीप सुवेदीको संयोजकमा यसको काम भइरहेको छ। अब ग्रेड मिलाउने आकाशबाट पर्ने पानीको व्यवस्थापन भित्ता मिलाउने लगायतका कामहरू हुन्छ। इन्जिनियर केसीले भन्नुभयो, सबै विकल्पका बारेमा बुझ्यौ हेर्यौं र यही नै विकल्प देखियो। दमौलीका सन्दीप गोपाल सहितका रसुवा भोटेको सी क्षेत्रमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित धादिङ र नुवाकोटका पीड़ितहरूलाई परिवारलाई राहत सामग्री वितरण गरिएको छ। दमौली क्षेत्रका विभिन्न शुभेच्छुक सहयोगदला तथा स्थानीयवासीहरूबाट राहत संकलन सामग्री गरिएको थियो। बाढ़ीबाट घरबार तथा दैनिक उपभोगका सामग्रीहरू गुमाएका 500 भन्दा बढ़ी परिवारलाई राहत वितरण गरिएको जनाएको छ। राहत स्वरूप प्रभावित परिवारहरूलाई आवश्यक खाद्यान्न, लत्ता, कपड़ा, कपी कलम तथा दैविक जीवनयापनका लागि आवश्यक भाँडाकुँडा लगायतका सामग्रीहरू वितरण गरिएको थियो। नेपाल रेड क्रस सोसाइटी कास्क जिल्ला शाखाले रसुवाबारीबाट प्रभावित समुदायको मानवीय सहयोगका लागि रू 3 लाख नगद सहित खाद्य तथा गैर खाद्य राहत सामग्री नेपाल रेड क्रस सोसाइटी केन्द्रीय कार्यालयमा हस्तान्तरण गरेको छ। रसुवाबारी प्रभावित समुदायको तत्कालीन मानवीय आवश्यकता सम्बोधन गर्ने उद्देश्यले कास्क जिल्ला शाखाले आफ्नो समन्वय तथा सहकार्यमा राहत सामग्री तथा नगद संकलन गरेको हो। जिल्ला शाखा अन्तर्गतका विभिन्न उपशाखा जुनियर तथा युवा रेड क्रस सर्कल विभिन्न संस्था तथा जिल्ला शासन कार्यालय कास्की संघको सहकार्यमा पहिलो चरणमा संकलन गरिएको नगद तथा खाद्य एवं गैर खाद्य राहत सामग्री केन्द्रीय कार्यालयमा हस्तान्तरण गरिएको कास्की जिल्ला शाखाका कोषाध्यक्ष मोहन सिंह खड्काले जानकारी दिनुभयो। बिहानी शुक्ला गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटेछन् कि क्या हो?
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166034372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0635905011।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
4: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
9: वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
11: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
12: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0665707044।
13: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
14: कता हिँडेको आइफोन हातमा लिएर?
15: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
14: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
15: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
14: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635714050, मोबाइल 98463231। चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
4: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
14: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन स्टिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेड, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
4: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू
3: होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
5: सम्पर्क चितौन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
3: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9816656187।
16: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
17: ढुक्क भाउन हो बुढी, फ्रेस आउ जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
16: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुले गौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
17: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
16: होम डेलिभरीको पनि व्यवस्था छ।
18: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9560007178।
19: हजुर, दान गरौ।
3: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
20: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
3: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
21: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
0: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरूको खोरा उद्योग वाणिज्य संघको 36 औं महाधिवेशन तथा 72 औं साधारण सभाको अवसरमा काशीका 3 उत्कृष्ट विद्यार्थीलाई लक्ष्मी विद्या पदक प्रदान गरिएको छ। व्यवस्थापन संघका अन्तर्गत स्नातकोत्तर र स्नातक तहमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई शनिबार आयोजित विशेष समारोहमा पदक र नगद सहित सम्मान गरिएको हो। लक्ष्मी विद्या पदक 2082 स्नातकोत्तर एमबीए तर्फ जनप्रिय बहुमुखी क्याम्पसकी ज्योति तामाङ सम्मानित भएका छन्। स्नातक बीबीएस तर्फ पोखरा कलेज अफ म्यानेजमेन्टकी समीक्षा तिमल सिन्हा र स्नातक बीबीएम तर्फ जनप्रिय बहुमुखी क्याम्पसका सन्तोष थापा सम्मानित भएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अञ्जान श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की र लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले उनीहरूलाई पदक पुरस्कार वितरण गरेको हो। स्नातकोत्तर तहमा उत्कृष्ट हुनेलाई 25,000 र स्नातक तहमा उत्कृष्ट हुनेलाई 15,000 रूपियाँ नगद पुरस्कार प्रदान गरिएको हो। नगदसँगै उनीहरूलाई माला, दोसला, ताम्रपत्र र विद्यापद दिइएको छ। युनाइटेड क्लब पोखराको अध्यक्षमा गणेश तिमल सिन्हाको निर्वाचित हुनुभएको छ। क्लबको 17 औं साधारण सभा तथा 8 औं अधिवेशनबाट आगामी 2 वर्षीय कार्यकालका लागि गणेश तिमल